0: सर न त पैसा नै धेर लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। केही समयदेखि क्यान्सर रोगबाट पीड़ित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो। श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि अघि बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानिभामा राखिएको थियो। कांग्रेस सभापति गगन कुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर सम्मान प्रकट गरेका थिए, तर कांग्रेसकै केही नेता भने पार्टी कार्यालयमा देखिएनन्। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएसँगै डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाश मानसिंह, विमलेन्द्र निधि, विजय कुमार गच्छेदार, कृष्ण प्रसाद सिटौलाहरू सानेपा भने नगएको जनाइएको छ।
5: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढ़ाएको हो।
1: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेषत विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ, तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ।
5: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा 300 शैयाको अस्पताल सहित एमबीबीएस चिकित्सा शिक्षाको पढ़ाई हुने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीसँग सरकारले सोमबार 300 शैयाको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने र एमबीबीएस लगायतका शैक्षिक तयारी थाल्ने सहमति गरेको हो।
1: खीरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेयरी एसोसिएशनले खीर दिवस मनाएको छ। साउन 15 गते मनाइने राष्ट्रिय खीर दिवसको पूर्व सन्ध्यामा एसोसिएशनले बुधबार खीर प्रबन्धन कार्यक्रम आयोजना गरेको हो।
5: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसंचार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए।
1: अब शेयर बजार घट्ने क्रम यस दिन पनि जारी छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 7.79 अंक अर्थात 0.28% घटेर 2688.88 बिन्दुमा सरेको छ। शेयर बजार गत सोमबार यता घट्न थालेको हो। गत सोमबार 33.28 अंकले घटेको बजारमा मंगलबार 4.64 अंकको गिरावट देखिएको थियो। बुधबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबारको दिन 4.42 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा यस दिन 4.02 अर्ब रूपियाँ भन्दा बढ़ीको भएको छ। बुधबार सर्वाधिक शेयर मूल्य बढ़ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ भने उक्त कम्पनीको शेयर मूल्य 14.99% बढ़ेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने दृढ़ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्। समाचार संस्था एएफपीसँग ईमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे जानकार रहेको उल्लेख गर्दै त्यसका बावजूद मातृभूमि फर्कने निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
3: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्ड्स र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। घरेलु टोली नेदरल्याण्ड्सले बुधबार नेपाललाई 57 रनले हराएपछि नेपाल 4-1 खेलमा पराजित भएको हो। यसअघि नेपालले नेदरल्याण्ड्ससँग 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियासँगको दुई खेल पनि नेपालले 8 विकेट र 3 रनले गुमाएको थियो। नेदरल्याण्ड्सको अलरेटमा नेपालले घरेलु टीमलाई पहिले ब्याटिङका लागि निमन्त्रणा दिएको थियो। नेदरल्याण्ड्सले कमजोर शुरूआत गरे पनि निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 225 रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो।
2: अब विचार विश्लेषणको पालो। कंग्रेसमा रोइलो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशन वैध कि अवैध भन्ने प्रश्नलाई निर्वाचन आयोगले उहिलै किनारा लगाइसकेको र त्यसलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको हो। यही उत्तरसँगै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले नेपाली कंग्रेस हाँक्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि अब प्रश्न बन्न सक्दैन। पार्टीलाई कुन दिशामा कसरी अगाडि बढ़ाउने भन्ने निर्णय गर्न गगन नेतृत्वको कार्य समितिले पाउँछ कि पाउँदैन भन्ने पनि निरर्थक प्रश्न हो। तर गगनकै हस्ताक्षरबाट टिकट लिएर चुनावमा गएकाहरू नै अहिले अनेकन किचलो झिकेर नेपाली कंग्रेसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण छ। निर्वाचनको प्रचार प्रसारका क्रममा आम सभामा सभापतिका हैसियतले त्यही गगनले गएर बोलिदिनै पर्ने र निर्वाचन सकिएपछि त्यही गगनका बारेमा अनर्गल प्रश्नहरू उठाउनु पनि पाका नेताहरूलाई पक्कै नसुहाउनु पर्ने हो। तर यस्तै भइरहेको छ।
3: मिटर व्यास अधुरो वित्तीय आधुनिकीकरणको कथा शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छ। मिटर व्यास समाधानका लागि पहिलो आवश्यकता विशेष कानूनी र न्यायिक संयन्त्र हो। तर कानूनी रूपमा दर्ता भएको लिखतलाई स्वतः न्यायपूर्ण भन्न मिल्दैन। दोस्रो निजी ऋण कारोबारलाई पारदर्शी बनाउनु हो। निश्चित सीमाभन्दा माथिका व्यक्तिगत ऋण बैंकिङ माध्यमबाट हुनुपर्छ। रकम कहाँबाट आयो र कहाँ गयो भन्ने प्रमाण राखिनुपर्छ। सम्झौतामा मूलधन, ब्याज दर, अवधि, किस्ता, धितो, जरिवाना र दुवै पक्षका अधिकार सरल भाषामा स्पष्ट हुनुपर्छ। वडा कार्यालयले केवल छाप लगाउने निकाय नभई नागरिकलाई जोखिमपूर्ण सम्झौता बुझ्न सहयोग गर्ने, कानूनी सहायतातर्फ पठाउने र गोप्य उजुरी लिन सक्ने स्थानीय संयन्त्र बन्नुपर्छ। तेस्रो वित्तीय लोकतन्त्रीकरण आवश्यक छ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय देउराली, रामेछाप।
4: अहिले बिहानको 6 बजे
5: हजुरको रेडियो
6: 30 तारिक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
7: 16 वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
6: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, राष्ट्रपाले मन्त्रीहरूसँग हरेक महिना अब प्रत्यक्ष संवाद गर्ने,
7: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी साथ चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, यो परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी,
6: ईपीएसले बढ़ायो राहदानीको माग, भ्यात लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर,
7: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु, फ्रान्समा डडेलोले उच्च तापक्रम, जनजीवन प्रभावित,
6: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग।
7: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा दुई दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ पाँच बुँदे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी पाँच बुधे सहमति भएको र सहमति अनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपीट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 2, 3 र 15 अथवा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ बीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागितामा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
6: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि 7 बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न 7 बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,
5: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारकर्मी साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
6: अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति बनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
5: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू, पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
6: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
9: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
6: सुनसरीको दुवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडपको स्थितिलाई मधेस प्रदेशका हिन्दू तथा मुस्लिम धार्मिक अगुवाहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम गर्न संयुक्त रूपमा अपील पनि गरेका छन्। उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदंगा भड्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाहपक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अट्किएको छ। रासपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपा नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
6: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना सम्वाद गर्ने भएको छ। प्रत्यक्ष सम्वादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग सम्वाद गर्ने निर्णय पनि भएको हो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
1: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
2: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त यी हाम्रो खेती हो।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन, सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानी लागि आवेदन दिने नेपालीको संख्या बढ़दा चाप थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि 7,200 जनाको माग भएको छ। त्यस्तै 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार 2 दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार 2 आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका भिषराज लुइटेलसँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पुमा जनावर दुई पोथी गैड़ा शीर्षकमा जवान दुई पोथी गैड़ा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी घरायसी उपभोक्तालाई मासिक 50 युनिट माथिको विद्युत खपतमा 5% र थ्रीफेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौथर्पी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
2: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नुभएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगित निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ्दै बाघ थपिँदै चुनौती शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ विधिबाट नेपालमा पाटेबाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति, संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नुभएको खबर छ। संसदीय समितिले काठमाडौँ तराई मधेश द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाडौँ तराई मधेश द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तिनी तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्रीपन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तिनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 3 वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपायसहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र नेउपाने र राजेश मिश्रले लेख्नु भएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोडिएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानु भएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मस्यौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर पाँच बुधे सहमतिपछि उपचार शुरू सार्क पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागि हो।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्रास्त्र प्रहार गरेसँगै दुई देश बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा 4 अवधिमा वर्षाले निम्ति आएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 ठूलो भूभागमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको तापक्रम 40°C पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग 2 नेदरल्याण्ड्स भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको थियो। नेदरल्याण्ड्सले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित 50 ओभरमा 9 गुमाई 225 रन बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 रनमै अल आउट भयो। नेदरल्याण्ड्स भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामेबियाले 2 र नेदरल्याण्ड्सले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग 2 4-0 बिर्सन लायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष युएईमा पनि नेपालले युएई र अमेरिकासँग लीग 2 सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
0: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 कामन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G सिम, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब ज्येष्ठ नागरिकका भोगाई र अपेक्षा। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो, तर संख्या बढ़ेसँगै ज्येष्ठ नागरिकको दैनिकी सजिलो हुन सकेको छैन।
11: त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ।
0: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो, त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
11: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
0: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
12: इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन, तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनु पर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ, अब छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो, त्यो कुराको फरक चाहिँ छ।
0: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
1: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
0: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ, तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका प्रतिमा शर्मा,
13: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ, होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै साथ।
0: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
14: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नु भयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
0: 3 दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
15: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको 7 बुधे अपील, राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना प्रत्यक्ष संवाद गर्ने,
15: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश,
0: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने, विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयनमा कमजोर,
2: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु,
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र प्रधानमन्त्री सुनसरी लगायतका विभिन्न क्षेत्रमा केही अप्रिय घटनाहरू हुन गइराखेको र त्यसलाई रोक्नको लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण भएको बेलामा सरकार र प्रधानमन्त्रीको सक्रियता नपुगेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। त्यसबारेमा विभिन्न बहस पनि भइराखेका छन्। प्रमुख प्रतिपक्षी दलले यो साम्प्रदायिक सद्भाव कायमका लागि सहयोग गर्ने पनि बताउँदै आएका छन्। त्यो सहयोग गर्ने विषयलाई कतिपय मन्त्री र सरकारले अनर्थ लगाएको बारेमा पनि टीका टिप्पणी भइराखेको छ। यहाँ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्ति एउटा बन्द कोठामा बसिराखेको देखाइएको छ र ढोका पूरै बन्द गरिएको छ र प्रधानमन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखेको छ, म ढोकै खोल्दै त खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने।
0: अस्तु प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 MHz।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 5 को कार्यालय, रामपुर, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्ले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि
4: नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभ

0: नागरिकता प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखुतानाको सी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेतेवी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर दुईको कार्यालय देउराली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
6: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम छमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शिक्षा सड़क सिंचाई र कृषि गोलन्दरको पूर्वाधार तरकारी खेती पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: सार्वजनिक सुनवाई समयमा भएन नभएको समयमा के हामी पनि भन्ने हो। सार्वजनिक वास्तवमा के हो भने अब सिस्टम चाहिँ यो वर्षको 4 महिनामा गर्नुपर्ने सिस्टम हो, होइन? अब भर्खर हुँदैछ, तोकिएको चाहिँ के कारणले क्यान्सल भयो भन्ने कुरा चाहिँ म यो सार्वजनिक ठाउँमा भन्दिनँ, तपाईँसँग मात्रै म कुराहरू होला, होइन? त्यसमा कमजोरी भयो हो, मैले माने, होइन? त्यो ठिक छ, होइन? सार्वजनिक सुनवाईको किन सरो भन्नलाई त कार्यालयले समय मिलाउन सकेन सरो, त्यो त जवाब भइगयो तपाईँको दिनलाई, किनभने हामीलाई अनुकूल परेन, हामीलाई अनुकूल पराइदिनु गर्ने हो, अनुकूल तोकिन परेन सरो सर, यति भन्दा पुग्छ मैले। तर पनि त्यो केही विविध प्राविधिक कारण छन्, त्यो कुरा तपाईँसँग म पछि राख्ने कुरा प्रतिबद्धता गर्न चाहन्छु। शिक्षकले चोराएर पास गरे यो म जान्दिनँ, गैर जिम्मेवारी कुरा मैले बोल्नु हुँदैन, शिक्षकले चिर चोरा मैले देखेको थिएन भन्नु पनि हुँदैन, त्यो उपलब्ध पनि कुरो होइन। गोलन्दरले म चाहिँ किन सकेन, गोलन्दरले मल, अब यो चाहिँ कुरा म आग्रह गर्न चाहन्छु। पहिले पनि सार्वजनिक सुनाइमा मैले भनेको थिएँ, मल अघि पहाडले नै धेरै कुरा भनिसक्यो, मलको बाँडफाँड प्रदेश सरकारले गर्ने हो, कृषि मन्त्रालयले, अनि प्रदेशबाटै गोलन्दरलाई कतिबाट फलानुपाले कतिबाट भनेर निर्धारण उयो हुन्छ, त्यही चिज ल्याएर हामीले यहाँ अब एउटा समस्या के हो भने वडा अध्यक्षले मन परि बाँडे या तपाईँहरूले सहकारी छनौट गलत गर्नुभयो भन्न चाहिँ तपाईँहरूले पाउनुहुन्छ, त्यस्तो छ भने चाहिँ हामीले सहकारी छनौटमा गलत गरिरहेको छौँ कि त्यो सोचिनुपर्ने छ भन्ने हो भने चाहिँ हामीले फर्केर हेर्नुपर्छ है, त्यो हुन सक्छ, होइन भने चाहिँ भाग लगाएर आउने हो, यो एकदम सर्ट हो। अर्को कुरा म तपाईँले अघि फिकलमा जति पनि पाउँछ हाम्रो पाउँदैन भन्ने पनि सुन्यो, कहाँ एउटा कुरा चाहिँ के हुँदो रहेछ भने जस्तो हिमाली जिल्लाहरूको मल जस्तो सिन्धुलीबाट चाहिँ दोलखा, रामेछाप, सिन्धुली हेर्नु भने तिनवटाको अफिस सिन्धुलीको हो, दोलखा मानौ न हिमाली जिल्लाको मल चाहिँ सिजनल्ली उनीहरूले नलगेपछि चाहिँ त्यो सम्बन्धित निकालेपछि फेरि भन्दिनँ म फलानले बेच्यो भन्दिनँ, गैर जिम्मेवार तरिकाले त्यहाँबाट चाहिँ सप्लाई गरेर महँगो मूल्यमा बेच्ने कुरा चाहिँ मैले पत्ता लगाएको छु। हिमाली जिल्लामा सधैँभरि मल चाहिँदैन, अनि त्यो मल चाहिँ अफिसको अब कसले या हेटौँडाईबाट भन्नुहोस् या सिन्धुलीबाट भन्नुहोस् या कमिसनर भन्न पाइन्छ, त्यो मल चाहिँ ल्याएर महँगो मूल्यमा बिक्री गरेको भन्ने चाहिँ मैले मेरो आफ्नो अध्ययनले बुझिएको छु मैले। अब त्यो हो भने म विनम्र मेरो आदरणीय साथी अब दलीय रूपमा अहिले देशको सबैभन्दा ठुलो पार्टीको तपाईँ यहाँको सभापति हुनुहुन्छ, होइन? तपाईँले बुझ्नुहोस्, होइन? मैले बुझेसम्म यो मलको भागभन्डा भनेको प्रदेश कृषि मन्त्रालयमा हुन्छ, सिन्धुलीमा हुने होइन, गोलन्दरमा हुने होइन, विनम्रपूर्वक अध्ययन गर्न आग्रह गर्न चाहन्छु। अब के चाहिँ हुन सक्छ भने सबै साथीहरू हामीले जग्गाको वर्गीकरण गर्दा सुन्नुहोस् है, यसमा अलिकति अब यो विषय कुरा चाहिँ फरक पर्न सक्छ, जस्तो हामीले जग्गाको वर्गीकरण वर्षौनी गरेर हामीले चाहिँ पठाउनुपर्छ के, बस्ती क्षेत्र कति हो, कृषि क्षेत्र कति हो भनेर, होइन? हामीले कृषि क्षेत्र बढी पठाएको भए मात्रामा केही पर्सेन्ट बढेर आउँछ अब, होइन? खेतीयोग्य जमिन भन्दा बस्ती बढी भनेर पठाइयो भने चाहिँ त्यो हिसाबमा नि उहाँ तलमाथि मल केही पर्सेन्टमा भन सय 100-200 बोरामा तलमाथि पर्ला, नत्र यही नै हो यहाँभन्दा बढी हामीले बुझेका रहेछौँ भने यो गलत हुन्छ है साथीहरू, है म त आग्रह गर्न चाहन्छु। अर्को प्रेमबाल थापा, मेरो म उहाँलाई अत्यन्त सम्मान गर्छु, म अत्यन्त व्यावसायिक मान्छे धेरै भिन्न थापाजी, हेलो थापाजी, तपाईँ उहाँलाई सुन्न आग्रह गर्नुहुन्छ, म तपाईँको कुरामा जवाब दिन गइरहेको छु। मलाई लाग्छ गोलमजोरको 3-4 जना 5 जना 10 जना भित्र अत्यन्त मिहिनेतपूर्वक परिश्रम गर्ने साथी मध्येमा उहाँ पर्नुहुन्छ प्रेमबाल थापाजी, है म उहाँलाई अत्यन्त हार्दिक सम्मान पनि गर्न चाहन्छु। तर त्यो तपाईँले सुन्नु पर्यो है, तपाईँले सुन्नुपर्छ, यो जेसिबी खरिद किन नगरेको भनेर यो माइकलाई अलि नजिक राखे पनि साह्रै चर्को बोलिया जस्तो हो, तपाईँले चर्को त्यो बोलिया होइन, तपाईँले बिस्तारै बोल्नुभयो माइक नजिक भएर चर्को सुन्यो। यो तपाईँको के हुन्छ सरकारी चिज भने धेरै हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ क्या, सरकारी भनेको कस्तो चिज हो भने नरिसाउनु है कर्मचारी साथीहरू, सरकारी चिज हो कहिले बत्ती निस्दैन, धारो बन्द हुँदैन, पङ्खा कहिले बन्द हुँदैन, सरकारी चिज। अब यो अहिले हामीले चलिरहेको गाडीको त पाल्नलाई अब आन्तरिक कुरा यहाँ सबै नखोलौँ, कति समस्या हुन्छ के, मोटरसाइकल कतिचोटि बन्छ, हामी चढेको गाडी कतिचोटि बन्छ, त्यो बसिनी गऱ्यो तपाईँ आफै आएर खुल्ने रहेछ क्या, यो नै चिज त्यसले त जेसी भने हात्ती पाले हात हो क्या, तपाईँले बुझेकै छैन यस्तो कुरो, जेसिबीमा कतिवटा पूर्जा हुन्छ र कतिचोटि बिग्रेर मर्मत हुन्छ, त्यो गाउँपालिकाको सम्पूर्ण ध्यानै तिमी जानुपर्छ र पैसा जति सबै त्यसमा खर्च हुन्छ। हामीले सल्लाह गरेको पनि हो, किन्न खोजेको कोटेसनै भएको थियो एकचोटि, पछि रोकियो सबैतिर बुझ्यो, अहिले हामीसँग के भन्नुहुन्छ हामीले चढेको गाडी पनि अब रोकौँ नचढौँ, उहाँको मौखिक कुरा है, अनि चाहिने चाहिँ बेला हायर गरौँ, जस्तो सम्झौता गर्नु एउटा छ, गाडी चाहिने त्यो उसले ल्याउँछ, प्रयोग गरे पनि उसले फिर्ता लान्छ, कुरो बुझ्यो नि समग्रमा, सरकारी भनेको पङ्खा बन्द हुँदैन धारो यति भन्नु बुझ्यो, तपाईँ बुझ्नु क्या, तपाईँले यो बुझ्न आग्रह गर्न चाहन्छु, यस्तो चिज हो। त्यसैले त्यो जेसिबी किन्ने स्कावेटर किन्ने भनेको चाहिँ गाउँपालिकाले हात्ती पारे जस्तो हुन्छ भन्ने कुराको हामीलाई सबैले कन्भिन्स गरेपछि हामीले त्यो प्रक्रिया रोक्यौँ। बरु तपाईँले के तपाईँले स्पेसल सुन्नु थापाजी, थापाजी प्लिज तपाईँले बरु स्पेसल के भन्न सक्नु पर्यो भने गाउँपालिकाभरिमा 2 नम्बरमा बढी तरकारी उत्पादन हुन्छ, बाटो सफा गर्नलाई केही न केही पैसा गाउँको पालिका तर्फबाट अलिकति क्रस गरिदिनुहोस् भन्न सक्नु हो भने त्यो बरु सहज छ हेर्नु, त्यो जेसिबी किन्ने कुरा प्लिज तपाईँले बुझे चाहिँ बुझ्नु होला, अहिले तपाईँले बुझ्न बुझिरहनु भएको छ, त्यो असम्भव भएको कारणले रोकिनु हो, म यो जानकारी गर्न चाहन्छु है। अर्को जेसिबी किन्नुहुन्थ्यो यो भइसक्यो, सरकारले जान्दिन सक्दिन भन्न मिल्दैन, ठिक हो यो जान्दिन सक्दिन भन्न पाइँदैन, यो सत्य कुरा, हाम्रो तर प्रयास प्रयत्न रहिरहन्छ, तपाईँको 12 महिना सहज रूपमा बाटो चलोस्, तपाईँले त मलाई आशीर्वादै दिने हो त्यो त बनाउन सक्दा त हो। अब एउटा कुरा, यो मुलुकमा सुन्नु न, यो मुलुकमा सबैभन्दा निर्माणमा कुनै चिज महँगो छ भने त्यो भनेको सडक हो, तपाईँले निर्धक्कमा फलानु दलको त्यहाँ कतिवटा खोइ जानु भएन कारणले भिड्ने कुरा, त्यो पैसा त सङ्घबाट पार्ने पैसा हो नि त, तपाईँको बाटो चिज गरेर त सङ्घले चल्छ, हामीले चल्छौँ त, तपाईँको बाटो माग्ने कुरामा हामीले माग्नेकोमा नलेखेको दुईले माथि पर्दै सङ्घ नपठाएको भए हाम्रो कमजोरी भयो, तर माग्ने निकायमा हामीले मागेका छौँ प्लिज परेन, अब गाउँपालिकाको 2-4 लाखले तपाईँको बाटो बन्छ त, त्यस्तो अनुमान है, म त्यसै गरी बुझ्दिनँ, म आग्रह गर्न चाहन्छु है साथीहरू त्यसै गरी बुझौँ। यो सार्वजनिक सुनाई भनेको वर्षिउने हुने कार्यक्रम हो, एकै साल सबैले सक्नुपर्ने, सबैले पर्दैन, क्रमैसँग गर्दैनौँ न, म हार्दिक अनुरोध गर्छु क्या, सिक्दै जाने, हामी पनि सिक्ने चढ्नेछौँ, तपाईँहरू पनि सिकिरहनु भएको छ, यही त हो लोकतन्त्र प्रजातन्त्र होइन, त्यसो भए सवाल गरे पनि सुन्न धैर्य गरिदिए पो मजा आउँछ, जवाब दिन भने अब देवकुमारजीको उहाँले दिइसक्नुभयो ईश्वरीलाल श्रेष्ठ दाजु आज्ञा दाइ, यो सूचनाको हक सबैको हुनुपर्छ भन्नुभयो, त्यो अघिको कार्यक्रममा लक्ष्य गरे जस्तो लाग्छ, त्यो तपाईँले बुझ्नुभयो, त्यो अघि भइरहेको कार्यक्रम कस्तो भने मलाई लाग्छ हाम्रो प्रयास चाहिँ यो निकासा भएको या यो कार्यक्रम प्रदेशले पठाएको 1-1.5 महिना भएको थियो, सुन्यो दाइ, त्यो अघि भएको कार्यक्रमको जम्मा 4 लाखजना प्रदेशले दियो होइन, यस्तो मलाई लाग्छ नमिस्टेक यदि होइन भने यो कार्यक्रम परेको महिनादेखि लगाउ परेका हाल्छ नि क्या, त्यो भित्रको अपर्दा 4 लाख रुपियाँ आयो र हाम्रा कर्मचारी साथीहरूले सबै सबै वडाका बजार एरियामा बालबालिका प्रति हुने व्यवहार के कस्तो छ भनेर अनुसन्धान पनि गर्नुभएको छ र जहाँ बालबालिकालाई अन्याय भएको छ त्यो टिप्पण पनि छ र त्यसैले अनि यो विद्यालयबाट बाहिर रहेका अत्यन्त पछि परेका बालबालिकाको छनौट गरेर तिनीहरूको अभिभावकलाई केही दिन नसकिने मौरीको तालिम हो जम्मा 4,000 पर्सेन्टले दियो होइन यसको मलाई लाग्छ नो मिस्टेक यदि होइन भने यो कार्यक्रम परेको महिनादेखि लगभग परेको आएको छ क्या त्योभित्रको अपर्द 4,000 आयो र हाम्रा कर्मचारी

0: जाति भोलिसम्म छ त्यो कारण
1: त्यो चाहिँ बाल बालिका प्रति हामी जनप्रतिनिधि हामी समाजका अगुवा साथीहरूले अब अहिले यस्तो हुँदैन हामी बाल बालिकालाई हेर्ने दृष्टिकोण हाम्रो राम्रो बनाउँछ भन्ने पत्रमा सही गरिहाल्दाखेरि त्यहाँभन्दा बढी बुझ्नु भएन है त्यति कारण हो त्यो त्यसै उसले सूचना पाइएन भन्ने त्यस्तो त्यस्तो समस्या साह्रै ठुलो भएको जस्तो मलाई लाग्दैन सडक सुधारको आएन भन्ने कुरो तपाईँले भन्नुभयो त्यो कार्यक्रममा वास्तवमा हामीले सडक पनि कतिपय ठाउँ बनाएको छौँ पुल बनाएको छौँ होइन त्यो कार्यक्रम त्यसमा देखिएन भन्नुभयो त्यो आगामी वर्षबाट त्यो समावेश गरेर प्रस्तुत गर्नु म हाजिर सार अनुरोध गर्छु गुणात्मक पनि सञ्चालनबारे भन्नुभयो यो वास्तवमा मैले पनि ठाउँ ठाउँमा बोल्छु यो हाम्रो के छ समस्या भने अब गाउँपालिकाले वास्तवमा हामी अलिकति प्रचारवादी त्यति गर्ने स्वभाव छैन होइन यो तालिम सम्बन्धी युवा युवतीहरूलाई बेरोजगार मान्छेहरूलाई हरेक खालको तालिम हामी वर्षौँले गराउँछौँ पोहोर पनि त्यो अहिले पनि छ अब कहिले अचारको तालिम कहिले कम्प्युटर तालिम कहिले मेकअप गर्ने तालिम ब्युटिसियन तालिम कहिले कपाल काट्ने तालिम यी तालिम भइरहेछ तर यो तपाईँ गुनाको चाहिँ तपाईँले कुरा उठाउनुभयो यसको मिसिन हुन्छ के अरे होइन मिसिन हुन्छ त्यो पनि तालिम दिए राम्रो हुन्छ भन्नुभयो अब टपरी बनाउनलाई तालिम अहिले महिला दिदीबहिनीलाई दिनु पर्दैन सबैले सिकेकै छन् तर त्यो उद्योगको रूपमा विकास गर्नको लागि चाहिँ अब त्यसको लगानी के कति गर्नुपर्ने छ त्यो कुरो अध्ययन पश्चात तपाईँलाई म जानकारी गराउने प्रतिबद्ध गर्न चाहन्छु अब नयाँ सहर आयोजना विद्युतको अफिस अब नयाँ सहर आयोजना सङ्घीय अफिस हो हामीसँग खास गरी प्रत्यक्ष संलग्नता प्रेसन छैन होइन हामी गाउँपालिकाले त्यसलाई उहाँ छैन तर पनि त्यो नगर समितिको अध्यक्ष नभएको कारणले त्यसमा मेरो प्रत्यक्ष चासो चाहिँ रहन्छ तर त्यो हाकिमले आएर ठ्याक्कै जवाब दिनुपर्ने कानुनी प्रक्रिया त्यस्तो कानुनी नियम नभएको कारणले उहाँहरू आउनु भएन अब त्यसै गरी विद्युत पनि सङ्घीय अफिसैभित्र पर्छ होला नयाँ सरले काम गरेको छ सडकको समस्या पनि छ यातायातको साधनहरू सूचित गर्नु पर्यो त्यो तपाईँको सुझाव हो सुझावलाई हामीले कार्यालयको तर्फबाट हाकिम साहबले नोटिस गर्नुभएको छ र कार्यकालको सफलताको शुभकामना भन्नुभयो म धेरै तपाईँलाई धन्यवाद दिन चाहन्छु अब शेरबहादुरले सडकको बोर्ड देखिएन भन्नुभयो तपाईँले के देख्नुभयो वास्तवमा बनाएको छ है त्यो बोर्ड हामीले असारमा त्यो विपदको टोल सहित साङ्केतिक रूपमा यहाँनिर दुर्घटना हुन सक्छ भन्ने सङ्केतका बोर्डहरू घोडी घोडेर हामीले लगाएको थियौँ हजुरले त्यो ठ्याक्कै नजर नपरे हुनसक्छ तर त्यो टिकी लगाउँदैन फेरि खोलिसक्यो होला है म यही जानकारी गराएँ रकम 11,000 सभापतिज्यूले राख्नु भएको कुरा मैले व्यक्त गरेँ राजसभा सभापतिज्यूले स्वास्थ्य भवनसँग पूर्वाधार चाहिँ पनि त्यही उहाँ तिनचन्याको साथीले राख्नु भएको थियो अब त्यो वास्तवमै मान्छेलाई के हुन्छ भने मान्छे पूर्ण भयो भने म चारै आउँछ जस्तो लाग्छ होइन मलाई सबै ठुलो भनेर मान्छे मर्ने नै हो मैले यो मेरो अध्ययनले त बुझ्छ क्या त्यसोले उहाँहरूलाई जागृत गराए एउटा राम्रो भवन बनाऊ त्यहाँ स्वास्थ्यको होइन अब त्यहाँ चाहिँ अब त्यो के भनेको उच्च स्तरको भनौँ न अब विज्ञान साइन्सको टोलीको त्यहाँ खोजी भयो स्वाभाविक हो त्यो किन भवन भनेको होइन त्यो त वास्तवमा अस्पताल बनाएको त होइन त्यो बनाएको स्वास्थ्य चौकी कस्तो थियो हिजोको अवस्था तिर्कन्या त्यो स्वास्थ्य चौकी नै बनाएको हो नि त स्वास्थ्य चौकीमा त विशेषज्ञ डाक्टर हुने कुरो भएन तर भवन देखे पनि उहाँले त्यो पनि चाहियो भन्नुभयो उहाँको अपेक्षा उहाँको चाहना गलत छैन अब त्यो ठ्याक्कै पुर्याउन सक्छु भनेर म अहिले बोल्दिनँ भोलिका दिनमा सम्भावना रहला अब त्यसै गरी एम्बुलेन्सको कुरा मैले अघि नै गरिहालेँ पहल भएको छ त्यो पहल मलाई लाग्छ त्यो सार्थकता पाउँछ भन्ने मलाई लाग्छ अब यस्तो अब सरजी तपाईँ अब छरफट धेर नगर्नु म आग्रह गर्न चाहन्छु तपाईँ केटाकेटी नै हुन्छ क्या पोलिटिसियन है मैले प्रतिबद्धता गरेँ खुलाउन सकिएन भने गरेर भाषण गर्ने तपाईँ छुट छँदै छैन त कस्तोको त्यो हो है घरिघ गरेर बिस्तारै सिडी चढ्ने हो एकैचोटि चढियो भने सम्भव हुँदैन थाकिन्छ के थाकिन्छ पोलिटिक्स भनेको चिज यस्तो हो हेर्नु धेरै दुःख गर्नुपर्छ होइन नि निराश हुने मान्छेले पार्टी छोडेको कारण त्यही हो नि बिचार गल्छ अपेक्षा धेरै हुन्छ अनि त्यो पुर्याउन नसके पार्टी चेन्ज गरिदिन्छ त्यस्तो हुन्छ क्या त्यसैले धेरै अपेक्षा नगर्ने म यो नेता हुन्छु म अध्यक्ष हुन्छु म माननीय सभापति हुन्छु मेरो पालामा सबै गाउँभरिका बाटो पिच गर्छु भन्यो भने कदापि पुग्दैन त्यो सम्भावना पनि छैन त्यसैले प्रयत्न राम्रो गर्ने हो दिल खुस गरेर बहने हो है त्यही आग्रह चाहन्छु त्यो प्रयास छ मलाई लाग्छ हुन्छ भने वडाको बजेट पारदर्शी भएन भन्ने कुरो चाहिँ हामीले वडा कार्यालयमा नै सार्वजनिक सुनाइ गरेका छौँ होइन मैले यो ठाउँबाट फलानु वडा अध्यक्षले राम्रो गरिनुहोस् भन्ने मैले मिल्दैन वडाको सार्वजनिक सुनवाईमा त्यो कुरो उठ्या होला होइन अब पारदर्शी

0: चाहिँ भएन भन्ने खालको के छ भने चाहिँ अहिले सुशासनमा धेरै चिजहरू छन् नि त, जस्तो ल अनियमितता हो, भ्रष्टाचार हो, अहिले सिडियोकारले नै दिन पाइन्छ, यहीँबाट गाएर दिन पाइन्छ, फलानु काममा फलानु राज्यले या फलानु समितिले भ्रष्टाचार गर्नु हाल्दिन्न, छुट छ नि त, त्यसले त्यही वडा कार्यालयको सार्वजनिक सुनाइमा पारदर्शिता भएन, फेयर भएन, नितो सबैलाई समानुपाति ढङ्गले समुचित ढङ्गले योजना वितरण भएन किन हो भन्ने कुरा वडाको कार्यक्रममै राख्नलाई म अनुरोध गर्छु र यो कार्यक्रम मार्फत मेरा आदरणीय वडा सबैलाई दलीय प्रतिनिधित्व सहित बैठक समारोहहरू कार्यक्रमहरू गर्दा हुन्छ क्या, पोलिटिक्समा आफ्नो रोचक हुँदै फेरि जित्ने चिज हो भन्ने मलाई लाग्छ, किनभने त्यही नै भएको देख्छुमा प्राय जसो सबैलाई समेटेरै काम गर्दाखेरि राम्रो पर्छ भन्ने मलाई लाग्छ। अनुगमन गतिलो हुनु पर्यो भन्ने मैले पहिले पनि भने, अनुगमन सबैको हक हो, सबैले गर्नुपर्छ, तर आधिकारिक तोकिएको व्यक्तिले नि अलि राम्रोसँग गरिदिनु पर्यो भन्नुभयो, उपाध्यायले कुरो बुझ्नु भएको छ, भोलिका दिनमा आजको भन्दा बढ्ताउ अनुगमन प्रक्रियालाई अलिक व्यापकता दिनु हुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। व्यक्तिगत ठाउँमा सरकारी सम्पत्तिको प्रयोग हुनु भएन, व्यक्तिगत ठाउँमा भन्ने कुरो चाहिँ यसको अर्थ धेरैवटा लाग्छ, जस्तो एउटा मान्छेको घर बग्न आँटो उसलाई 20-50 जाली दिँदाखेरि उसको घर जोगिन छ भने त्यो चाहिँ हाम्रो दायित्वभित्र पर्दैन त, पर्छ नि त होइन, व्यक्तिले फाइदा व्यक्ति व्यक्तिले समान हुने त हो, व्यक्तिगत कामै गर्नु हुने भन्ने होइन, भर्सक कुरो चाहिँ के हो भने सामूहिक सबैलाई फाइदा पर्ने या सबैले उपयोग गर्ने चिजको लगानी गर्नुपर्छ राज्यले, त्यो चाहिँ सैद्धान्तिक कुरा हो, तर व्यक्तिले पनि त मान्छेका समस्या हुन्छन्, व्यक्तिका समस्यातिर आफूले नहेर्ने भन्ने त होइन होला, त्यसोले के गरिएको होला भन्ने मलाई लाग्ने क्वेसनमा त्यस्तै देखियो होइन। हाम्रो समस्या के छ भने गोलन्दर गाउँपालिकामा सबैलाई एकैचोटि दसैँ लाग्छ, सबैको बाटो एकैचोटि भत्केकै हुन्छ क्या, हाम्रो फरक फरक प्रकृति त छैन, एउटै प्रकृति एउटै भूगोल छ, सबैको बाटो स्वर्णलाई चाहिँ मिसिन एकैचोटि सबैतिर परिचालन गर्नु त सकिँदैन, सकिँदैन होला त्यो व्यवहारिक कुरा, तर म केही कार्यक्रम मार्फत वडा अधिजीलाई के आग्रह गर्न चाहन्छु भने बाटो चाहिँ कसैको मुख हेरेर होइन सबै फालिएका बाटो स्वर दिनुपर्छ है, हिँड्नु चाहनु भनेको त्यस्तै हो, सुरुमै पहिले नै मेरो गर्दै भन्ने कुरा गर्नु त मूल बाटो पहिले सफा हुन्छ, त्यसपछि सहायक बाटो सफा गर्ने हो, कसैको पनि पक्षपात नगरिकन फालिएका बाटाहरू चाहिँ स्वर दिनु, मैले यहाँलाई के जानकारी गरेँ भने हामीले नेपाल सरकारको पैसा लगानी गरेर गोलन्दर गाउँपालिकामा जति पनि बाटो निर्माण भएको छ सबै बाटोहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ, त्यसोले काहीँ बाटो मिच्ने काहीँ जोतेर मकै छर्ने भयो भने तत्काल त्यो विषयमा हामीलाई जानकारी गराउनु, म हामी सम्बन्धित पक्षलाई त्यो कुरा जानकारी गराउनु है, फेरि भनौँ मैले हो तपाईँ बुझिहाल्नु भएको छ है, हामीले नेपाल सरकारको पैसा लगानी गरेर भनेका सबै बाटोहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ है, गरिबको वास्ता भएन, किसमेर बिना काम भयो, ल सुरेश थापा वडा नम्बर 3 प्रश्न हामीले राख्ने हो, तपाईँहरूले जवाब दिने हो, जुनेशजीले राख्दा त जुनेशजी धन्यवाद छ, तपाईँले भनेको कुरा मेरो सहमत हो, प्रश्न तपाईँहरूले राख्ने जवाब दिने हामीले नै हो, अब कहिले कस्तो हुन्छ भने जवाफै दिन नसक्ने पनि त आउँछ नि त, सबै जवाफ दिन सकिने नै होला नि त, जस्तो यो बाटो किन बनेन भन्दा पैसा भएन भन्ने हो नि त, हामीले त कतिपय जवाफ त त्यस्ता हुन्छ, त चित्त बुझ्ने जवाफ होइन उनीहरू, तर पनि भन्ने त त्यही हो, त्यसैले मैले अघि खासा पुसा दलीय रूपमा घोषित भएको कुरालाई मैले क्षमा मागेको छु होइन, भोलिका दिनमा त्यो नगर्न म अनुरोध गर्छु, यो अघि हाम्रो सहकर्ता भाइले भने जस्तै यो वास्तवमै गएको अहिले गएको आधी वर्षको गोलन्दर गाउँपालिको गतिविधिको विषयमा पैसा नै उठाउँ क्या, त्यस्तो जवाफ दिने ठाउँ होइन, या त्योभन्दा बढी सवाल गर्ने पनि होइन, जवाफ पाउने पनि लक्ष्य राख्यो भने त गलत हुन्छ, त्यसैले हामीले गरेको काम हामीले गरेका योजनाहरू हामीले गरेका नीतिगत कुराहरूमा काहीँ समस्या परौँ या गलत भयो भने त्यो विषयमा मात्रै कुरा प्रश्न गर्दै त्यसको जवाब दिन्छ, त्यहाँभन्दा बढी होइन यो ठाउँको यो कार्यक्रम, त्योभन्दा बढी गर्ने भने जतिखेर पनि गाउँपालिकाको अध्यक्ष तपाईँहरूसँग सधैँभरि सवाल जवाब गर्ने छलफल गर्ने कुरामा तयारी रहेको कुरा म जानकारी गर्न चाहन्छु। यो सायद सेवा दिँदाखेरि यो दोस्रो किस्ता रकम जिल्ला प्रशासन कार्यालय भुक्तानी गर्ने निर्णय गरेको छ, पठाएपछि हामी दिने हो, अब यतिको सचेत नागरिकले बुझ्दाखेरि केही केही कुरा चाहिँ अलिकति नमिठो लाग्ने कि ल्याएर खाइसक्यो पेट भरिसक्यो भनेर भोलि तपाईँ त्यहाँ वडा अध्यक्षको दाबी गर्ने मान्छे हो, त्यस्तो मान्छेले त्यस्तो अशब्द गुमाएर खानुभयो कि यतै चलन गर्नुभयो कि भन्नै पुग्यो नि त कान्ड, त्यत्रो भन्नुपर्छ त होइन, अब सम्बन्धित निकायले दिएको छैन त हामीले पालिका पनि अनि त्यो ल्याएर हामी राख्न मिल्छ त,
1: कल भइरहेको छ आउँछ आउँछ भन्छ सिरियल
0: भन्ने सिरियललाई हो अरूलाई भन्ने होइन आउँछ आउँछ भनेर त आपाउँदैन गर्ने के छ
1: अब मैले अहिले सूचना पाएँ अनुसार निर्णय भएको छ यता शीघ्र चाँडै निकासा भन्ने जानकारी गराउँछु मेरो लगभग सवालको जवाब भयो म थोरै सम्बोधन पनि गरिनँ मैले यो सार्वजनिक सुनाई कार्यक्रममा उपस्थित हुनेका उपाध्यक्षज्यू प्रमुख प्रशासकीय अधिकारीज्यू सम्पूर्ण जनप्रतिनिधि साथीहरू त्यसै गरी पार्टीका आदरणीय नेता साथीहरू त्यसै गरी खुर्कुट इलाका प्रहरी कार्यालयका प्रमुखज्यू पत्रकारज्यूहरू हाम्रो गोलन्दर गाउँपालिका सम्पूर्ण कर्मचारी साथीहरू र यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म गाउँपालिका तर्फ नमस्कार गर्न चाहन्छु स्वागत पनि प्रस्तुत गर्न चाहन्छु र यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ दलीय प्रतिनिधित्व गर्दै दलका साथीहरू आउनुभयो त्यसै गरी क्वेसन गर्नलाई समुदाय स्तरबाट आउनुभयो विभिन्न सङ्घ संस्थाबाट आउनुभयो सबैजनालाई हार्दिक नमस्कार त्यसै गरी सहभागी भइदिएकोमा विशेष धन्यवाद व्यक्त गर्दै यो आजको कार्यक्रम तपाईँलाई अत्यन्त सफल बनाइदिनु भयो म खुसी व्यक्त गर्न चाहन्छु गाउँपालिका तर्फबाट क्वेसन गर्ने र हामीले चित्त बुझ्दो जवाब दिन सकेका छैनौँ जस्तो हाम्रो थापा दिन अझै चित्त बुझाएन तपाईँको बाटो 6 करोड हुन म सक्दिनँ अहिले जेसरी किन्छु भने नि भन्न मेरो अवस्था अहिले त छैन तपाईँ खुसी हुनुहुन्न तर पनि परिस्थिति अलिकति पुरो पनि यो सार्वजनिक सुनाईमा वर्ष नै आइदिएर केही कुरो सिकिन्थ्यो क्या झनक्क आइयो परिचय फलाना दियो त्यो हुने बित्तिकै अलिकति केही न केही भयो सिक्दै जानुपर्छ हामी पनि सिक्दैछौँ हार्दिक अभिवादन नमस्कार धन्यवाद यो बैठक यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँछु
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर फोन नम्बर 0840400026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
2: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
4: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ
5: स्तनपानलाई प्राथमिकता दिऊ दिगो सहयोग प्रणाली निर्माण गरौं
6: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। पछिल्लो समय मोबाइल, ल्यापटप र कम्प्युटर जस्ता डिजिटल उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन्। एक समय थियो मोबाइल केवल कुरा गर्ने साधन थियो, तर आज यही उपकरण बैंक, कार्यालय, विद्यालय, बजार र संचार क्षेत्रमा उपयोगसँगै मनोरञ्जन र ज्ञानको स्रोत बनेको छ। सरकारी सेवा, बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारदेखि दैनिक भुक्तानीसम्मका धेरै काम डिजिटल प्रणालीमा आधारित हुँदै गइरहेका छन्। त्यसैले पछिल्ला वर्षहरूमा यस्ता उपकरणको प्रयोग र माग तीव्र रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 झण्डै 35 अर्ब 54 करोड़ रूपियाँ बराबरका 21,84,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका थिए भने आर्थिक वर्ष 2082-83 यो बढ़ेर 48 अर्ब 69 करोड़ रूपियाँ बराबरका 22,67,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका छन्। अर्थात एक वर्षमै स्मार्टफोन आयातको मूल्य झण्डै 37% बढ़ेको छ। यसबाट सरकारले 9 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व पनि संकलन गरेको छ। यी तथ्याङ्कले नेपालीहरूले वर्षेनी नयाँ र महँगा मोबाइल किन्ने क्रम बढ़दै गएको स्पष्ट देखाउँछ। हामीले यी महँगा उपकरणहरूको पुनः सदुपयोग गर्न सकेका छौं त भन्ने प्रश्न पनि छ। धेरैले मोबाइलको प्रयोग फोन गर्ने, फेसबुक चलाउने, टिकटक हेर्ने, युट्युबमा भिडियो हेर्ने, मेसेन्जर चलाउने र फोटो खिच्ने काममा मात्र सीमित गरेका छन्। यदि हामी वर्षेनी नयाँ मोबाइल किन्ने मात्र गर्छौं तर त्यसबाट नयाँ सिप सिक्दैनौं, उत्पादन गर्दैनौं, सृजना गर्दैनौं र आमदानी पनि बढ़ाउँदैनौं भने ती उपकरणहरू केवल उपभोगका वस्तुमा सीमित हुन्छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी दैनिक जीवनमा हामीले प्रयोग गर्दै आएको डिजिटल उपकरण र यसको सदुपयोग लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। पछिल्लो समय कम्प्युटर मोबाइलको प्रयोगको अवस्था कस्तो छ? आजभन्दा तपाईँले व्यवसाय शुरू गर्ने बेला र अहिलेको अवस्थालाई कसरी चाहिँ हेर्ने?
1: डेफिनेटली अहिले यो कुरा एकदम राम्रो कुरा राख्नु भएको छ, किनभने यो चाहिँ आइटीले जुन हिसाबले फड्को मारेको छ नेपालमा, त्यो सबभन्दा बढी कुनै कुराले मारेको छ भने आइटीले हो। हिजोको दिनमा देखिराख्नु भएको थियो, एजुकेसनै सेक्टरमा एकचोटि जानुभयो भने हामी चाहिँ एउटा ब्ल्याक बोर्डमा पढ्यौँ, त्यसपछि व्हाइट बोर्डमा पढ्यौँ, आज आएर स्मार्ट बोर्डमा गइसक्यौं। भनेपछि हिजो एउटा एकजनासँग कनेक्सन गर्नलाई पनि वायर टेलिफोनबाट हामी चाहिँ कनेक्सन गर्नु पर्थ्यो भने आज हामीले चाहेको व्यक्तिलाई चाहेको समयमा हामीले खोज्न सक्छौं, उसँग भेट्न सक्छौं। यो सबै भनेको के हो भने सूचना प्रविधिको प्रयोगले गर्दाखेरि यहाँसम्म पुगेको। हिजो एउटा गाउँमा हामी कनेक्ट गर्नु पर्यो भने त्यो व्यक्तिलाई कहाँबाट बोलाएर त्यहाँ कुराएर फेरि हामी कनेक्सन गर्नु, आज त्यो अवस्था छैन। भनेपछि यो सबै कुरा के गर्यो भने यो सबै यो ग्याजेटहरूले नै हामीलाई चाहिँ नजिक बनाएको छ। अब त्यसका नजिक बनाउँदाखेरि चाहिँ फाइदाहरू के हो भने हामीलाई चाहिँ धेरै कुराहरूको जानकारी भयो, जुन कुराहरू हामी जानेको थिएनौँ, जुन कुराहरू सहर बजारमा मात्रै जानकारी हुन्थ्यो आज गाउँ गाउँमा ती कुराहरू जानकारी भयो। त्यसले गर्दा यो ग्याजेटहरूले चाहिँ तपाईँको धेरै हिजोको जहिले पनि हरेक वर्ष हरेक दिन नै तपाईँको अपडेट हुँदै आइरहेको अवस्था छ।
0: यसरी यो ग्याजेट्सहरू यन्त्र उपकरणहरूको प्रयोग बढ़िरहँदा पछिल्लो समय सबैभन्दा बढ़ी प्रयोगमा आउने भने अब नेपालीहरूको लागि अथवा विश्वव्यापी रूपमा मोबाइलै भनौँ, मोबाइलको प्रयोगको अवस्था के हो खास पछिल्लो समय? वार्षिक रूपमा नयाँ नयाँ किसिमले अपग्रेड भएर आउने, त्यसलाई भनौँ परिष्कृत भनौँ नेपालीमा हामीले बुझ्ने भाषामा यो छ, र त्यो चाहिँ किन्नै पर्ने खालको पनि देखिन्छ समाजमा, होइन? प्रत्येक व्यक्तिको हातमा मोबाइल,
1: अब हिजोको दिनमा तपाईँको के थियो भने एउटा टिकटिकै मोबाइलले हाम्रो चाहिँ कुरा गर्न चाहिँ एउटा पहल बनाइदियो। त्यसपछि के भयो भने होइन, त्यो मोबाइलबाट हाम्रो एउटा एसएमएस फेसिलिटीहरू सुरु भयो। त्यसपछि हामीलाई के भयो भने सफ्टवेयरहरू, त्यतिखेर हार्डवेयर बन्यो, त्यसपछि तपाईँको सफ्टवेयरहरूको उत्पादन भयो। अब सफ्टवेयर बनिसकेपछि त्यो सफ्टवेयर त ल्यापटप कम्प्युटरमा मात्रै होइन कि, यो मोबाइलको लागि चाहिँ एप्सहरू बन्दै गयो, त्यसैको हिसाबले स्मार्टफोनहरू चाहिँ बन्दै गयो। भनेपछि त्यो स्मार्टफोनहरू बन्दै जाँदाखेरि त्यो फोनहरूबाट हामीले फाइदा लिन चाहिँ सक्यौँ। फाइदा के लियो भने एउटा सोसियल मिडियादेखि लिएर वाट्सएपदेखि भाइबर विभिन्न जुन कुराहरू हामी फ्री अफ कस्टमा चलाउँदै आइरहेको अवस्थाहरू छन् र त्यो कुरोले सबभन्दा बढी कहाँनिर हिट गर्यो भने जतिखेर तपाईँको नेपाल या विश्वभरि जुन कोभिड आयो कोभिडको टाइममा चाहिँ त्यो मोबाइलले चाहिँ तपाईँको के देखाइदियो भने यो मोबाइल मात्रै होइन कि यसले चाहिँ हामी पढ्न पनि सक्छौँ कुरा गर्न पनि सक्छौँ अफिसको मिटिङ पनि राख्न सक्छौँ विभिन्न जानकारीहरू चाहिँ हामी यो मोबाइलबाट चाहिँ युज गर्न सक्छौँ हिजोको दिनमा मान्छेले जस्ट फोन उठाउन फोटो हेर्न फोटो खिच्न र सोसियल मिडिया मात्रै हेर्ने थियो भने त्यतिखेर चाहिँ त्यो फुल एजुकेट गराइदियो कोरोना टाइममा चाहिँ र त्यतिखेरदेखि अझ मोर अपडेट भर्सनहरू आउँदै गर्यो जहिले पनि तपाईँको जुन सफ्टवेयर चाहिँ अपडेट भइरहेछ सफ्टवेयर अपडेट भइसकेपछि हार्डवेयर पनि अपडेट हुनु पर्यो त्यही भएर नयाँ फिचर भएको सफ्टवेयर आउँछ नयाँ फिचर भएको तपाईँको हार्डवेयर पनि आइरहेछ त फाइदा चाहिँ त्यो हिसाबले चाहिँ हामीले हो हामी धेरै कुराहरू देख्न त अझ बाँकी नै छ के मात्रामा भने हामी उत्पादन मुलुक चाहिँ होइन हामी चाहिँ यी ग्याजेटहरू चाहिँ उत्पादन गर्दैनौँ उत्पादन नगरिसकेपछि चाहिँ हामी चाहिँ त्यसमा चाहिँ पछाडि छौँ र जहाँ उत्पादन भइरहेछ उनीहरूले फर्स्टमा हेर्छ नि त त्यसपछि विभिन्न देशहरूमा जान्छ अनि फेरि हामीसँग एसियन कन्ट्रीमा पछि मात्रै रूपमा चाहिँ तपाईँको यहाँ आइरहेको अवस्थाहरू छन् र बिस्तारै के भइरहेछ भने यो कुराहरू पनि अब कमी चाहिँ पूरा हुँदै गइरहेछ कहिलेकाहीँ तपाईँको कुनै ग्याजेटहरू यदि बाहिर निक्ल्यो भने हाम्रो देशमा पनि लगभग हप्ता 10 दिन 15 दिनमा चाहिँ आइसकेका हुन्छ कति एआईका टुल्सहरू कति एआईका जुन डिभाइसेसहरू बनेको छन् रोबोटहरूदेखि लिएर ती कुराहरूमा चाहिँ अहिले हामी अलिकति पछाडि छौँ तर पनि यसमा पनि यहाँ स्टार्टअप भाइहरू बहिनीहरू लागिरहेछन् हामी कति गर्न सक्छौँ हामीले पनि त्यसलाई चाहिँ बाहिरबाट ल्याएर यहाँको मार्केट कत्रो त यदि बाहिर कोही उत्पादन गर्ने मान्छे यहाँ नेपालमा आयो भने मेरो यो कत्रो साइज हो त त्यो साइज हेरिकन यहाँ लगानी गर्न आउँछ त्यसले गर्दा हाम्रो साइज धेरै ठुलो नभएर पनि त्यस्ता एकदमै आधुनिक कुराहरू हेर्न कम पाइरहेछौँ तर पनि त्यो अरूको दाजुमा हेर्दाखेरि हामी धेरै नै अगाडि चाहिँ छौँ र टेक्नोलोजीको कुरा गर्नुहुन्छ अब भनौँ न मोबाइलकै तपाईँको 3G 4G अहिले हामी चलाइरहेछौँ 5G कुरा 6G कुराहरू बाहिर चाहिँ लन्चिङ भइसकेको अब हामी त्यसमा चाहिँ अलिकति पछाडि छौँ केही कारणले गर्दाखेरि पछाडि भइरहेको होला केही कानुन केही प्रक्रिया होला त्यहाँ तिनीहरूले गर्दा कम होला नभए हामी चाहिँ लगभग धेरै नै धेरै त एकदमै माथि नै त भन्दिनौ हामी 70% चाहिँ माथि छौँ अगाडि छौँ
0: अब हामीलाई सबैलाई लाग्ने तपाईँ हामीलाई सामान्य दैनन्दिन प्रयोगमा लिइरहँदा मोबाइलमा लाग्ने कुरा जति चिज हामीसँग प्रविधि छ त्यो चाहिँ सबै उपयोगमा आएको जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन अथवा चाहिँ सशरी हेर्दाखेरि के देखिन्छ हात हातमा मोबाइल छ होइन विद्यार्थीको हातमा पनि त्यही छ सामान्य ज्येष्ठ नागरिकहरूको यो चाहिँ सबै प्रयोगमा आएको अवस्था छ अथवा हामीलाई यसलाई चाहिँ प्रयोगमा लिन सक्थ्यौं अथवा यो कुरामा हामी अलिकति चुक्यौं कि भन्ने अनुभव चाहिँ आम नागरिकको हिसाबले यहाँलाई के लाग्छ
1: यसमा तपाईँको आम नागरिकमा जानु भने अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ युज भइरहेछ अब हिजो त तपाईँको के थियो भने हामी मानौ न तपाईँ हामी म एज अ एसी दिँदा एसएलसी दिँदाखेरि चाहिँ मोबाइल आएकै थिएन त्यो कति वर्ष कुन उमेरमा आएर मैले त्यो टच गरेँ त होइन त्यो टच गर्दाखेरि मैले त एटलिस्ट खालि एउटा फोनको हलो गर्ने हिसाबले टच गरे होला त्यसपछि विभिन्न सोसियल मिडियाहरू युज गर्न सक्यो मैले बताएँ नि धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन् त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन् स्कुल कलेजहरूले दिएको ट्रास्कहरू सबै त्यहाँबाट पूरा गरिरहेछन् एउटा राम्रो मोबाइल यदि हो भने उसले चाहिँ त्यहाँबाट आफ्नो एजुकेसन पुरा पनि त्यसैबाट गर्न सकिने अवस्था चाहिँ छ कति डिजाइनहरूको कुराहरू हुन्छन् कति ग्राफिक्सहरूको कुरा हुन्छ त्यो सबै त्यसबाट गर्न नसकिने अवस्था होला तर आजको दिनमा त्यो पनि के यस्तो यस्तो सफ्टवेयर टुल्सहरू आइसकेका छ एआई टुल्सहरू कि हामीले बोलेको लेखेको भरमा चाहिँ उसले हामीलाई चटक्क बनाइदिन्छ फेरि यो होइन यो एडिट गर यो गर भनेपछि ल्यापटपको जमाना पनि बिस्तारै यसलाई हटाउने हो कि भन्ने टाइपको पनि अहिलेको अवस्था भएर त्यसले गर्दा युजर अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला आज स्कुल कलेज गइरहेछ भने मलाई के युज छ आवश्यक नहोला मिटिङहरूको कुरा आज मोबाइलबाट गरिरहेछन् होइन त एकअर्कासँग कम्युनिकेसन मोबाइल फोनबाट होइन कि वाट्सएप भाइबर वाटएभर त्यस्ता चिजहरूबाट गरिरहेछन् आवश्यकता अनुकूल मान्छेले चाहिँ अहिलेको अवस्थामा चाहिँ युज गरिरहेछ जस्तो मलाई लाग्छ
0: अब यसको मिसयुज भनिन्छ होइन, त्यो पनि देखिन्छ होला यहाँलाई विद्यार्थी वर्गमा यसको कस्तो प्रभाव छ, असर छ, नकारात्मक पक्ष पनि अलिकति के होला?
1: जुन कुरो हामीले बढी मात्रामा युज गरेर छ, जुन कुरोको डिमान्ड बढी छ, त्यसमा केही कुराहरू त्रुटिहरू पनि हुन्छ र त्यसले हामीले लिने कसरी भन्ने कुरा हो। त्यसबाट यदि हामीले पोजिटिभ भान लिएर गयो भने राम्रै हुन्छ, जब त्यसमा तपाईँले नेगेटिभ कुराहरू खोज्न थाल्नुहुन्छ तपाईँलाई पनि त्यही हिसाबको असर चाहिँ पर्छ। आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ। तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सोबाइल बिर्सिनुहोस्, सबै राम्रै मान्छे त थिएन, चोर फटाहरू पनि थिए, के गर्थ्यो तालचा फुटाउँथ्यो, भित्र गएर चोरी गर्थ्यो, आफ्नो आफ्नो हिसाब। आजको दिनमा पनि त्यही टेक्नोलोजी त्यही भइरहेछ, मैले तपाईँको मोबाइललाई भित्र छिरेर म तपाईँको पैसा चाहिँ कसरी तान्न सक्छु, त्यसका पढाइ पनि त्यसका पनि पढाइहरू भइरहेछन् र त्यसलाई चाहिँ मिसयुज नगरिकन युज गरेको भए अझ मोर बेटर हुन्थ्यो। तर मानव भन्ने कुरो हामी सबै बराबर छैनौँ, सबैका सोच फरक फरक छन्, त्यसले गर्दा त्यसलाई चाहिँ पोजिटिभ भान चाहिँ लिएर जानुपर्छ। पोजिटिभ भानमा गयो भने सबै कुराहरू राम्रो हुन्छन्, तर त्यही कुरालाई चाहिँ नेगेटिभ लिएर भनौँ न, हिजो आज तपाईँको सोसियल मिडियामा कसैको फोटोसँग टाँसेर त्यसका तपाईँ र मेरो कुनै रिसिभी भयो भने एउटा त्यो टाइपको कामहरू पनि भयो, त्यो त गलत हो नि त। त्यस्ता गलत कुराहरूलाई मैले यसरी लिनु हुँदैन। यो यो प्लेटफर्म भनेको तपाईँ मेरो मित्रता हो, तपाईँ र मेरो फोटो राखेर एउटा मित्रता गरेर पठाउन, त्यो राम्रो देख्यो नि त। तर त्यसमा चाहिँ नेगेटिभ भाइब्सहरू हालिदिनु भयो भने त्यो त खराब भयो। यी कुराहरूमा चाहिँ गर्ने मान्छेहरूले चाहिँ त्यो कुराहरूलाई सुधार गर्नुपर्छ।
0: हामीले कसरी ग्रहण गर्ने भन्ने कुरा,
1: एक्ज्याक्टली ग्रहण गर्ने तरिकाहरू फरक छ।
0: यन्त्र उपकरणहरूको दैनिक जीवनमा प्रयोग गरिरहेको यसबाट अलिकति केही कुराहरू हामीले जानेनौँ भने त्यो त्यसको खतरा पनि हुँदो रहेछ होइन। जस्तो मोबाइलहरू अधिकतम चार्ज गर्दाखेरि विस्फोट हुनेदेखि लिएर अथवा त्यही उपकरणमा पनि आन्तरिक रूपमा केही क्षति हुने, ल्यापटपकै सन्दर्भमा पनि होला। पछिल्लो समय के छ अलिकति हाम्रो बानी बेहोरामा, त्यो चाहिँ हामीले अलिकति मिलाउन जानेनौँ कि भन्ने पनि लाग्छ। यहाँलाई के छ अनुभव
1: त्यसमा? अब जस्तै एउटा चार्जिङको कुरा गर्नुभयो, अहिलेको नयाँ टेक्नोलोजी मोबाइलहरू तपाईँलाई चार्जमा भनौँ न, राति मैले कसैले भन्छ रातभरि चार्ज गर्नु हुँदैन, आजको टेक्नोलोजीहरू त्यसमा सेटिङ छन्, उसले तपाईँको रातभरि चार्ज हुने गरी तपाईँको कति बजे तपाईँ सुतिराख्नु भएको छ, कति बजे चार्ज मार्नु, तपाईँको रेगुलर त्यसलाई थुट्ने टाइम कति हो, 4 बजे 5 बजे हो भने उसले बुझिसक्छ र त्यो टाइममा उसले 100% गरेर सकाइदिएको अवस्थाहरू पनि अहिलेका टेक्नोलोजी अहिलेका मोबाइलहरूमा आइसकेको अवस्थाहरू चाहिँ छन् होइन। ती कुराहरू लिएर चाहिँ त्यसलाई अर्को के भन्नुभएको थियो, जस्तै तपाईँको हामी खालि मोबाइल त फोन उठाउन मात्रै गरिरहेको छैन, अघिदेखि कुरा विभिन्न सोसियल मिडिया विभिन्न न्युज पनि चल्ने भनेको त्यसमा एड आउने हो, किनभने जसले पोर्टलहरू बनाएको छ ऊ यतिकै हामीलाई त फ्रीमा भनौँ न, फेसबुकैको कुरा गरौँ, उसले त हामीलाई फ्रीमा एक्सेस दिइरहेछ, तर उसको फ्रीको लागि त त्यहाँ एडहरू छन्, एडहरू कति जेन्युइनली एड छ, कति नन जेन्युइनली छ, कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्। कुनै कुरा कसैले पनि फ्रीमा चाहिँ कसैले केही दिँदैन। हेर्नुहोस्, कसैले यदि तपाईँ गएर पसलमा कुनै सामान किन्नुहुन्छ र यो फ्री भन्यो भने त्यो फ्रीको पैसा त्यसैमा चाहिँ एड गरे हुन्छ, भनेपछि उसले कुनै कुराहरू फ्रीमा छ, यो तैँले चाहिँ लिङ्क गर, यो लिङ्क खोल र यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिलेकाहीँ ब्याङ्क अकाउन्ट मागिदिन्छ, कहिलेकाहीँ तपाईँको प्रश्न सबै कुराहरू मागिदिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई त्यसैले चाहिँ असर पर्छ। आजको भोलि नगर्दा 1 महिना 2 महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ, यो मान्छेसँग अब मैले ट्याकल गर्यो भने के हुन सक्छ। त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यानपूर्ण, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन। कति कुराहरू हुन्छ, यो गर यो गर्दाखेरि तँलाई चाहिँ फ्रीमा हो यो लाग्दैन, तर त्यो हामी गरिदिन्छौँ, पछि त्यो कुरा हाम्रो कम्प्युटरमा बसिदिन्छन्। आजको दिनमा यस्तोसम्म छ कि तपाईँ हामी यसरी जुन कुरा गर्दै यो सबै कुरा हाम्रो मोबाइलले चाहिँ लिइरहेछ, रेकर्डेड छ। अब एकछिनपछि यदि हामी त्यो सोसियल मिडियातिर हामी कुनै साइडहरू खोल्यो भने त्यो कुरा सरर तपाईँको आउँछ, अब कहाँबाट बन्द गर्ने त त्यो उपाय नै छ। त्यही भएर चाहिने कुराहरू हुने कुराहरू गर्ने उसलाई चाहिँ यो मान्छेले के चाहिँ जरुरी छ त, आज हामी यहाँ कम्प्युटरको कुरा गरौँ न, अब एकछिनपछि तपाईँ हामीले सोसियल मिडिया खोल्यो भने त्यसैको विषयमा छ बढी मात्रामा, भनेपछि ऊ भगवान् त होइन, भनेपछि उसले चाहिँ हाम्रो कुराहरू चाहिँ क्याप्चर गरिरहेका छन्, क्यामेरा छन्, ल्यापटप अगाडि बसेको हुन्छ, हाम्रो एक्टिभिटिजहरू चाहिँ तपाईँको लिइरहेको हुन्छ, क्यामेरामा लक हुन्छ, लक छैन भने बरू टेप टालिदिने ल्यापटपहरूको अगाडि, कहिलेकाहीँ अरू दृश्य अरू केही काम हामी गरे हुन सक्छौँ। यी कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ भोलिको दिनमा दुर्घटना कम हुन सक्ने सम्भावना हुन्छ।
0: गोपनीयताको ख्याल राख्नु पर्छ, आफ्नो विश्वकपको अवधिमा पनि धेरै किसिमका यस्ता घटनाहरू भए, लाखौं करोड़ौं पैसा चाहिँ नेपालीहरूको समेत त्यो प्रहरीमा उजुरी भयो भन्ने सुनिरहेको थियो, यहाँलाई त्यस्तो के छ?
1: होइन, त्यो कुराहरू विश्वव्यापी नै तपाईँको यो भइनेरै हुन्छ, क्रिकेट होस् फुटबल होस्, यो कुरामा नेपाल सरकारले बारम्बार हरेक पोर्टलमा बताइरहन्छ, तपाईँहरू यसमा नलाग्नुहोस्। जुन कुरो यो बाटो नरोज्नुहोस्, जुवा भन्ने कुरो जहिले जित हुन्छ भन्ने छैन, त्यो हार्नै हो क्या, हार्ने कति भन्ने कुरा हुन्छ, एउटा लिमिटेसन हुन्छ, र मान्छेलाई त्यो खेलहरू खेल्दाखेरि चाहिँ त्यो मजा आउनको लागि पनि त्यसमा लगानी गरे हुन्छ, कति जेन्युनली कमायो पनि, कति जेन्युनली हार्यो पनि, कतिले केही पाएन पनि, यी न्युजहरू हामीले पनि पढ्न पायौँ सुन्न पायौँ, त्यो सबै गलत हो, त्यो कुरामा लाग्नु हुँदैन। आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो, गेमको मजा लिने हो, तर त्यसमा गएर म लगानी त्यो जुवा खेलेर, त्यो जुवा नै हो क्या, एक प्रकारको दुई रुपियाँ दिएर मलाई चार रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या। त्यसले गर्दा त्यो नेपाल मात्र होइन, वर्ल्ड वाइड अरबौँ खरबौँको कारोबार चाहिँ भएको हामीले पनि सुनेको, तर त्यो चिज गलत हो। त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँ चाहिँ लाग्नु हुँदैन, र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ, यस्तो लाग्नु दिनु हुँदैन भनेर।
0: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्र उपकरण, कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ, ल्यापटप, यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ, माग के देखिन्छ बजारमा पछिल्लो समय?
1: यस्तो छ, यहाँ तपाईँको डिमाण्डहरू भनेको तीन चार खरीका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ, र कम्पनी बाहेक विभिन्न चार पाँचवटा कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ। भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमान्ड हुन्छ, त्यो भनेको तपाईँको एसीदेखि लिएर प्लस टू ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा i5 सिरिजहरूका ल्यापटपहरू हुन्छन्, त्यो बढी डिमान्ड हुन्छ। त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमान्ड हुन्छ। कोही अफिस वर्कहरूलाई मात्रै मलाई नर्मल सिम्पल चाहियो भने त्यो i3 रेन्जमा हुन्छ। कसैले नर्मल मलाई वर्ड एक्सेलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमान्ड भइरहेको देखिन्छ। म्याकहरू भयो, यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठूला कामहरू गरिरहेछन् उनीहरूलाई त्यही नै चाहिन्छ। कतिलाई एकदम पातलो सिरिज चाहियो, म्याकतिर जान्छन्, तर अरू विन्डोज बेसमा पनि अरू अरू ल्यापटपहरू पनि आइसके। समग्रमा भन्दाखेरि चाहिँ मिडको जुन छ तपाईँको i3 i5 i7 तीनटा क्याटेगोरी चल्ने हो, त्यसैमा चाहिँ जेनेरेसनहरू अप अप भएर हरेक वर्ष जाँदै गर्छ भने i5 सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
0: मैले एउटा मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के, यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ, त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि, किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो, किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ?
1: होइन, मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ, मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि। हिजो आज प्रायः मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेछु, है देखि पनि रहेछु, दुई चार पाँचवटा नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ, ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन्, ती कस्टमरले सिरियल नम्बर वाइफाईका आइपी एड्रेसहरू चाहिँ यदि नोटेड गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्रै तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ, नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन, सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँमा गएर बेचिदिन्छ, उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसो गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन। त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन्। त्यसमा
0: व्यवसायिक कुराहरू पनि गरौँ, अब यो महत्वपूर्ण देशकै ठूलो व्यापारिक केन्द्रमा छौँ हामी, होइन, के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौँ। अब
1: व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउन डाउनमा चलिरहेछ, र आइटी मार्केट पनि भन्नुहुन्छ भने आज आइटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ। हिजोको दिनमा एउटा जुन मिड रेन्जको भने त्यो मिड रेन्जको लागि मान्छेलाई 55-60-65-70 हजारको बिचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो, आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानुपर्छ मिनिमम त्यतिसम्म। भनेपछि एउटा एउटा ल्यापटपमा विगत छ सात आठ महिनामा चाहिँ तपाईँको 25-30 हजारको हारिमा चाहिँ प्राइसहरू चाहिँ बढिरहेछ। त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुन सक्छ। हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो, 4-5 वर्ष चल्यो, होइन अब नयाँ लिनुपर्छ, आजको बेलामा होइन सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटलाई पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ। मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ किनभने मोबाइलहरूको प्राइसहरू मेन यो चिप्सहरूले गर्दाखेरि, स्टोरेजले गर्दाखेरि, मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ। फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछन्।
0: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यस वर्षको अलिकति फरक हेर्दाखेरि? सामान्यले पनि अध्ययन गर्नुभयो होला होइन, अथवा सामानहरू बढी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो? अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन, पैसा छैन मान्छे छन् त्यही भएर खर्च पनि गर्दैन भन्ने भाषा छ बजारमा, त्यो बिक्रीको हिसाबमा के छ?
1: होइन, बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छन्, त्यसमा दुई मात्रै भएन। सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो। विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ किनभने लगानी पनि त्यही मात्रामा बढ्यो। हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त, त्यो भोल्युम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने होइन। त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ।
0: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ? उहाँहरूको चेतनामा अलिकति केही फरक आएको छ कि, अथवा ई कमर्स, डिजिटल ब्याङ्किङ होइन, अहिले त पैसा तिर्दाखेरि पनि मान्छेले व्यापार गरिसकेपछि अनलाइनबाटै तिर्ने खालको आएको छ सिस्टम, त्यसमा के परिवर्तन छ? उपभोक्ता कति सचेत छ अहिले?
1: अहिलेको अवस्थामा धेरै सचेत छ नि। हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने यो सम्रगोमा क्यान इम्पोर्टेड क्यान महासंघले विगत 30 क्यान इम्पोर्टेड सम्पन्न गर्यो भिरगुडी मण्डपमा। क्यान महासंघले चाहिँ ब्लू बर्ड होटलबाट चाहिँ सुरु गरेको क्यान इम्पोर्टेको, वीरेन्द्र सभागिरी बानेश्वरसम्म लगेको, त्यसपछि भिरकुटी मण्डपसम्म। क्यान इम्पोर्टेको हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बसेको ग्याजेट किन्नलाई, कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ, त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरो। आजको दिनमा त्यो रहेन। त्यो भने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो। आज अनलाइन पोर्टल छ सबै। आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या, ऊ आउने बित्तिकै मलाई यो यो मोडल, यो ल्यापटप चाहियो, यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो, यसमा यो यो फिचर छ, यो यो छ, यो गर्दाखेरि तपाईँलाई यो हुन्छ। तर आज उसैले भने त्यो भनेको अपग्रेड भएको अवस्था हो। पैसाको कुरा आयो, पेमेन्टको, डिजिटल पेमेन्ट, पैसा बोकेर किन चोरी चकारी होला? आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या, वालेट पनि बोक्नु परेन, मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन, केही पनि परेन। आयो, सामान लियो, क्युआर गर्यो। सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट्स बढी मात्रामा, क्युआर पेमेन्ट, डिजिटल पेमेन्ट, ब्याङ्क ट्रान्सफर, यो धेरै मात्रामा भयो। त्यो भनेको अपग्रेड भएको हो। हिजोको दिनमा त्यो कुरा त थिएन नि त, क्यासै हामीलाई पनि क्यास लियो गहन, कहिले काहीँ घटी कम त्यो भएन, न उसलाई भन्नु हामीलाई भयो।
0: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवतः चीन हुन सक्छ नेपालको बजारको लागि, के छ त्यो अलिकति जानकारी लिनु?
1: होइन, वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ, सबभन्दा बढी प्रोडक्सन त चाइनामै हुन्छ नै। चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन। जति पनि हाम्रो यो ल्यापटपहरू, यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन। चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ, ताइवान हुनसक्छ, दुबई हुन, उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा। त्यहाँ विभिन्न आफ्ना डिएलएचपी, एसर, स्यामसङ सबैका कम्पनीहरू त्यहाँ बसिरहेछन्। त्यसपछि उसले चाहिँ कहाँ कहाँ पठाउने हो त, डिस्ट्रिब्युसन कहाँ गर्ने, या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त? डाइरेक्ट तपाईँको चाइनाबाट असोसिरिजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ। तर मेन ठुला ठुला सामानहरू चाहिँ भन्ने ठुलो फ्याक्ट्री ठुलो चाइना नै हो। त्यही भएर आज सामानहरू जुन सस्तो भएको छ कारणै त्यो हो नि, त्यहाँनिर तपाईँको कस्ट कम पर्छ। कम परेपछि चाहिँ हरेक कम्पनीहरू पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन्, ताइवानमा हुन्छन्, तर पनि चाइनामै भर्किन पर्ने, त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ।
0: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू, पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढी प्रयोगमा आइरहेको अवस्था हो, अथवा चाहिँ यसको के छ फरक काम गर्दाखेरि, अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा, यसमा के छ उपभोक्ताको?
1: अब डेस्कटप भन्दा ल्यापटप हो, अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ, तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढी मात्रामा इन्स्टिच्युटहरू थियो, गेमिङ जोनहरू थियो, तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो। आज त्यो इन्स्टिच्युटहरू छैन, किनभने नर्मल्ली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ। र ल्यापटप के भयो भने, ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो पनि मैले 3 घन्टा 4 घन्टा 2 घन्टा वाट एभर उसको ब्याकअप टाइम हेरिकन मैले चलाउन पाएँ, त्यो टाइममा त मेरो बत्ती आयो, मेरो काम त रोकिएन नि त। डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ। तर प्राइभेट अफिसहरूमा, सरकारी गभर्मेन्ट अफिसहरूमा, तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू, जुन ठाउँमा डेस्कटप चाहिनेछ त्यहाँ कमी चाहिँ भएको छैन, त्यहाँ डेस्कटप युज भइरहेकै छ। डेस्कटपको काम ल्यापटपले, ल्यापटपको काम डेस्कटप, दुइटैले गर्न सकिने सिमिलर कुरा हो। सानो ठाउँ पनि गयो, इलेक्ट्रिसिटी पनि कम खायो, त्यो हिसाबले कम धेरै नै डेस्कटप भइ नै सकेको छ। पहिला सबभन्दा बढी तपाईँको सेम्पल कम्प्युटरहरू बिक्री हुन्थ्यो, किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो। आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन्, जसलाई चाहियो बरु ब्रान्डेड किनिन्छ, किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेर मान्छेले होइन बरु ब्रान्डेडै लान्छु, र त्योभन्दा बढी चाहिँ ल्यापटपकै डिमान्ड बढी छ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा डिजिटल उपकरणको प्रयोगका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। सरकारी नीति नियमहरू कस्तो छ, जस्तो सामान आयातको कुरामा चीनबाट सिधै नेपाल प्रवेश गर्न पाउँदैन भन्नुभयो यहाँले, होइन? यदि त्यो चाहिँ सिधै आउने खालको वातावरण चाहिँ उनीहरूकै आफ्नै नीतिले त्यो प्रभाव पार्छ कि, अथवा चाहिँ हामीले चाह्यो भने त्यो भोलि केही सहज बनाउने अथवा नेपालभित्रै सामानहरू सस्तो चाहिँ रूपमा भित्राउन सकिने, त्यस्तो केही उपाय छ कि छैन?
2: त्यसले चाहिँ खासै एकदमै ठूलो फड्को चाहिँ मार्दैन। किन मार्दैन भने प्राइसिङ चाहिँ ग्लोबली उनीहरू आफ्नो हिसाबले एउटा फिक्स गरे हुन्छ। जहाँबाट उठाए पनि, चाइनाबाट उठाए पनि, तपाईँको हङकङबाट उठाए पनि, सिङ्गापुरबाट उठाए पनि, प्राइसले एकदमै तपाईँको त्यो होला फेयरको जुन ट्रान्सपोर्टेसन हुन्छ त्यसमा थोरै बहुत फरक पर्न सक्छ। र नीति नियमको कुराहरूमा जानुभयो भने गभर्मेन्टसँग हो हिजोको दिनमा धेरै नै लबिङहरू। आज नेपालले चाहिँ हार्डवेयर उत्पादन गर्न सकिने अवस्था छैन, र भोलिका दिनमा गरेर पनि हाम्रो साइज जुन छ सानो साइज छ, डिमान्ड कम हुन सक्छ। र यहाँको कुरा चाहिँ हामी बाहिर चाहिँ बेच्न सक्छौँ कि सक्दैनौँ भन्ने ठुलो क्वेसन मार्क छ। चाइनाले पनि जुन हिसाबले उत्पादन गरे सबै चाइनामा खपत हुने होइन नि त। आज डेलले भन्नुहोस्, एचपीले भन्नुहोस्, जसले पनि त्यहाँ फ्याक्ट्री आएको छ उसले त खालि चाइनामा मैले खपत गर्छु भन्ने होइन। भनेपछि त्यस्ता कम्पनीलाई नेपालमा ल्याउन सकिने अवस्था छ कि छैन भन्ने कुरामा हाम्रो कुराहरू चाहिँ हुने गर्थ्यो कि यदि त्यो भयो भने, तर यदि फ्याक्ट्री नै यहाँ भयो भने चिप्सहरू सबै बनाउन त सक्यो नि त, तर नेपाल मात्रै उसको मार्केट होइन, तिम्रो मार्केट चाहिँ बाहिर पनि हो भने एउटा टाइपको त्यो लगानीतिरको चाहिँ सोच एउटा बनायो भने केही हदसम्म केही कुराहरू पनि स्टार्ट मात्रै पनि भयो भने एउटा कम्पनी आयो भने त्यो सँगसँगै अर्को दुई तिनजना तपाईँको कम्पनीहरू चाहिँ आउन सकिने अवस्थाहरू हुन्छ। त्यसका लागि चाहिँ नीति नियमै जानुपर्छ। र अर्को सबभन्दा हामीले सकिने कुरा चाहिँ हिजोको दिनमा पनि, हिजो बजेटमा पनि आएका कुराहरू, सफ्टवेयर जुन हामीले उत्पादन गरेर छौँ त्यसलाई हामी निर्यात गरेर ठूलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ, आइटीले पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्षेनी 10-12 हजार हाम्रा जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ, कहाँ जान्छ त त्यो, त्यसलाई के गर्न सकिन्छ त? ती कुराहरूमा यदि हामीले ठुलो, हुन त हिजोको सरकारले ती कुराहरू, नयाँ सरकारले कुरा गरेका छ, भर्खर 3 महिना भएको छ, एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भन्ने चाहिँ केही सोच त होला। तर हिजो पनि हामीले चाहिँ गभर्मेन्टले, योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग 10 वर्षमा 30 खरब हामीले निर्यात गर्न सक्छौँ भन्ने कुराहरू जुन थियो, तर त्यसको केही पनि भएन। खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन, रोड म्याप चाहिन्छ। हामी यदि 10 वर्ष हो भने 1 वर्षमा के गर्ने, 2 वर्ष के गर्ने, 3 वर्ष के गर्ने, हामी कहाँ पुग्यौं, यो कुरा लिएर हामी मन्त्रालयमा कुरा पनि गरेका थियौँ। तर त्यो के भयो भने एउटादेखि 2 मिटिङ भयो, त्यसपछि दिएर
1: सरकारवालाहरूले यो तपाईँहरूको विषय बुझ्ने अथवा चाहिँ अहिलेको प्रविधिसँग उहाँहरू चाहिँ कति जानकार हुनुहुन्छ के लाग्छ कुरा गर्दाखेरि?
2: होइन, हिजोको दिनमा पनि जानकार थियो, नभएकै मान्छे त्यहाँ थिएन। तर त्यसलाई इम्प्लिमेन्ट सबभन्दा मेन कुरो, बोल्न बुझ्नुहुन्छ, अँ गर्नुपर्छ, सबै ठिक छ, तर कानुनी कुरा जानेर अड्को छ त्यसलाई
1: प्राविधिक कुरा बुझ्नुहुन्छ कि हुँदैन?
2: बुझ्नुहुन्छ, बुझेर डेटा देखाएपछि सबै कुरा बुझिन्छ। डेटा बेसमा बसिकन ल यो राम्रो छ गर्न सकिन्छ, तर त्यसको लागि जहाँ गाँठो परेको छ त्यसलाई त फुकाउनु पर्यो, त्यो कुरालाई त ओपन गर्नु पर्यो। त्यो नगरिकन चाहिँ मान्छे त्योतिर चाहिँ लगानी गर्न चाहँदैन।
1: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि त्यो चाहिँ काममा एक्सनमा नजाँदाखेरि समस्या छ।
2: एक्ज्याक्टली, एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौँ रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन्नुहोस् यहीँ पनि कमाइरहेछ, 2 लाख, 4 लाख, 5 लाख, 6 लाख कमाउनेले कमाइसकेको छ त, 30,000 रुपियाँदेखि स्टार्टिङ छ। यहाँको दुखोस सबभन्दा हेर्नुहोस् न, दुखोस कहाँ छ भने 4 वर्ष 4.5 वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी ध्याउनु पर्यो, तपाईँको कोही चिनेको छ भने उसले इन्टर्न गर्न पायो, नभए बिचरा एकदमै दुःख सुख कतै केही गरेर फ्री अफ कस्टमा 3 महिना 6 महिना उसले इन्टर्न गर्छ, फ्री अफ कस्ट। डे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेको छ भने उसले 10-15 हजार रुपियाँ फेरि 6 महिना 3 महिनाको लागि काम गर्छ, फेरि अर्को 3 महिना तपाईँको 15-20 हजार 20 हजार 25 हजारमा, भनेपछि उसको 1-1.5 वर्षको पिरियड कहाँ पुग्छ भने 30-35 हजारमा गएर अड्किरहेको हुन्छ। तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला, अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइअप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ, हामीले चाहिँ गभर्मेन्टसँग के भनेको थियो एउटा फिनिसिङ स्कुल चाहिँ राखौँ, कलेजले पढाउँछ 4 वर्ष 3.5 वर्ष कलेजले पढाउँछ, 6 वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यो स्टुडेन्टले ल्याउने। हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ, 6 महिनापछि तपाईँलाई 50 जना चाहियो, तपाईँलाई 10 जना चाहियो, तपाईँलाई 20 जना चाहियो, कस्तो कस्तो चाहियो त, ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन, त्यहाँनिर उसलाई फिनिस गरौँ, उसले निस्किने भए उसले काम पायो नि त हातमा, उसलाई इन्टर्न गरेर राख्नु परेन, ऊ किन विदेश जानु, यहाँ तपाईँको 70-80 हजार रुपियाँ महिनाको कमाइ आफ्नो नेपालमा बस्न पाए, साथीभाइ घर परिवार बस्न पाए भने बिस्तारै उसको अपग्रेड भएर जान्छ, त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो। तर त्यो कुरोमा चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा, तर त्यसलाई चाहिँ एउटा 6 महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जहाँसम्म लाग्छ 60% नै रोकिन्छ, किन उसले जानिसक्यो नि त, सिप जानिसक्यो, नेपालले के चाहिने हो या विदेशमा के गर्दैछ, फ्रिलान्सरको कामहरू गर्न सक्छ, धेरै कुराहरू जोडिन्छ।
3: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो, आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू, कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने, के छन् त्यस्ता?
2: यस्तो छ, अब सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन्, उनीहरूले चाहिने कुराहरू, उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त, जसरी म एउटा पसल गरेर बसेको छु, मलाई एउटा अकाउन्टको सफ्टवेयर, एउटा मैले सोसलमा चाहिने सफ्टवेयर, एउटा ई कमर्सको सफ्टवेयर चाहियो, मैले कसलाई गुहार्ने, जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो, उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लियो। त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो, ठुलो मासमा उनीहरूलाई यो सफ्टवेयर चाहियो, यति सर्भिस चाहियो, त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ फच्चे बनाउँछ, त्यहाँ पठाइसकेपछि यहाँ अनि यहाँ त चाहियो, बनाउने मान्छे त चाहियो। पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो, कारण त्यो थियो, आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया छिरिरहेछन्, किनभने हिजोको दिनमा कोटीभिटीको एउटा केसहरू आएको थियो, ट्याक्सेसहरूको कुरा आएको थियो, तपाईँहरू पनि सुन्नुभयो होला, रातारात त्यो गर्नु हुँदैन, जे नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10 वर्ष मेरो राम्रो हुन्छ, 11 वर्ष मेरो प्रोफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो, अर्को सरकार आउन पाएको छैन, अर्को कोही आउन पाएको छैन ठाउँमा अनि चेन्ज गरिदिने अनि तल तिर्नुपर्छ, त्यो होइन, 5 वर्ष 10 वर्ष एउटा फिक्स त्यो बनाउनु पर्छ यदि यो लाइनमा लाने हो भने, यसरी हामी जानु ल, 5 वर्ष त तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया, यो भन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन, कसैले पनि गर्न सक्दैन, हाँसी हाँसी आउँछ नि काम गर्न, 5 वर्ष त हामी मिहिनेत गर्छौँ, त्यसपछि 5 वर्षपछि यो हुन सक्छ, 80% बढ्न सक्छ भने यदि देखायो भने, वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि।
3: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकता नै राखेको भन्ने छ, अहिले त मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ, अलिकति गर्ने खालको पनि भन्ने खाले बाहिर चर्चा छ, के छ व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला र बजेटमा के विषयहरू यहाँहरूका सम्बोधन भयो?
2: होइन, बजेटमा धेरै कुराहरू आएको छन्, हिजोको दिनमा पनि नआएको होइन, आएको थियो, मेन कुरा इम्प्लिमेन्टको कुरा हो, सबभन्दा क्वेसन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ, बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो, आइटीमा राम्रै बजेट ल्याएको थियो, कुराहरू राम्रै आएको थियो, इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ, बरु कम ल्याउनुहोस् त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ, त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनुपर्छ, प्राइभेट सेक्टर रेडी छ उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो, त्यो हिसाबले गर्दाखेरि चाहिँ काम हुने राम्रो कुराहरू एकदमै राम्रो आएको छ, खालि सहर बेसमा मात्रै भएर होइन कि गाउँमा पनि सोच्नु पर्यो. आज गाउँ खालि किन भइरहेछ भनेपछि त्यहाँ सुविधा नभएर हो नि त हामी आएको. बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ. आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ. आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फन्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएको छ. ल्याब त गइसक्यो, आइटी कम्प्युटर पुगिसक्यो, स्मार्ट बोर्ड पुगिसक्यो, टिचर चाहिन्छ कि चाहिँदैन? गभर्मेन्टसँग ठुलो कुरो आयो क्या. बिना टिचर त्यसले कसरी पढाउँछ? हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ, इङ्ग्लिस, नेपाली, वाट एभर के पढाइरहेको थियो. आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ. त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन. मेन त्यहाँ अहिले ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो, उद्घाटन गर्नु पर्यो. आइटी यत्र जुन पढेको मैले भने तिनीहरूलाई कमसेकम तिन तिन महिना ती स्कुलहरूमा गएर पढाउनु त, एक्सपिरियन्स त भयो नि त. हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर बनेर बस्न सक्छु भन्ने कुराहरू पनि आउन. यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन मास छ त्यसलाई धेरै मात्रामा हामी रोक्न सकिन्छ.
3: विद्यालयको कुरा त गर्नुभयो, कम्प्युटरहरू प्रायः स्कुलहरूमा अहिले चाहिँ कम्प्युटर ल्याब सञ्चालन भइरहेको भन्ने छ. अरू ग्रामीण क्षेत्रहरूमा नेपालको चाहिँ के छ अवस्था, यो जुन प्रविधिहरूको यो उपकरणहरूको पुग्ने कुरा अथवा त्यहाँ क्यान महासङ्घको पहल कस्तो रह्यो, तपाईँहरूले कस्तो पाउनुभयो काठमाडौँ बाहिर?
2: होइन, बाहिर पनि तपाईँको धेरैवटा ठाउँमा चाहिँ पुगेको अवस्थाहरू छन्. त्यहाँनिर फेरि इलेक्ट्रिसिटीको ठुलो च्यालेन्ज छ. जुन टाइममा तपाईँको आउनुपर्ने इलेक्ट्रिसिटी भइदिँदैन, बिना इलेक्ट्रिसिटी कसरी चलाउने? कि सोलर सिस्टम लगानी धेरै भयो. ती ग्रामीणहरूमा पनि कम्प्युटरहरू पुगेका छन्. इभन गभर्मेन्ट स्कुलहरूमा अहिले स्थानीय लेभलहरूले त्यो कम्प्युटरहरू दिइरहेछन्. मैले बाबा पहिला एउटा टिचर चाहिँ दिनुहोस्, पढाउने बरु कम्प्युटर दसवटा छ भने आठवटा दिनुहोस्, सातवटा दिनुहोस्, टिचर एउटा चाहिँ एक वर्षको लागि राख्नुहोस् र त्यसको काम चाहिँ त्यो टिचरहरूलाई पनि उहाँ चाहिँ पुगेको अवस्थाहरू छन्. त्यहाँनिर फेरि इलेक्ट्रिसिटीको ठुलो च्यालेन्ज छ. जुन टाइममा तपाईँको आउनुपर्ने इलेक्ट्रिसिटी भइदिँदैन, बिना इलेक्ट्रिसिटी कसरी चलाउने? कि सोलर सिस्टम लगानी

0: सोध्यो ओ पख म हेरेर भन्छु भन्न त मिलेन, बिचरा त्यो ज्ञान पाएको छैन नि। त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू, इन्टरनेट त पुगिसक्यो, त्यो स्पिडमा पुगेको छ कि छैन, हामी जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन, यी कुराहरू हेर्नुभयो। ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाई पनि भइरहेछन्, धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन्, कति ठाउँमा पुगेका पनि छन्, पुगेको ठाउँमा पनि त्यसको प्रयोग चाहिँ प्रयोगविहीन छन्, प्रयोग भएको छैन।
1: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन, हाम्रै देशभित्र धेरै सम्भावनाहरू, अहिले त झन् अझ नयाँ सरकार, अझ युवाहरूको सरकार पनि भनिन्छ, सबै कुराहरू नयाँ परिवर्तन भयो, तर युवाहरू विदेश जाने क्रम रोकिएन। अहिले सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरकार राख्ने विषय पनि भयो। तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकार योसँग स्कूलहरूमा आवश्यक छ, शिक्षक भन्नुभयो होइन, यसलाई कसरी लिनुभएको छ? एउटा युवाको हिसाबले पनि, व्यवसायको हिसाबले, अथवा क्यान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव?
0: विदेश प्लान जुन प्लान गरिरहेछन्, जुन गइरहेछन्, अहिले आज तपाईँको यो जेएनसी आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो, सुशासनका कुरा थियो, रोजगारीका कुराहरू थियो, यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने, गर्नुपर्ने भन्ने कुराहरू थियो। भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त, स्कुललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ, राम्रो गर्छौँ, हुन्छ आज हो एउटा रिजल्टका कुरा गभर्मेन्टले गर्छ, एक महिनामा रिजल्ट निकाल्छ, राम्रो कुरा हो। त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो, कतिका रिजल्ट धेरै राम्रो आयो, कतिका बिग्रे पनि भन्छन्, प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ, तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू। एजुकेसनका जुन कुरा थियो, हामीले गभर्मेन्ट स्कुलमा प्राइभेट स्कुल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको आज कहाँ छ त? त्यो दिन सक्ने अवस्था त छ, कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो, आज त्यही टिचर पढाइकन कोही प्रधानमन्त्री, कोही मन्त्री, कोही भएको छन्, तर ऊ त्यही बेसमा पढाएर भएको छन्। आजको बेस चेन्ज भएको छ भने आज उहाँले त्यो टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त। विदेशमा पनि, बाहिर पनि, या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन्। तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ, ल ट्रेनिङ गरेर आउनुहोस् होइन। त्यस्ता कुरा उहाँहरूलाई यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँले गर्न एउटा दक्ष बनाएर बागमती प्रदेश, सातवटा प्रदेश, प्रदेश बाहेक चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ, त्यहाँ रोजगारी पनि छिर्छ होला। आज दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न, थप्दै गएपछि पो पढ्ने हो रोजगारी, गुणस्तर बढ्छ। त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ, त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने सफ्टवेयरका कुराहरू, फिनिसिङ स्कुल, एउटा फिनिसिङ स्कुल बनाऊ, गभर्मेन्टसँग धेरै बजेट, प्राइभेट सेक्टर, गभर्मेन्ट सेक्टर बनाएर भइगयो। यदि चार वर्षको स्कुल कलेजले पैसा लिएछ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ, या तिन महिनाको मात्रै दिउँ, तिन महिनाको गभर्मेन्टले दिन्छ, एउटा स्किल लेभलमा गयो नि त। आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ नि, 8, 9, 10 नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ, बाहिर त्यही नै हुन्छ, पढ्दै गइरहेछ, प्लस टूसम्म त उसले पैसा कमाउन थालिसक्छ घर बसेर। आज चाहिने के हो त? आज गएर तपाईँको लेबर काम गरेर चाहिँ स्किल मात्रै होइन, आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ, एआईका कुराहरू छन्, डिजिटल मार्केटिङका कुराहरू छन्, ती कुराहरूलाई अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ, एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ। आज त त्यो एसी पास गर्यो, के भयो, एसी पास भयो, प्लस टू भयो भयो, त्यसपछि उसले धेरै पसल गर्न पायो भने यसो सेल्सको कामहरू पाउँछ, आफ्नो निमित्त काम पाएन, योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनु भन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ, बरु बाहिर जाउँ, उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको। ती कुराहरूलाई रोक्न त उसले यदि पर्सनली आफैले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो, ल्यापटप बनाउन एउटा सिक्यो भने, किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट, उसले 50-60 हजार रुपियाँ महिनाको कमाउन सकिन्छ भने त्यो ट्रेनिङ त चाहियो। कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ, सुनिरहेको हुन्छु, ती दिएकोमा उनीहरू कतिको युज भएको छ त, गरेको छ कि छैन, लगानी मात्रै भइरहेछ कि, यी कुराहरू छन्, यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई लाग्छ।
1: अब अन्त्यमा छ हामी, अब 4 मिनट, हामीले सफ्टवेयरको कुरा गर्यौँ, सफ्टवेयरको सम्भावना

0: त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो। एउटा यो हार्डवेयरको कुरा गरौँ, अब महत्त्वपूर्ण यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला, भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा। हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षेनी आयात गर्नुपर्छ अर्बौंको सामानहरू, होइन हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलनामा, जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन हामीसँग त्यो सम्भावना छ कि छैन भविष्यमा, अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो, अलिकति यसलाई जाउँ न, हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा?
1: नेपालमा तपाईँको भनौँ न, नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्रै खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ, किनभने जुन हिसाबले
0: आफूलाई चाहिने मात्रै पनि गर्न
1: सक्दैन, त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ, किनभने एक ताका अहिले त होइन 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यो, त्यसका जुन केसिङ हुन्छ, जुन सिपियु हामी बनाउँछौँ भन्छौँ, त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ भने यो त यही नेपालमा पाता हो नि त, नेपालमै बनाउन सकिन्छ भनेर म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कस्ट आउँछ त। त्यो त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो, त्यो शुद्ध गरेर 1500-1600 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो, तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500-1600 पर्न गयो, एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो, भनेपछि 2000-2200 रुपियाँ त, त्योभन्दा बेटर त के भयो भने, किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त, त्यो अनुसन्धान मेरो हिसाबमा भएको पनि होला, तर जिस्टमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन। सम्भव कहाँ छ भने जुन यो कम्पनीहरू ठुला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ, मैले भने नि विभिन्न ग्याजेटहरू हुनसक्छ, विभिन्न डेल एसर आसुस यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन, तिमीहरू यहाँ के के छ,
0: तिमीहरूको सामान लिएर आऊ,
1: तिमीहरूको फ्याक्ट्री यहाँ, यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिमीहरू यो ठाउँ हेरेका छौ, यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त। आज तपाईँले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्रै भयो, बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन, त्यो त गाह्रो विषय छ नि त। यदि डेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो, त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो, कुनै सुविधाहरू दियो, 5 वर्ष ट्याक्स फ्री हुनसक्छ, के गर्न सकिन्छ त यो कुरामा, ल जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु, त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ, भोलिको दिनमा ती मेन पावरहरू 5000-10000 बाहिर जान पाएन, त्यहीँ बस्न पायो, काम गर्न पायो, यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ। तर यहीँ चाहिँ आइटीका कुराहरू हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ न्युली विश्व बजारमा लान गाह्रो छ, त्योभन्दा बेटर सफ्टवेयर सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गरे हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस् यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स भन्यो भने सायद धेरै अगाडि बढ्न सक्छौँ हामी।
0: अब अहिले प्रधानमन्त्रीज्यूले पनि दैनिक कोही न कोही निजी क्षेत्रको फरक व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिराख्नु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको, होइन उहाँ सरकारसँग भेटेर यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ?
1: होइन, सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला आइटी, किनभने आइटीमै अहिले सबै चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ, भनेपछि सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यत्तिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ, मेन कुराहरू यही हो मेरो चाहिँ सफ्टवेयरका कुरा, हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टको कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौँ, नेपालले नै बनाउनुपर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ चिसो ठाउँ यो सहरमा भन्दिनँ, सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ, आफैमा जिरो छ, त्यहाँ उनीहरूको खर्च कम लाग्छ होला, ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी, यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो 3-4 एजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ, र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ।
0: कार्यक्रम बदलिदो नेपालमा ज्ञान महासंघका निवर्तमान अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू. अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ होइन दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबाडमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ होइन यो सुझाव सहित म टुङ्गाउन चाहे.
1: हस् धन्यवाद. राम्रो कुरा गर्नुभयो. कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ क्या. या सानो केही कुरा बिग्रियो भने अहिले फ्यालिदिउँ अर्को लिउँ. यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो. एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला. त्यो होइन, एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या.
0: देशको अर्थतन्त्रको कुरा छ नि,
1: अर्थतन्त्र कुरा छ. र अर्को कुरो यो तपाईँको डम्पिङ साइड भइरहेछ. आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, सेकेन्ड ह्यान्ड डेस्कटप, यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले होइन नन जेन्युनली पाराले. यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो, किनभने बाहिर फ्याल्ने कुरा हो हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला. छ महिना एक वर्ष चल्छ. आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ पाँच वर्ष, छ वर्ष, सात वर्ष हुन्छ. तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ त. आज मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू थर्ड, फोर्थ, फिफ्थ, सिक्स जेनेरेसनहरूको मार्केटमा आइरहेछन्, कहाँबाट आउँछ त्यो. जबकि हाम्रो कानुनै छैन त्यसले भित्राउने, फेरि पनि भित्रिरहेछ. त्यो कुरालाई रोक्ने कसो कि डम्पिङ साइन नबनाऊ भोलिको लागि. सक्दो त्यो मोबाइल ल्यापटप के छ भने पहिले बनाउने कुरा गर्नुहोस्. बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो. किन नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो, अर्थतन्त्र हाम्रो बाहिर गयो. एकचोटि त गइसक्यो, अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ. व्यापारी वर्गमा सधैँ एकै नाश हुँदैन व्यापार. कहिले काहीँ डाउन हुन्छ, कहिले काहीँ अप हुन्छ. अहिलेको बेलामा सबै व्यापारीहरू आत्तिरहेको बेलामा छ, डाउन छ, अप पनि हुन्छन्, किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन्. कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो. खर्च कम गर्ने होइन, आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नु पर्छ. र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने, नचाहिने कुरामा भित्र नछिर्ने, त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो होइन, यदि हो भने त्यसलाई क्यान्सल गरेर. र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सिआइबीलाई चाहिँ जानकारी गराउने कि तुरुन्तै जानकारी भयो भने उहाँहरूले चाहिँ त्यसलाई ट्याकल गरेर चाहिँ अगाडि बढ्न सकिने हुन्छ. एउटा यो डिजिटल पेमेन्टका पनि ठुला कुराहरू आइरहेछन्. डिजिटल पेमेन्टमा चाहिँ स्क्याम भइरहेको अब सिआइबीले त्यो कुराहरू पनि हेरिरहेछन्. यसको चाहिँ छुट्टै एउटा चाहिँ यन्त्र, छुट्टै एउटा फन्डामेन्ट, छुट्टै एउटा ग्रुप बनाएर डिजिटल पेमेन्टमा, किन आजको दिनमा डिजिटल पेमेन्ट धेरै मात्रामा बढिरहेछ र सबैले त्यही सम्पर्कमा हेरिरहेछ. यसको युनिट चाहिँ एउटा छुट्टै बनाइदिनुपर्छ जस्तो मलाई लाग्छ. त्यही अन्तर्गत नै डिजिटल पेमेन्टलाई चाहिँ तपाईँको कुनै पनि कुरा भयो भने तुरुन्तै, किन ब्याङ्क पनि जवाबदेही हुँदैन, कहाँ गयो पैसा थाहा छैन, यो कुरालाई रोक्नलाई एकदमै जरुरीको विषय छ. र साइबर सेक्युरिटीहरूका कुराहरूमा, साइबरहरूमा जुन आक्रमणहरू, जुन सोसियल मिडियामा तपाईँको एट्याकहरू व्यक्तिहरूमाथि भइरहेछन्, ती कुराहरू चाहिँ जिल्ला प्रदेश बाहेक चाहिँ पुलिस जुन बिट छ, चौकी छ, जहाँ जहाँ छ त्यो ठाउँमा एउटा युनिटहरू चाहिँ नेपाल सरकारले खडा गर्नुपर्ने देखिन्छ. सबैजना काठमाडौँ बेसमा मात्रै तपाईँको बसिरहेछन्, केही कुरा भयो भने त्यहाँ जानुहोस्, यहाँ हुन्छ. त्यहाँ एटलिस्ट एउटा ट्रेनिङ भएको मान्छे बसेर के भयो त तपाईँको यो डिटेलको त्यहाँबाट हेर्न सकिने के हो त, त्यो हेरिकन उसलाई चाहिँ त्यसपछिका बाँकी फर्दर यदि नर्मल छ भने त्यहीँबाट सकायो, होइन भने अनि माथि पठायो. बिस्तारै त ऊ काम गर्दै गयो, ऊ पनि एक्सपर्ट हुँदै जान्छ त. यो कुरा म हरेक ठाउँमा त्यो कुरा दियो भने मान्छेलाई के हुन्छ भने मैले आज यहाँ चोरी गरेँ, ओ तुरुन्तै पुलिस आइपुग्छ, ए यसलाई गरेँ, अब यो त काठमाडौँ जान्छ, कहिले कहाँ पुग्छ, के म त्यतिखेरसम्म भागिसक्छु. यी कुराहरूलाई चाहिँ नेपाल सरकारले पनि विचार गरिदिनुपर्छ.
0: हस्, यहाँलाई धन्यवाद समय कुराकानीको लागि.
1: हस्, थ्याङ्क यू.
0: उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदार. उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ. आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु. नमस्कार.
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप।
2: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गर्ने? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्तादी पसल छ नि,
2: त्यहाँ त अर्डर अनुसार सुन्तादीको गहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9878-28, 9877-8782। प्रशंसा सुशील सुन्तादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईले समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, 2 हप्तापछि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै। किर्ते ऋणी खडा गरी लघुवित्तको 72 लाख बढ़ी हिनामिना गर्ने 5 जना रामेछाप प्रहरीको नियन्त्रणमा। रामेछापमा आत्महत्याको घटना बढ़दो, 1 वर्षको अवधिमा 47 जनाले गरे आत्महत्या। जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो। र आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेदरल्याण्डको नेपालमाथि शानदार जित।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रूखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परमनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुद्धे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएर तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 1, 3, 2 र 2, 3, 3 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँगै यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्था बारेमा समीक्षा गर्न 3 दिनभित्रै अर्को समिति गठन गरिनेछ। स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि पनि कार्ययोजना तयार गरिने र कार्ययोजना कार्यान्वयनका लागि नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमति पत्रमा उल्लेख गरिएको छ। डाक्टरहरूको आन्दोलनको कारण अस्ति र हिजो अस्पतालमा उपचार गर्न गएका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका थिए। 2 हप्तापछि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बैठक आज बिहान 11 बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सभामुख डीपी हरियालले प्रतिनिधि सभाको पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक 2 हप्तापछि बस्न लागेको हो। यसअघि प्रतिनिधि सभाको अन्तिम बैठक गत असार 31 गते बसेको थियो। संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा आज बिहान 11 बजेदेखि बैठक शुरू हुने संसद सचिवालयले जनाएको छ। बैठकमा संघीयतामा विधायकीय अन्तर सम्बन्ध नेपालमा अभ्यास आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेखीय रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता बढ़ाएको छ। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज छिटो सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख गरेको छ। विभागका अनुसार पछिल्लो 1 हप्तामा विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढ़ेको छ। यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता पुनः विस्तार गर्ने काम भइरहेको विभागले बताएको छ। विभागका अनुसार वैदेशिक रोजगारी अध्ययन भ्रमण उपचार तथा अरू प्रयोजनको लागि विदेशानीहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ। 2 समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिदेखि झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायम राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै त्यहाँको राजनैतिक दल जनप्रतिनिधि नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद हिंसा र हुलदंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
9: म महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692965998।
6: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछाप प्रहरीले कृत्य कागजात तयार गरेर लघुवित्त संस्थाको 72 लाख भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख सहित 4 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सन्तुलाल प्रसाद जयसवालका अनुसार खानादेवी गाउँपालिका 7 गाल्पा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख रमेश जङ शाह, तत्कालीन कनिष्ठ सहायक सरोज राई तथा बचतकर्ता सदस्य सुनिता घिसिङ सहित 4 जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनीहरूले 2075 सालमा आपसी मिलिमतोमा आफूहरूलाई प्राप्त अधिकार भन्दा बाहिर गएर संस्थाको कर्जा कार्यविधि विपरीत 41 जना ऋणी लमिन लामा समेतका नाममा कीर्ति कागजात तयार गरेर नक्कली ऋण कारोबार गरेको देखाएका थिए। यसरी गैर कानूनी रूपमा 72,37,335 रूपियाँ कर्जा प्रवाह गरी संस्थालाई आर्थिक हानि नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। उक्त घटना सम्बन्धी बेलमाया मगरले 2080 असोज 8 गते ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दर्ता गराउनु भएको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरूको संलग्नता पुष्टि हुने आधार भेटिएको डीएसपी जसवालले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ। उहाँका अनुसार आरोपित मध्ये 1 जनालाई खोटाङबाट तथा अन्यलाई काठमाडौँबाट पक्राउ गरिएको छ। यस प्रकृतिको वित्तीय संस्था सम्बन्धी ठगीको मुद्दा रामेछाप जिल्लामै पहिलो भएको पनि उहाँले बताउनु भएको छ। डीएसपी जसवालले अनुसन्धान अन्तिम चरणमा पुगेको उल्लेख गर्दै केही दिनभित्रै अदालतमा मुद्दा दर्ता गरिने जानकारी दिनुभएको छ। साथै प्रहरीले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गरिरहेको उहाँको भनाइ छ। यसैबीच पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले रामेछापमा आत्महत्या, ब्याङ्किङ कसुर तथा जबरजस्तीकरणको घटनामा वृद्धि हुँदै गएको पनि जानकारी गराउनु भएको छ। रामेछाप जिल्लामा पछिल्लो 1 वर्षको अवधिमा 47 जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष 2082-83 37 जनाले झुण्डिएर र 10 जनाले विक्षेपण गरेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले रामेछापमा आत्महत्या घटनाले चिन्ताजनक अवस्था देखिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार आत्महत्याको घटनाको कारणबारे सम्बन्धित निकायले थप अध्ययन र अनुसन्धान गरिरहेको छ। प्रहरीले मानसिक तनाव, पारिवारिक विवाद, आर्थिक समस्या तथा अन्य सामाजिक मनोवैज्ञानिक कारण यस्ता घटना हुन सक्ने भएकोले समयमै समस्या साझा गर्न र आवश्यक परामर्श लिन आग्रह गरेको छ। यस्ता घटनालाई न्यूनीकरण गर्न परिवार, समुदाय, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याइएको छ। पछिल्ला वर्षहरूमा आत्महत्याका घटनामा अपेक्षित कमी आउन नसकेको अवस्थामा मानसिक स्वास्थ्य सेवा विस्तार, मनोसामाजिक परामर्श तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग उपलब्ध गराउन आवश्यक रहेको पनि सरकारवालाहरूको भनाइ छ। ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा घरभित्र रहेको भर्याङबाट लडेर 1 महिला गम्भीर घाइते हुनुभएको छ। घाइते हुनेमा लिखु गाउँपालिका वडा नम्बर 9 पोकलीको पोखरी डाँडाकी 45 वर्षीय रूपामाया तामाङ रहनु भएको छ। मंगलबार साँझ घरको तलामाथि रहेको आलु लिन भनेर तामाङ माथिल्लो तला चढ्नु भएको थियो। आलु लिएर फर्कने क्रममा तामाङ माथिल्लो तलाबाट भर्याङ हुँदै भुइँमा पछारिनु भएको हो। भर्याङबाट भुइँमा पछारिँदा तामाङको देब्रेतर्फको चारवटा करङ भाँचिएको र गम्भीर घाइते हुनुभएको छ। घटना पश्चात घाइते तामाङलाई लिखु गाउँपालिकाको एम्बुलेन्सबाट राति नै उपचारको लागि काठमाडौँ पुर्याइएको थियो। तामाङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ। केही दिन अगाडि मात्रै लिखु गाउँपालिका पाँच एसममा पनि आफूले पालेको गोरूले हानेर एकजना व्यक्ति गम्भीर घाइते भएका थिए। ती पुरूषको पनि चारवटै करङ भाँचिएको थियो भने करङ भाँचिएर फोक्सोमा गम्भीर चोट लागेको थियो। उहाँको पनि हाल काठमाडौँमा नै उपचार भइरहेको बताइएको छ। कपिलवस्तुको शिवराज गाउँपालिका पाँच दक्षिण रहटकोलमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अन्दाजी 45 वर्षीय पुरूषको शनाखत हुन भने बाँकी रहेको छ। गैराती करिब 11 बजे टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटौलमा उपचारको क्रममा गैराती 11:30 बजे मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार तीन पाङ्रे साना मालवाहक तथा त्यसपछि दुई पाङ्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाड़ी हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता भएका गाड़ी मध्ये झण्डै 5% मात्रै विद्युतीय छन्। विज्ञहरूले यो नीति प्रदूषण नियन्त्रणको लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएको एपी न्यूजले जनाएको छ। जापानमा जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ। यस वर्षको जनवरी 1 जापानी नागरिकको जनसंख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ। सन् 1968 तुलना योग्य तथ्याङ्क उपलब्ध हुन थाले यता यो सबैभन्दा ठूलो गिरावट हो। रन्तेमा खेल समाचार। नेदरल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत त्रिगुणात्मक एक दिवसीय श्रृंखलाको चौथो खेलमा पनि नेपाल पराजित भएको छ। गैराती सम्पन्न भएको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अलआउट भएसँगै पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। नेपालको 32 खेलमा 24 अंक रहेको छ। नेपालले बाँकी चार मध्ये एक मात्र खेल हारे पनि शीर्ष चारमा पर्ने सम्भावना पूर्ण रूपमा सकिने भएको छ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी रहेको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सरकार र चिकित्सक संघबीच सहमति। आजदेखि अस्पताल खुल्ने। दुई हप्तापछि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै। कृत्य ऋणी खड़ा गरी लघुवित्तको 72 लाख भन्दा बढ़ी हिनामिना गर्ने पाँचजना रामेसाप प्रहरीको नियन्त्रणमा। रामेसापमा आत्महत्याको घटना बढ़दो। एक वर्षको अवधिमा 47 जनाले गरे आत्महत्या। जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेदरल्याण्डको नेपालमाथि शानदार जीत। अवस्था हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि, भयो धेरै नभनौ भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रानेछ।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845-41143, 9863-0243-422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40239, 0485-40533 र 98-45
12: 40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: पानीको मुहानमा संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
6: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषध छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि

0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेसा बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेसा मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेसाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेसाप मिट सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम

0: ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: कार्यक्रम को शुरूआत में क्या मीठा निरमाइल गीत बजी सकते हुनहरा भन्ने बसंत थापा निर्मला भंडारी अनि साथी का आवाज में रहकर गीत थियो भने यो गीतमा लय शब्द रहेको थियो प्रहलाद सुवेदीको त्यसैगरी संगीत रहेको छ बसन्त थापा त्यसैगरी कृष्ण केवीको चाहिँ म्युजिक एरेन्ज रहेको छ यो मेटो गीत कार्यक्रमको शुरूआतमा बजिसकेको छ भन्दै तपाईँ सम्पूर्ण साथीलाई नमस्कार अनि स्वागत गर्दै कार्यक्रम लोककोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं तपाईले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डस्कम हजुरको याप्तामा कोशी एफएम 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ कार्यक्रम लोककोशेली तपाईलाई के कस्तो लाग्छ तपाईले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ त्यसै गरी तपाईले चाहिँ हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिनुको साथसाथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस् छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई पनि तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथै ललिता आयो आजको बसाई बिहिबारको बसाई छ आज चाहिँ तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम पनि सञ्चालन गर्न सक्नुहुन्छ यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन म गीत गाउँछु भन्ने साथीले मिठो लोकगीत गाउन सक्नुहुन्छ होइन मैले हिजो अस्ति पनि गीत गाएको छु भन्ने साथीले कथा कविता गजल होइन शायरीहरू तपाईँको लेख रचना के छन् आजको बसाईमा हामीले सुन्नेछौ फटाफट तपाईँले 048-40-40-26 सहभागिता जनाएर चाहिँ आफ्नै आवाजमा आफूलाई सजिलो लाग्ने आफूलाई सहज हुने खालको प्रस्तुति तपाईँले सुनाउन सक्नुहुन्छ कार्यक्रम लोककोशेली साताको साथै दिन आउँछ तर फरक बार फरक प्रस्तुति रहन्छ आजको बसाई पक्कै पनि विशेष बसाई रहेको छ तपाईँसँग रहेर यो एक घण्टाको समयसम्म सहयात्रा गर्ने जमर्को हाम्रो जारी नै रहेको छ कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत बजिसकेको छ यस्तै मिठा मिठा रमाइला लोकगीतहरू राख्दै राख्दै तपाईँलाई मनोरञ्जन दिँदै तपाईँ उकाली उराली देखव्यस्त गर्ने साथी बन्ज्याङ चौतारी गरिरहने साथीको लागि सुख दुःखलाई तीव्रतालाई भुल्न भुलाउनको लागि कार्यक्रममा गीत संगीत राख्दै तपाईँका रमाइला मिठा आफ्नै आवाजका प्रस्तुतिहरू सुन्दै हामी अगाडि बढ्नेछौ पक्कै धेरै साथीहरू यो समय व्यस्त पनि हुनुहुन्छ होला जस्तो लाग्छ व्यस्त समय रहेर पनि हामीलाई सम्झनुहोस् फोन गर्नुहोस् पनि भन्न चाहन्छु किनकि तपाईँले कार्यक्रम सुनिरहँदा कार्यक्रम साथी दिन आउने क्रममा कार्यक्रममा चाहिँ यो खालको कार्यक्रम ल्याउनुपर्छ है हामीलाई पनि यस्तो खालको कार्यक्रमहरू चाहिँ ल्याए राम्रो हुन्थ्यो भन्ने तपाईँकै सल्लाह सुझावलाई चाहिँ हामीले कदर गर्दै यो कार्यक्रमलाई निरन्तरता दिएका छौं तपाईँलाई पनि कार्यक्रम चलाउन मन लाग्ने होइन म पनि कार्यक्रम चलाउँछु है भन्ने साथीले पक्कै पनि सहभागिता जनाउन सक्नुहुन्छ तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ तपाईँलाई चाहिँ सहजै होला पनि जस्तो लाग्छ खासै त्यस्तो अब नियमित कार्यक्रम चलाइराख्ने साथीलाई र कार्यक्रममा आउने साथीलाई कार्यक्रम चलाउन खासै त्यस्तो अप्ठ्यारो छ जस्तो पनि लाग्दैन मलाई किनकि नियमित सुन्दाखेरि त सुनिरहने साथीलाई पनि यस्तो चाहिँ भनिन्छ है यस्तो बोलिन्छ अथवा कार्यक्रममा चाहिँ यो हुन्छ भन्ने कुरा तपाईँले अरूले कार्यक्रममा चलाउँदा अथवा अरूले बोलेका ती शब्दहरूले पनि तपाईँ आफैलाई पनि शब्द सिर्जनाहरू चाहिँ रचना गर्न आउँछ कार्यक्रमलाई चाहिँ आफूले कसरी राम्रो बनाउन सकिन्छ भनेर तपाईँ आफैले पनि सक्नुहुन्छ पनि भन्न चाहन्छु यति बेला चाहिँ म कार्यक्रमतर्फी लाग्छु सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो
1: दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार धनुजे के छ खबर
1: हजुर मेरो एकदमै ठिकै छ हजुरको के छ सन्चै हुनुहुन्छ नि
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ अनि धनुजीको के छ के हुँदैछ भन्नुहोस् न
1: मेरो पनि एकदमै ठिकै छ आज बस्तीतिर मजाले घाम लागिरहेछ राम्रै छ कार्यक्रम सुन्दै थिएँ अनि यसो फोन ट्राई गर्यो ठ्याक्कै लाग्यो लाग्मा फेरि अलिक ब्यालेन्स नभएको मोबाइलबाट फोन लागेको छ क्या।
0: लो त्यही हो, त्यसो भए ब्यालेन्स छैन भन्नुभयो कि हामी कार्यक्रमतर्फै लाग्छौँ। के सुनाउनुहुन्छ हामीलाई, सुनाइहाल्नुहोस्।
1: के हुन्छ कार्यक्रम सुना, कार्यक्रम चलाउनलाई अलिक ब्यालेन्स पुग्दैन, म थोरै गीत गाउँछु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: 맛있어. 예진아의 디디.
1: 일단 한국사리스 마지막에 기대하는 거 아니야? 라 비슷했던 이 바닥 밑에 걸 수가리 좀 손대거는 사리고 라기 술성 아이다. 아, 진짜 오케이, 바이바이. 아, 오스타노 호스티 버크리송버그 마우나한테 소리스마타망지 마하리바니 애니투 기드가르 가리간바다 수리르고 이쇼크노 바이고쇼 타방일리바니 타타아포트폰거디 가리간마지 서하바이타즈나노 소그노온서 देशको विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, गाउँ बस्तीतिर हुनुहुन्छ होला, पगेपनि गाउँ बस्तीमा रहेर पनि हामीलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। कार्यक्रम लोककोशेलीको बसाइमा छौं। आज बिहिबारको बसाई तपाईँकै रोजाईको प्रस्तुति रहन्छ। तपाईँले आफूलाई सहज लाग्ने प्रस्तुति सुनाउनुहोस्, कार्यक्रममा कमेन्टहरू पनि पठाउनुहोस्। साथै तपाईँका कमेन्टलाई वाचन गर्छौं, किनकि अब कमेन्ट वाचन त हामीले नियमित नै गरेका छौं र सबै साथीले चाहिँ कार्यक्रममा टेलिफोन मार्फत सहभागिता जनाउनको लागि कहिलेकाहीँ फोन नलाग्ने, कहिले चाहिँ फोन रिसिभ हुँदैन भन्ने गुनासोहरूलाई समन्वय गर्दै र सुनवाई गर्दै कमेन्टलाई छोटो मिठोमा हामीले स्थान दिने गरेका छौं हरेक दिन भने। विशेष गरी तपाईँको कमेन्ट वाचन हुने दिन चाहिँ मंगलबार रहेको छ। आजको बुझाइमा चाहिँ तपाईँको रोजाईका प्रस्तुतिको साथसाथै एक घण्टासम्म सहयात्रा गर्ने जमरको हाम्रो जारी छ। मिठा लोकगीतहरू पनि कार्यक्रममा बजिरहेका छन्। तपाईँलाई मनपर्ने मनसुने गीत संगीत बच्चा कार्यक्रममा, साथसाथै तपाईँले फेसबुक लाइभको कमेन्ट मार्फत पनि आफूलाई मनपर्ने गीत छ भने चाहिँ तपाईँले गीतको नाम लेखेर पठाउनु पर्ने हुन्छ। कार्यक्रममा सोही गीतहरू पनि हामीले राख्नेछौं भन्न चाहन्छु। यति बेलाको बसाइमा हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। कार्यक्रममा बज्नेछ युके बस्ने माया बद्री सापकोटा शान्तिश्री परियारको आवाजमा रहेको गीत भएको छ भने, गीतमा लिरिक्स रहेको छ विनायक अधिकारीको, संगीत रहेको छ बद्री सापकोटाको। यो गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्राम पछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98402793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ?
8: कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
10: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
10: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
10: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
10: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
10: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
8: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
8: स्तनपानलाई प्राथमिकता दिउ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
12: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
13: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
14: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
12: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
14: ए हो र भन्या, अनि फाइदा होला र है?
12: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
14: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
12: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
14: कति रे 98540 अनि
12: 98540-40239 फोन नम्बर चाहिँ 0-48-540-239
14: 0-48-540-239
15: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौं?
14: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
15: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
12: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: किसानको साथी
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
16: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
17: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845-41143, 9863-023-422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राही को दुई प्रति पासपोर्ट साइज को फोटो,
2: लाभग्राही को मोबाइल नंबर अनिवार्य,
1: दलित बाल बालिका को हक में अभिभावक को नागरिकता को प्रतिलिपि,
2: अविवाहित महिला को हक में अविवाहित प्रमाणित कागजात,
1: विधवा को हक में पति पत्नी को मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर एकको कार्यालय गोठगाउँ रामेछाप। पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता

0: कार्यक्रमलाई कोसेलीमा राखेको मिठो गीत गीतपछि पनि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बसाई पक्कै पनि तपाईँकै प्रस्तुतिहरू सुन्ने बसाई रहेको छ। तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। 0840 40 0026 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ यो समय देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट पनि हामीलाई एकै साथ सुनि पनि राख्नु भएको छ। कार्यक्रम कस्तो लाग्दैछ, के लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ, उहाँ हुनुहुन्न भन्दै हुनुहुन्छ। यति बेलाको बसाइमा म तपाईँको फेसबुक कमेन्टलाई नै स्थान दिन्छु। धेरैभन्दा धेरै साथीहरूको फेसबुक कमेन्टहरू प्राप्त भएको छ। यति बेलाको बसाइमा हुनुहुन्छ हिरा बहादुर लकाईजी, उहाँ लेख्नुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ। पण्डित करूणाकर कलौनीजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी बिरजाङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर शिवारो नमस्ते है साथीहरूलाई सम्झनु पर्दा बजाउने गीत मार्फत विनोद अध्यकेन्द्र आसन लिम्बु तारा शंकर साथै मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ। विष्णु खनाल हाकुजीले पनि हेलो दिदी नमस्ते के छ खबर सुन्दै हुनुहुन्छ, म विष्णु खनाल हाको 8 राई 13 थुमबाट कार्यक्रम सुन्दैछु ल अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यस्तै मिलन गायलमोटोजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर म यता दोहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ। संगीता लामा संगीताजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धर्मराजजीले पनि नमस्ते म ढोकाल धर्मराज बिर्तामोड झापाबाट कार्यक्रम सुन्दै अनि हिँड्दै पनि छु। आज साउन 14 गते जन्मदिन मनाउने इलामकी साथी अनामिका बस्नेत र धनकुटाका साथी शमशेर लिम्बुलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्छु र आफ्ना आफन्तजन परिवार सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। जन्मदिन मनाउने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना पनि व्यक्त गर्छौं हाम्रो तर्फबाट पनि। त्यसै गरी इन्द्र भुजेलजी पनि लेख्नुहुन्छ, इन्दिरा भुजेलजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है यता सिन्धुलीको ग्वालटारबाट इन्दिरा भुजेल, आज जन्मदिन परेको छ बता भाइको चाहिँ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्छु ल भन्दै हुनुहुन्छ। शान्ति बिसीजीले पनि नमस्ते हजुर म रोल्पाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अमिनाजीले पनि लेख्नुहुन्छ, नमस्ते दिदी म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, यता दोलखाबाट चाहिँ कार्यक्रम सुनेको छु, साथीहरूलाई सम्झनु पर्दा प्यारी सुशीला विश्वकर्मा दाईराज कलि मगर विवज कुलुङ पृथक तिलक विष्ट रत्नबहादुर थापा गायलवीर मानसनवार कुमार प्रजा अध्यक्ष क्षेत्री माया निरुता योन्जन संगीता लामा कविता घतानी अरिसा लिम्बु लगायत मलाई चिने नचिने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो नमस्ते
0: नमस्ते हजुर अध्ययनजी बोल्दै हुनुहुन्छ, के छ सन्चै आरामै हुनुहुन्छ? अहिलेसम्म आराम कुशलै हुनुहुन्छ, कता हुनुहुन्छ त नि अहिले?
1: अहिले म सरलाईतिरै छु।
0: सरलाईतिरै हुनुहुन्छ, आफ्नो काम सक्नु भएको छैन?
1: काम सकिन त सकिएको थियो तर जानु पर्ने, अब पानी पर्यो बिहान, त्यही भएर अहिले एकछिन यतै छु।
0: त्यही त पानी परिरहेको छ
1: अहिले, छैन बिहान चाहिँ परेको थियो।
0: ल यता त एक दुई दिन भयो पानी नै परेको छैन, हिजो अस्तिको दिन अलिअलि पानी परे जस्तो थियो त्यो पनि, अब हिजो आज पानी टर्दै गएको जस्तो छ, पानी पर्न छोडिसक्यो यता त अध्ययनले।
1: पालो यतै होला पानी पर्ने भने
0: तपाईँ पनि सायद हुनसक्छ, त्यही भएर उतै पानी परिरहेको छ, यता घाम लाग्छ। हुन त अब बिहानको समयमा 9 साढे 9 सम्म चाहिँ एकदमै पानी पर्ला जस्तो कालो मैलो हुन्छ होइन आकाश, तर अलि दिउँसोको समय भएपछि चाहिँ मौसम सफा हुँदै घाम चर्किँदै गइरहेको छ, यस्तै छ। ठिकै छ, मौसम कहिले के हुन्छ कहिले के हुन्छ बदली भइरहन्छ, ठिक छ। खानपिन खानुभयो कि बाँकी छ?
1: खानपिन अब एकछिन 11 बजेपछि हुन्छ।
0: ल अब खाना बिस्तारै खानु होला, 11 बजे भन्नुभएको छ, भर्खर अब 11 बज्न लागेको छ। आज चाहिँ हामीलाई केही सुनाउनुहुन्छ त नि?
1: आज ठिक छ, म एउटा एक्टिङ आज अभिनय सुनाएको।
0: ल हुन्छ,

0: जिन्दगीमा सबैभन्दा मुख्य कुरा संघर्ष नै रहेछ। हो, संघर्ष नभइकन के होला जस्तो लागेन। हो, जिन्दगीमा सबैभन्दा ठुलो संघर्षै हो, तर संघर्षको नाममा ट्राफिकको आँखा छल्नु त भएन नि। हेलमेट लगाउनु पर्यो, तर कागजात नबोकेको ती मान्छेहरूलाई देख्ने हो भने कस्तो तनाव भएर आउँछ। तपाईँलाई के को तनाव हुन्छ ट्राफिक सार? तपाईँलाई त जसरी भए पनि पैसा पाए हुन्छ, सिट काट्नुहुन्छ, सिट काटेपछि पैसा पाइन्छ, त्यहाँपछि तपाईँले छोडिदिनुहुन्छ। तपाईँले गलत बुझ्नु भएको छ, हामीले सिट काटेर त्यतिकै छोड्दैनौँ। सिट काटेर तपाईँले त्यतिकै छोड्नु भएको देख्नुहुन्छ, तर हामीले एक एक घन्टा उनीहरूलाई पहिले नै क्लास दिइसकेका हुन्छौँ। क्लास दिँदा दिँदै पनि यतिसम्म गर्दाखेरि हामीले उनीहरूलाई सिट काट्नुपर्ने बाध्य हुन्छ। सिटेको तिनीहरूको कारवाही भनेको त्यो पैसा हामीसँग हुँदैन, त्यो नेपाल सरकारको राजस्वमा जान्छ, बाटो बनाउनका लागि वा अन्य निर्माणमा खर्च हुन्छ। यस्तो आजैबाट भ्रमबाट, यो भ्रमबाट आजैबाट मुक्त हुनुहोस्। ठिक छ, तपाईँको यो कुरालाई म सहज स्वीकार गर्दै जनता माझ हुनेछु। होला नहोला थाहा भएन, तर आज तपाईँले गर्नुभएको यो प्रतिबद्धता सधैँभरि कायम रहोस्। जय नेपाल ट्राफिकलाई। यति नै हो।
1: ल, अब ट्राफिक प्रहरीसँग सम्बन्धितको यो एकदमै रमाइलो, मलाई चाहिँ रमाइलो पनि लाग्यो र सन्देशमूलक पनि लाग्यो।
0: हजुर, होइन, विशेष गरी यो सन्देशमूलक हो, किनभने हामीले धेरैले सिट काटेको मात्रै देख्छौँ, तर उनीहरूले क्लास पनि दिएको हुँदो रहेछ क्या। एक पहिला चाहिँ सम्झाइ बुझाइ गरेर छोडिन्छ, अनि दोस्रो पटकदेखि मात्रै 500 देखि 500 सम्मको सिट काटिन्छ बाइकहरूमा, अनि त्यसरी यो ठुल्ठुला गाडीहरूमा त्यही अनुसारले सिट काटिन्छ। र त्यसमा चाहिँ ट्राफिकले यो अब यिनीहरू ट्राफिक पुलिसहरू यहाँ बसिरहेको छ, यिनीहरूलाई पैसा भइदियो नि भन्ने खालको धेरैको धारणा छ, र त्यो नभइकन त्यो चाहिँ नेपाल सरकारको राजस्वमा जान्छ। त्यो कुरालाई चाहिँ प्राय मान्छेले बुझेका हुँदैनन् क्या। त्यही कुरालाई मैले यहाँ उद्धार गर्न मतलब बुझ्न खोजेको अहिले।
1: ल, ठिक छ, पक्कै पनि कतिपय विषयवस्तु थाहा नभएका, कतिपय विषयवस्तुले उठान नपाएका पनि हुन्छन्, र यहाँले अब थाहा नपाएका व्यक्तिहरूको लागि पनि यो विषय चाहिँ यस्तो रहेछ है, यो हुँदाखेरि चाहिँ यो हुने रहेछ, यसरी बुझ्नुहोला भन्ने खालको सन्देश यो एक्टिङ मार्फत दिनुभयो। एक्टिङ मात्रै नभएर हरेक नेपालीले चाहिँ पक्कै ट्राफिक प्रहरीले चिट काटेर पैसा लिएको मात्रै देख्नेहरूको लागि यो एकदमै महत्वपूर्ण सन्देश छोड्नु भएको छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। है त, हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, उहाँ हरेक कार्यक्रममा हुनुहुन्छ, तर रमाइलो छुट्टा छुट्टै खालको विषयवस्तुलाई समेट्दै कार्यक्रममा आफ्नो प्रस्तुति लिएर आउनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो यो अध्ययनजीले भन्नुभएको र उठान गर्नुभएको यो विषय पक्कै पनि कतिपय कुरा चाहिँ थाहा हुँदाहुँदै पनि भनिन्छ, र कतिपय कुरा थाहा नपाएर पनि त्यतिकै हचुवाको भरमा पनि बोलिने हुन्छ। त्यो हुँदाखेरि चाहिँ जस्तो अब ट्राफिक प्रहरीले सवारी साधन चलाउने आम नागरिकहरूको लागि चाहिँ के खालको सन्देश र के हुन्छ भन्ने कुरा खालको सन्देश चाहिँ दिनुभएको छ। अध्ययनजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि सवारी साधन चलाउँदा हेलमेट लगाउने पर्छ, नियमको पालना गर्नै पर्छ। जहाँ ट्राफिक नियम हामीले पालना गरेनौं भने हामीलाई चाहिँ यो अध्ययनजीले सुनाउनु भएको जस्तै हुन्छ। त्यही भएर हरेक कुरा ट्राफिक नियम मात्र नभएर नियम कानूनभित्र बसेका हामी आम नागरिक हौं, त्यही भएर हरेक कुरालाई हामीले मध्यनजर गर्दै ख्याल गर्दै कानून भन्दा विपरीत नगइकन र जुन नियमहरू छन् त्यो नियमभन्दा विपरीत नगइकन काम गर्नुपर्छ भन्ने सन्देश उहाँले छोड्नु भएको छ। हरेक कुरा र विषयवस्तुलाई पनि हामीले बोलिरहँदाखेरि त्यो विषयवस्तु चाहिँ यथार्थमा हो कि होइन, त्यो सत्यता हो या होइन भन्ने विषयहरूलाई कुराहरूलाई पनि हामीले बढी ख्याल गरेर मात्र त्यसको जवाफ दिने र जवाफदेही त हुनुपर्ने हुन्छ भन्ने खालको सन्देश छोड्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ धेरै कुरा गर्न मन छ, अब यो विषयवस्तु उठान गर्दा धेरै कुराहरू प्रसंगहरू आउन सक्छन्, त्यही भएर अब विषयवस्तुलाई मैले यही थाँती राखेँ। जे सन्देश छोड्नुभयो, सन्देश हाम्रो अध्ययनजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले गर्नुभएको त्यो एक्टिङ मार्फतको सन्देश बुझ्नुहोला भन्छु। यति बेला चाहिँ अब म फोन लिन कार्यक्रममा कमेन्ट वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु, समय कम छ। धेरै साथीको कमेन्टहरू छन्। यमुना वैबाजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी सुमित यादव सुमा किरातजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, रामी छाप देउराले हाल चाहिँ काठमाडौँबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। क्षेत्री आयुषजीले पनि नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है दोलखाबाट, दोलखाको मेलुङबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। अभियान श्रेष्ठजीले पनि हेलो नमस्ते नमस्कार, म पनि दोलखाबाट सुन्दैछु है अभियान श्रेष्ठ भन्दै हुनुहुन्छ। लाइभमा आवाज नै सुनेको छैन भन्दै हुनुहुन्छ, अलिकति केही प्राविधिक समस्याहरू भयो होला त्यही भएर यहाँले सुन्नु भएन, हुन त अब आवाजै सुन्नु चाहिँ लाइभबाट नसक्नु भनेको ठूलो समस्या हो। अब कहिलेकाहीँ चाहिँ अब समस्याका बावजुद यहाँले आजको कार्यक्रममा आवाज सुन्न सक्नु भएन, यसको लागि हामी क्षमा चाहन्छौ। त्यसै गरी दीपिका पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। कति अभागी म भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु यता खडदेवीबाट। कपिल तामाङ भन्दै हुनुहुन्छ, रिमा थामीजीले पनि सतैको लागि इशारालाई मिठो माया भन्दै हुनुहुन्छ। मीडिया प्रेमी भाइ अनि साथीले पनि अब बस्ने गीत सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी धनु गजमेर, सरेशमा तामाङ, अध्ययन तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पचाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई मैले देखेको मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो रमाइलो गीत छ तपाईँको माझमा बज्ने छ मिठो गीत, यो गीत तपाईँको माझमा छोड्दै छोड्दै आजको लागि चाहिँ हामीले विदा माग्ने बेला भइसकेको छ। प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्की, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै एकदमै मिठो गीत छ भमराले भन्ने बोलको गीत छ, यो गीतमा आवाज रहेको छ फुलेन्द्र विक, त्यसै गरी शान्तिश्री परियारको आवाजमा रहेको मिठो गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन्। बिहिबार आज बिहान 11 बजे केही बेर पछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुरक्षा परिषदको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोल प्रसाद आर्यलबीच बिहिबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख आर्यले बिहान राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। भेटका क्रममा सभामुख आर्यले मुलुकको पछिल्लो राजनैतिक परिस्थिति र संसदीय काम कार्यवाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको छ। राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिनुभएको छ, संसद भइरहेको गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उहाँहरूबीच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन लोकतान्त्रिक मूल्य मान्यताको सम्वर्धनमा संसदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ। नियमित भेटघाटकै क्रममा भएको यस वार्तामा समसामयिक राजनैतिक विषयवस्तुमा समेत संक्षिप्त चर्चा भएको सचिवालयले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले करिब 2 साता निजी क्षेत्रका प्राय सबै उद्यमीहरूसँग सघन संवाद गर्नुभएको छ। असार 24 गतेदेखि दिन बिराएर वा दिन दैनिक जस्तो उहाँले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो। तर केही दिन यता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको भेटघाटमा केही ब्रेक लगाउनु भएको छ। प्रधानमन्त्री शाहले असार 24 साउन 28 गते शुक्रबारसम्म 8 भन्दा बढ़ी क्षेत्रका उद्यमी व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। त्यसैता प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने तथा लगानी विस्तार र उद्योग व्यवस्थामा निजी क्षेत्रले भोगेका समस्या समाधान गर्ने गरी छलफललाई निरन्तरता दिनुभएको छ। तर प्रधानमन्त्रीले निजी क्षेत्रसँग कुनै पनि छलफलमा सरकारवाला र अर्थ उद्योग मन्त्रीलाई सहभागी गराउनु भएको छैन। अर्थ मन्त्रीलाई सहभागी नगराएको विषयमा विभिन्न टीका टिप्पणी समेत भएको छ। तर ती टीका टिप्पणीका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयले अर्थमन्त्रीसँगै परामर्शका आधारमा निजी क्षेत्रसँग छलफल गरिएको प्रश्न पार्नुभएको छ। सचिवालयका अनुसार प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रका समस्याबारे जानकारी लिने उद्देश्यले छलफल गर्नुभएको हो। यद्यपि केही समयदेखि प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच सम्बन्ध सुधार नभएको चर्चा समेत चलेको छ। अर्थमन्त्रीसँग सम्बन्ध बिग्रिएकाले प्रधानमन्त्रीले आफैले सक्रियता देखाएर निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको सन्देश दिन खोजेको तर्क पनि रहेको छ। उता अर्थमन्त्री वाग्ले नीतिगत काटो फुकाउन केन्द्रित रहेका छन्। उहाँले यसअघि नै व्यवसायीका मागहरू सुनिसकेका भए पनि प्रधानमन्त्री आफै मैदानमा उत्रेपछि आफ्नो सक्रियता तीव्र पारेको हो। प्रधानमन्त्री शाहले निजी क्षेत्रको भेटघाट घटाएसँगै अर्थमन्त्री वाग्ले छलफल अघि बढ़ाएका छन्। चोकमा राखिएको झण्डालाई लिएर शुरू भएको विवाद झटमा परिणत भएपछि आइतबार रातीदेखि सुनसरीको देवानगंज क्षेत्र तनावग्रस्त भएको छ। गाउँ तहमा देखिएको तनाव साम्य पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। हाल अप्रिय घटना भने नभएको पनि दुवै पक्षबीच असन्तुष्टि र तनाव कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। देवानगंजमा देखिएको तनावको प्रभाव मधेस केही अन्य जिल्लासम्म पनि देखिएको छ। देवानगंजको अवस्था सामान्य बनाउन स्थानीयले राजनैतिक नेतृत्व उपस्थितिको माग गरेका छन्। देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार स्थानीयले गृहमन्त्री घटनास्थलमै आएर समस्या सम्बोधन गर्नुपर्ने माग राखेका छन्।
देवाञ्जगन तेलका स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको उपस्थितिको अपेक्षा रहेको बताउनु भएको छ। तर अनुगमनका नाममा कहिले सीमानाका त कहिले होटल पुग्ने गृहमन्त्री सुदन गुरूङ संवेदनशील अवस्थामा घटनास्थल नआएको भन्दै स्थानीयले असन्तुष्ट रहेको यादवको भनाइ छ। हालसम्म गृहमन्त्री घटनास्थलमा नपुगे पनि उहाँले आफ्ना प्रमुख स्वकीय सचिव पीए जेम्स कार्कीलाई पनि देवाञ्जगंज पठाएका छन्। कार्कीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस छेत्री पनि पुग्नु भएको छ। लघुवित्त पीड़ितहरूले साउने झरेको रात माइती घरको सड़क किनारमै काटेका छन्। उनीहरू मध्ये 42 जना सामूहिक आमरण अनसन रहेका छन्। सरकारी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै लघुवित्त पीड़ितहरूले मंगलबारदेखि सामूहिक आमरण अनसन शुरू गरेको थियो। करिब 1.5 समयको संख्यामा रहेका मध्ये हाल 42 जना सामूहिक आमरण अनसनमा रहेका छन्। अन्यले भने सड़कमै खाना पकाएका थिए। त्रिपाल र प्लास्टिकमा ओत लाग्ने प्रयास गर्दै उनीहरूले रात काटेका थिए। केही पनि ओत समेत पाएका छैनन्। उनीहरूले पसलमा सटर अगाडि पेटिकामा बसेर रुच्दै बसेको देखिएको छ। सर्वोच्च अदालतले सरकार नेपाल राष्ट्र बैंक र लघुवित्त बैंक संघलाई लघुवित्त पीड़ितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिइरहेको छ। अवस्था हुँदा पनि सरकारले चासो नदेखेको झरेको प्रभाव नगरी पीड़ित आन्दोलनमा उत्रेका छन्। लघुवित्त तथा वित्तीय घोषणा विरूद्ध संघर्ष समितिका अध्यक्ष मणिराम केवाली सहित विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै पीड़ितहरू सामूहिक आवरण अनसनमा रहेका छन्। देशभरिबाट काठमाडौँ माइती घरमा जम्मा भएका लघुवित्त पीड़ित चामल ग्यास सिलिण्डरदेखि सिरक डस्ना समेत बोकेर ल्याएका छन्। आन्दोलन गरेको धेरै समय भएको सरकारले पीड़ितका समस्या समाधान नगर्दासम्म निरन्तर आन्दोलन गर्ने समितिका अध्यक्ष मीन प्रसाद चौलागाईले बताउनु भएको छ। सुनसरीका 10 स्थानीय तहमा आज पनि दिनभर कर्फ्यू आदेश कायम रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार राति 9 बजेदेखि जारी गरेको कर्फ्यू आदेश आज दिनभर लागू रहने जनाएको छ। सुरक्षाको अवस्था क्रमश सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्यूलाई निरन्तरता दिएको जनाएको छ। सुरक्षा स्रोतका अनुसार आज दिउँसो 4 बजे जिल्ला प्रशासनले मृतकका परिवारसँग थप छलफल गर्ने तयारी गरेको छ। घटनापछि विगत 5 दिनदेखि प्रशासन र मृतक परिवारबीच प्रभावकारी समन्वय हुन नसक्दा मृतकको शव अझै अस्पतालमै राखिएको छ। मृतकका परिवारले मृतकलाई सहित घोषणा गर्न उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कार्यवाही नभएसम्म शव नबुझ्ने अडान कायम राखेको छन्। यसैबीच प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न अफवाहमा विश्वास नगर्न तथा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकामा रगतको अभाव गम्भीर बढ़दै गएको छ। अमेरिकन रेडक्रसले आफ्नो 150 वर्षको इतिहासमै दोस्रो पटक रगतको मौजात संकट स्तरमा पुगेको घोषणा गरेको छ। बीबीसीका अनुसार अमेरिकन रेडक्रसका डाक्टर कोटर्नी लेरेन्सले जंगलमा लगेको डडेलको अत्याधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताउनु भएको छ। गर्मीका महिना सड़क दुर्घटनाको संख्या बढ़दो मानिसहरू बाहिरी गतिविधिमा बढ़ी संलग्न हुने र त्यसका कारण चोटपटक तथा आकस्मिक शल्यक्रियाका बिरामी बढ़ने भएकाले रगतको आवश्यकता पनि बढ़ने गरेको डाक्टर लेरेन्सले बताउनु भएको छ। अमेरिकामा आवश्यक पर्ने रगतमध्ये करिब 40% आपूर्ति गर्ने अमेरिकन रेडक्रसले अहिले सामान्य अवस्थाभन्दा दैनिक करिब 3,500 युनिट बढ़ी रगत वितरण गरिरहेको जनाएको छ। यसका कारण रगतको मौजात अत्यन्त न्यून स्तरमा झरेको संस्थाले जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485438 0485438।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 047-590-4-66, 98-692-65-99-8।
5: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
5: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
6: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0447-95-4-66 98-6-92-65-99-8

0: ठंडा नियन्त्रण गर्न नसकेको सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति दिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय आजदेखि कार्यान्वयनमा आएको जनाएको छ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर हेल्पर ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो, तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्य विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेखीय बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदी र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाक कार्यक्रम तीव्र बन्दै सुनको भाव बढ़्यो, चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स।
0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण
2: गर्नुहोला। शून्य 82 562 01, 98578 35 990, 98578 31 684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देश्य सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। आज सुनको भाव सामान्य बढ़ेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज 2,84,000 रूपियाँमा सुन कारोबार भइरहेको छ भने चाँदी 4,310 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको थियो भने चाँदीको भाव 4,320 रूपियाँ थियो। झापाको बिरतामोड नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य 3 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन अभाका अनुसार गणेश पोखरेलको काठको 2 घरबाट विद्युत सट हुँदा सल्किएको आगो तारा अर्यालको टीनको छानो भएको 1 घर र सुन्दर राजवंशीको टीनको छानो भएको 1 घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसै भरत पोखरेलको 1 घर र शारदा राजवंशीको 2 पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाफ स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कार्यवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाफ हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध संयुक्त रूपमा हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कड़ा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा 3 तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह गिरीको 1 स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा 1 स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि 1 स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह, आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको 1 स्थान सुधार। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 मेगा।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिटछाप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
7: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
9: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

हजुरको आवाज हजुरको साथी हो। हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना कडी भने प्रविधि समितिबाट मलाई साथ दिनुभएको छ ललिता आयु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ भने आशा लिएका छौ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र आज बिहिबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ हामीले चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आउँछौ होइन, तपाईँले सजिलो प्रश्नहरू लिएर आउँछौ। योभन्दा अगाडि सोधिएको प्रश्न पनि हुनसक्छ र जो साथीहरूले चाहिँ अब सुन्दै आइराख्नु भएको छ र तपाईँले आउँदैन भनेर पछि नहट्नुहोला, तपाईँलाई जस्तो आउँछ त्यस्तै एन्सर दिने प्रयास गर्न सक्नुहुनेछ। सबैले सबै कुरा आउँछ भने पनि छैन र तपाईँको लागि यो मनोरञ्जनको कुरा हो र कतिपय साथीहरूलाई होइन सिक्ने मौका पनि पाउँछन् होइन। हामी कतिपय चलचित्रहरू हामी हेरिराखेका हुन्छौँ र हामीलाई पनि थाहा हुँदैन र त्यस कारणले गर्दाखेरि हामी पुरानो चलचित्रहरूको सम्बन्धी चाहिँ केही प्रश्नहरू लिएर आउँछौँ। प्राय जसो अहिले नयाँ चाहिँ त्यति अब चलचित्रहरू पनि हेरिँदैन भन्ने कुराहरू सुनिराख्छौँ होइन। पहिला हेरिने थियो धेरै चलचित्रहरू, त्यसमा चाहिँ अब त्यस विषयमा पनि रहेर चाहिँ हामी कार्यक्रममा होइन प्रश्नहरू लिएर आएका छौँ र तपाईँले हामीलाई कार्यक्रममा सहभागिता भएर साथ दिनुहुन्छ भने धेरै आशा लिएका छौँ र कार्यक्रममा वरिपरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू पनि राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ र आउनुहोला 0440 40 0026 माध्यम भन्दै। यति बेला हामी कार्यक्रमलाई ढिला नगरी सुरुवातीतर्फ लाग्छौँ। एउटा मिठो गीत दिलमा छौ छ ठाउँ छ भन्ने बेहुली चलचित्रको गीत रहेको छ, सो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत बिहुली चलचित्रको गीत रहेको थियो। दिलमा ठाउँ छ लिरिक्समा म्युजिकमा रहेको छ अर्जुन पोखरेल, त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्थ्यो यति बेला रहेको छ भने भोकलमा अञ्जु पन्त, त्यसै गरी प्रशान्त शिवाकोटी रहेको छ, सङ्गीत अभिनयमा रहेको छ कुलबोय पारसभाम ठकुरी रहेको छ, दिया रायमाझी सङ्गीत हामीले कार्यक्रममा राखिसकेको छ। एकदमै मिठो सुनम सुनम लाग्ने खालको छ बेहोरी साथीहरू, दिलमा ठाउँ छ हामीले राखिसकेका छौँ। यस्तो मिठो गीत सङ्गीतहरू आजको बसाईमा बज्नेछ, तर तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाईमा 0840 40 0024 को माध्यम भएर सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ हामीले केही चलचित्र सम्बन्धी नै होइन जेसुकै पनि क्वेसन हुन सक्छ, अब कलाकारहरूको नाम होइन कलाकारहरूले चाहिँ कुन फिल्म कहिले खेलेको थियो, कुन चलचित्र चाहिँ फर्स्ट हो भन्ने कुराहरूमा पनि क्वेसन रहनेछ। र तपाईँले चाहिँ हामीले एक नम्बरदेखि होइन 7 नम्बरसम्म लिइरहेका छौँ, तपाईँले कति नम्बरको प्रश्न चाहिँ रुचाइमा पार्नुहुन्छ सो प्रश्न हामी राख्नेछौँ। र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: धरौतीमा रकम राखेर रा यहाँ कानुन किन्छ, धरौतीमा रकम राखेर रा यहाँ कानुन किन्छ, न्याय हराएको देशमा पीडितलाई कसले न्याय दिन्छ। धरौतीमा रकम राखेर रा यहाँ कानुन किन्छ, न्याय हराएको देशमा पीडितलाई कसले न्याय दिन्छ। अपराधीलाई सजाय दिने सरकारको अठोट प्रयास भए पनि अपराधी सजाय दिने सरकारको अठोट प्रयास गरे पनि अदालतले सरकारको केस उल्टाइदिन्छ। सर्वोच्च अदालतले सरकारको केस उल्टाइदिन्छ, धरौतीमा रकम राखेर रा कानून किनिन्छ। नमस्कार।
0: नमस्कार अत्यन्तजी, स्वागत छ हजुरलाई कार्यक्रममा। के छ, आराम हुनुहुन्छ?
1: हजुर एकदम ठिक छ
0: नानी। त्यताको मौसम के कस्तो छ अहिले?
1: मन्द मन्द लागिराखेको छ, हावा चलिराखेको छ,
0: एकदम शीतल शीतल छ। यता चाहिँ चर्को घाम लागिरहेको छ रामी साथतिर। अनि खाना त भइसक्यो होला हजुरको है? खाना भइसकेको छ, अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्।
1: ठिकै छ, एकदम राम्रो छ। म अहिले पनि मुखरित मुखरिन्दबाट मुखरित गर्दै मुक्तकहरू लेख्दै मस्तिष्कबाट त्यो खालको क्रम मेरो चलिराखेको छ। भर्खरै लेखेको नयाँ मुक्त तपाईँलाई सुनाएँ, अब अझै पनि लेख्दै छु। लगभग मेरो अहिले 100 पेज पुगिसकेको छ र लेख्ने क्रम
0: चलिरहेको छ। अझै प्रगति हुँदै जाओस् भन्ने कामना गर्न चाहन्छु। र यस्तो लेख रचना होइन मुक्त लेख्ने मान्छे चाहिँ हामीले पनि सिकाइदिए हुन्थ्यो भन्ने आशा छ है। कार्यक्रम त सुन्दै हुनुहुन्छ कि या सुन्न पाउनु भएको छैन?
1: होइन, मैले सुरुमै कल गरेको हुनाले गर्दा तपाईँले गराउँदै गर्दाखेरि मैले जानकारी त पाइसकेको छु। एक नम्बरकै चाहिँ आज क्लिप्स रोज्नेवाला छु। त्यति धेरै ज्ञान त चलचित्र सम्बन्धित छैन, भए पनि अब हेरौँ के हुन्छ।
0: एकदमै पुरानो चलचित्र सम्बन्धी नै केही प्रश्नहरू रहेको छन् होइन, अब यसलाई नै निरन्तरता दिउँ होइन। ल ठिक छ, एक नम्बरको प्रश्न रोज्नु भएको छ, एक नम्बरमा फरेको छ प्रश्न। मिथिला शर्माको पहिलो चलचित्र कुन हो?
1: यो चाहिँ मेरो जानकारीमा छैन, यो म पासमै भन्छु किनभने मैले कुनै पनि गेस गरेँ होइन, त्यो कारण चाहिँ खासै चलचित्र पनि त्यो धेरै हेर्दिनँ क्या।
0: ठिकै छ, पास भन्नुहुन्छ राहत हुन्छ। अब यसलाई हामी उत्तर हजुरलाई दिउँ कि अन्य साथीलाई पनि पास गरौँ त?
1: अन्य साथीलाई दिँदा पनि हुन्छ, किनकि म चाहिँ मैले अब उत्तर सुन्न नपाए पनि केही फरक परेन, यो मैले त कतैबाट नि प्राप्त त गर्न सक्छु।
0: ठिक छ, त्यसो भए कार्यक्रममा आउनुभयो, एकदमै मिठो मुक्तक पनि सुनाउनु भयो एकदम होइन। अब देशमा घटिरहेको घटनाको आधारमै बनाउनु भएको छ होइन, अब देशलाई झकझकाउने खालकै मुक्तक रहेको छ, तर खै खै कसरी अब यसै यसरी नै हामी जसरी लागि परिराखेका छौँ, तपाईँले यो मुक्तक लेख्नलाई चाहिँ कति जुटिराख्नु भएको छ, कति सोच विचार गरेर लेख्नु भएको छ, त्यसरी नै सरकारले पनि ध्यान आकर्षण गर्यो भने कस्तो हुन्थ्यो भने मलाई पनि लाग्छ। ठिकै छ, हजुरको यो होइन प्रगति अझै पनि प्रगतिको पाइलाहरू चाल्दै जानुस्, प्रगति हुँदै जानुस् भन्ने कामनाका साथ आजको बसाईबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो, एकदमै मिठोले रचना लेख्नुहुन्छ, मुक्त लेख्नुहुन्छ र हाम्रो देशको लागि पनि केही कुराहरू चाहिँ झकझकाउने कामहरू पनि गराइराख्नुहुन्छ। खुसी लाग्छ उहाँसँग कुराकानी गर्न पाउँदा, केही नयाँ कुराहरू पनि उहाँबाट हामीले सिक्न पाउँछौ र पनि खुसी लाग्छ। र यस्तै मिठा कुराकानीको साथमा आजको बसाईमा हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले आउँदैन भने पनि केही छैन, प्रश्न हो होइन, हामी अवश्य पनि हजुरलाई जानकारी गराउँछौ। र अहिले तपाईँले भन्न सक्नु भएन भने हामीले अब तपाईँलाई चाहिँ होइन अन्यलमा पारेर राख्दैनौ, के होला के होला भने पनि हामी त्यसमा राख्दैनौ होइन, र तपाईँलाई हामी जानकारी गराउँछौ। र जो साथीहरूलाई चाहिँ इच्छा छ, चाहना छ, तपाईँले सहभागिता जनाउनुहोस् न होइन। म अर्को प्रश्न रोज्छु है, एक नम्बरको प्रश्न म अब मलाई थाहा हुन्न, अर्को प्रश्न आउँछ कि त्यसलाई चाहिँ म प्राथमिकता दिन्छु भनेर तपाईँले अर्को प्रश्न पनि रोज्न सक्नुहुनेछ। र सहित आज हामीले कतिजनासँग कुराकानी गर्छौं र सो प्रश्नको उत्तर हामी अब कति साथीहरूले चाहिँ रोजाइमा पार्नु भयो कति नम्बरको होइन त्यो भन्ने कुरा हुन्छ। र ठिकै छ, तपाईँले एक नम्बरको अब साथीले रोज्नुभयो, त्यसलाई नै म होइन अर्को चाहिँ म भन्न चाहन्छु भन्ने पनि साथीहरू हुनुहुन्छ, त्यसैले चाहिँ हामी अर्को साथीलाई पनि सहभागिता जनाउन सक्छौ होइन। तपाईँले चाहिँ सहभागिता जनाउनु होला र कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। ल ठिकै छ, यति बेला हामी अर्को साथी पनि आइसक्नु भएको छ भन्ने हुनेछ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्कार हजुर, हाम्रो धनुजी बोल्नुभयो।
2: हजुर हजुर,
0: के छ हजुरको खबर?
2: हजुर एकदमै ठिकै छ, अनि हजुरको के छ सन्चै पनि?
0: म एकदम सन्चै आरामै कसलाई छु भन्नुपर्छ है धनुजी, हजुरको के कस्तो हुनुहुन्छ सुनाउनुहोस् न।
2: म पनि एकदमै ठिकै छु, सन्चै आरामै छु, अनि भर्खरै कार्यक्रम सुनेको फोन ट्राई गरेको ठ्याक्कै लाग्यो भन्नुभएको छ है।
0: ल ठिकै छ, भर्खरै कार्यक्रम सुन्नुभयो त्यही भएर फोन पनि लागिसकेको छ। हामी प्रश्नतर्फै लाग्छौँ है त, के अरू के छ नयाँ नौलो खबर? समय पनि कति छिटो गइसक्यो होइन, 36 भइसक्यो 12 बजेर, कुराकानी गर्दा गर्दै समय अब साथीहरूलाई फेरि प्रश्न पनि सुन्न नपाउला भन्ने जस्तो लाग्छ।
2: हजुर हजुर हुन्छ, कार्यक्रम तर्फै लागौँ न, सबै नयाँ नौलो खासै छैन, पुरानो नै हो भन्नुपर्छ दिदी।
0: ल ठिकै छ, त्यसो भए हामी कार्यक्रम तर्फै लाग्छौँ। हामीले अघिल्लो साथीलाई एक नम्बरको प्रश्न सोधेका थियौँ, उहाँले पास भन्नुभएको छ, अब मिलाउन सकिनँ मैले चाहिँ, अन्य साथीले पास गर्नु भन्नुभएको छ र तपाईँले अन्य कुनै म त्यसलाई निरन्तरता दिन्न, अर्को प्रश्न रोज्न चाहन्छु भन्नु पनि पाउनुहुन्छ।
2: हुन्छ, अब पहिलाको त सुन्नै पाइनँ मैले, भर्खरै साथी छुट्दा मात्रै रेडियो खोलेको थिएँ, त्यही भएर अर्कै राख्थिनु न।
0: अर्कै कति नम्बरको भन्नुहोस् त?
2: हुन्छ, दुई नम्बरको राख्थिनु न।
0: दुई नम्बरको है?
2: हजुर,
0: दुई नम्बरको पनि एकदमै सजिलो छ, पहिला पनि मैले सोधेको जस्तो लाग्छ, हाम्रो धनुजीलाई मिलाउनु भएको थियो कि जस्तो पनि लाग्छ। ठिकै छ, हामी कार्यक्रमतर्फ लागौँ, नमिले पनि केही छैन, हाम्रो प्रयास हो है।
2: हजुर हजुर,
0: नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशकको हुन्?
2: हजुर हजुर,
0: नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशकको हुन्?
2: शान्त नेपाली भन्न चाहन्छु है।
0: पहिलो निर्देशक भने है, मैले चाहिँ महिलाको चाहिँ निर्देशक भनेको छु,
2: महिलाको निर्देशक,
0: नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशक को हुन्? निर्देशक भनेको छु है।
2: हुन्छ, रेखा थापा भन्छु नि त।
0: रेखा थापा भन्नुहुन्छ, ठिकै छ। अब यो भनिसकेपछि त अब मिलेको छ कि छैन भनेर त मैले जानकारी गराउनु पर्यो होइन, मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झाउनु पाउने हुनुहुन्छ, यसलाई चाहिँ म उत्तर दिन्छु तपाईँले मिलाउनु भएको छ कि छैन भनेर, यसै मिलेको छैन भन्छु है त। यसको उत्तर रहेको छ सुचिता श्रेष्ठ है। ल ठिकै छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। हामी यसरी नै अगाडि बढ्ने नै छौँ र अहिलेको बसाइबाट हामी छुटौँ है त। हवस् सर, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो धनुगज वेदीजी हुनुहुन्थ्यो खोल्डुङ्गाबाट। उहाँले पनि दुई नम्बरको प्रश्न रोजाइमा पार्नुभएको थियो। सो प्रश्नको प्रयास उत्तर दिने प्रयास गरेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ जो साथीहरूले कार्यक्रममा सहभागिता जनाउन मन छ, तपाईँले सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। र कार्यक्रममा अवधि बढी मिठा गीत संगीतहरू पनि बस्नेछ र आजको बसाइमा हामी धेरै साथीहरूसँग कुरा गर्न चाहन्छौँ र समयले कतिको साथ दिन्छ भन्ने कुरातिर पनि लाग्छौ र फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। र यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ त्यो हामीलाई पनि थाहा छ र कतिपय कामहरूलाई थाहा दिइराखेर अब चाहिँ म कार्यक्रममा आउने बेला भए जे भए पनि म कार्यक्रममा सहभागिता जनाउँछु है भनेर पनि एकदम जोस जाँगरको साथ तपाईँ कार्यक्रममा छुट्ने प्रयास पनि गरिराख्नु भएको छ होला। र कतिपय चाहिँ अब होइन आफूले प्रयास गर्दा गर्दै पनि फोन नलाग्ने हुन्छ, होइन केही समस्या हुन्छ, तर कति हामीले कार्यक्रममा सहभागिता जनाउन मन छ तर अनेक होइन धेरै थरीका अवरोधहरू चाहिँ आइपर्छ, त्यो कारणले गर्दाखेरि पनि हामी कार्यक्रममा निरन्तरता दिन सकिरहेका छैनौँ। र तपाईँ नियमित कार्यक्रममा सुन्नुहुन्छ, होइन धेरै माध्यम छ हाम्रो कार्यक्रम सुन्ने माध्यम, र तपाईँलाई जुन सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। जो साथीहरूले फोन मार्फत धेरै देश होइन भन्दा बाहिर विदेशतिर हुनुहुन्छ उहाँ साथीहरूले सुनेर साथ दिनुहोस्। अनि तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि म पनि सुन्दैछु र तपाईँले त्यहाँको खबरहरू के छ त्यो पनि सुनाउन सक्नुहुनेछ। हाम्रो साथीहरूलाई चाहिँ अब फोनै मार्फत पनि हामीले चाहिँ अब जानकारी दिनुपर्छ होइन भन्ने पनि होइन, तपाईँले एसएमएस मार्फत पनि केही कुराहरूको जानकारी खबर छ भने पनि तपाईँले एसएमएस मार्फत हामीलाई भन्न सक्नुहुनेछ। र यसरी नै हामी तपाईँसँग यो समय अवधिभर सहयात्रा गर्नेछौँ र कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्ने समय पनि भएको छ र साथीहरूले पनि कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्दै गर्नुहोला। यति बेला भने हामी फेरि पनि अर्को मिठो गीततर्फ लाग्छौँ, त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत घमण्डी सेरे सांसदको गीत रहेको थियो, मलाई साली मन पर्यो। एकदमै मिठो गीत सिंगरमा रहेको छ काली प्रसाद बासकोटा, त्यसै गरी अस्मिता अधिकारी, म्युजिक लिरिक्स अरेन्जमेन्टमा रहेको छ, म्युजिकमा रहेको छ हुनुहुन्छ काली प्रसाद बासकोटाने हुनुहुन्छ, र त्यसै गरी लिरिक्समा हुनुहुन्छ काली प्रसाद बासकोटाने हुनुहुन्छ, एरेन्जरमा हुनुहुन्छ राकेश गुरुङ अनि धेरै साथी, र अभिनयमा पनि हुनुहुन्छ विशाल बस्नेत, सुस्तिमा खड्का, काली प्रसाद, अस्मिता गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै बिटा रमाइला चलचित्र गीतहरू राख्दै तपाईँसँग पनि मिठा कुराकानीको साथमा हामी अगाडि बढ़िराखेका छौँ, र आज चाहिँ हामीले चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आएका छौँ। तपाईँहरूले फटाफट फोन गर्नुहोला। आजको समयमा हाम्रो साथी दुईजनासँग कुराकानी भएको छ, उहाँले प्रयास गर्नुभएको छ, म धेरै खुसी पनि छु। र तपाईँले सबै उपस्थित भइसकेपछि सबै कुरा चाहिँ पूरा हुन्छ भने पनि नसोच्नुहोस् होइन, अब कहिले काहीँ चाहिँ मिस्टेक पनि हुन सक्छ, कतिपय कुराहरू आउँदैन पनि, र त्यसलाई चाहिँ मलाई आउँदैन यो विषयमा थाहा छैन, अप्ठ्यारो छ, गाह्रो छ भनेर पछि चाहिँ नहट्नुहोला र अगाडि बढ्दै जानुहोस् पनि भन्न चाहन्छु। कार्यक्रममा के कस्तो लागिरहेको छ तपाईँलाई होइन, सल्लाह सुझाव फेरबदल कार्यक्रममा चाहिँ यो भएन अर्को ल्याउनुपर्छ भन्ने खालको छ भने पनि तपाईँले हामीले यसको सट्टामा अर्को लिएर आउनेछौँ। र अब धेरैभन्दा पनि हामीले साथीहरूको सल्लाह सुझावले नै हामी यो कार्यक्रमहरू चाहिँ निरन्तर लिएर आएका छौँ, र त्यसैले चाहिँ तपाईँहरूले चाहिँ राम्रै लाग्छ भने छ होइन, तर कतिपय साथीहरूले चाहिँ सहभागिता अलिक कमै हो कि जस्तो पनि लाग्छ, त्यस्तो होइन, तपाईँलाई चाहिँ अप्ठ्यारो नमान्नुहोस्, त्यस्तो हामीले केही पनि तपाईँलाई नराम्रो त्यस्तो भन्दैन होइन, कार्यक्रममा सहभागिता तब कार्यक्रममा तपाईँको सहभागिता नै हाम्रो सबैभन्दा ठूलो होइन कुरा हो, खुसी लाग्छ तपाईँ सहभागिता जनाउनुहोस्। र कार्यक्रममा अब प्रश्न सोद्धाखेरि हामीले मिलाउन सक्छौ सक्दैनौ त्यसले आफ्नो ठाउँमा छ, मिलाउन नसके तापनि तपाईँले प्रयास गर्नुभएको छ त्यो नै हामीलाई हाम्रो लागि चाहिँ ठूलो कुरा हुन्छ, र त्यसैले चाहिँ कार्यक्रममा सहभागिता जनाउने प्रयास पनि गर्न सक्नुहुनेछ। र साथै धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सिंहलाई सम्झना पठाउनु भएको छ, हुनुहुन्छ यति बेला सुना कुन्दुङमा हुनुहुन्छ, सेवाहरू नमस्कार आज सम्झना हाँस्दै सजुर, म सुना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो माया सम्झना छ साथीहरूबाट, टिकाराम सुनवार, लेखक पान्तराई, त्यसै गरी सुस्तानी भुजेल आमा हुनुहुन्छ, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुकसुमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज काम्बाङ, अजान तोलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारूरी, मा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस डुङ्गना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरुमान, देवेन किशोर अञ्चान, समीर स्वर्गीय किरात, आज जीवन चामलिङ राई, बिलिया छामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता इङ्मेज कुलुङ, सबै सबैलाई भन्नुभएको छ, सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, हेलो,
1: हेलो,
0: हजुर नमस्कार, हजुर कहाँ देखेको बोल्दै हुनुहुन्छ?
1: हजुर म यता काठमाडौँबाट कुमार श्रेष्ठ,
0: कुमार श्रेष्ठ बोल्नुभयो, कुमारजीको खबर के छ? म एकदम सन्चै आएर कसैलाई छु भन्नुपर्छ, हजुरको के छ?
1: ठिकै छ।

0: ਲੈਸ ਨੂੰ ਆਏ ਸਰ ਮੇਰੇ ਕੋਲ ਲੈ ਕੇ ਕਥਾ ਚਾਹੀਏ ਕੀ ਕਿਹਾ अनि के भयो त मुस्कुराउनु भयो एकदमै खुसी लाग्यो यसरी हाँस्दै गर्नुहोस् है झन् पो मलाई मन पर्यो फेरि पनि एकचोटि हाँसिदिनुहोस् न ल हो त कति मजाले हाँस्नु भएको छ अनि के छ काठमाडौँतिरको खबर हजुरको खबर सुनाउनुहोस्
1: एकदम ठिक छ पानी पर्ला जस्तो भएको छ रमाइलो छ
0: रमाइलो छ कार्यक्रम कतिको सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ ठिकै छ हामी चाहिँ आज एकदम सबैले हामी चलचित्र सम्बन्धी केही प्रश्नहरू चाहिँ लिएर आएका छौँ हजुरको माझमा हजुरहरूले चाहिँ फ्रास गर्न सक्नुहुनेछ र हामीले चाहिँ सातवटा प्रश्न लिएर आएकामा होइन साथीहरूसँग दुईजनासँग कुराकानी भयो र उहाँले पनि फ्रास गर्नुभएको छ एक र दुई गइसकेको छ बाँकीहरू बाँकी छ कुन चाहिँ कति नम्बरको रोजाइमा गर्नुहुन्छ तीन नम्बरको फ्रास गर्नुहुन्छ है ल ठिक छ नेपालमा बनेको पहिलो रंगीन चलचित्र कुन हो ल अब कति मजाले हाँस्नु भएको तपाईँलाई कसैले जिस्काइरहेको छ कि मेरो आवाजमा केही कमी कमजोरी भएर हो कि किन हाँस्नु भएको छ भन्दाखेरि होइन उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ठिकै छ कार्यक्रम आउनुभयो कहिले कहीँ हाँस्ने मजा पनि गर्नुपर्छ र उहाँले तीन नम्बरको प्रश्न रोजाइमा पार्नुभएको छ र अन्य साथीसँग हामी कुराकानी गर्न सम्भव छैन धेरै साथीहरूको कमेन्ट पनि बाँकी छ लगभग हामी कार्यक्रममा यति साथीसँग लिएर समेट्यौं कुमार श्रेष्ठजी हुनुहुन्थ्यो काठमाडौँदेखि उहाँ चाहिँ होइन आजको अब एकदम मुस्कुराइराख्नु भएको थियो र ठिकै छ उहाँले चाहिँ तीन नम्बरको प्रश्न रोजाइमा पार्नुभएको थियो नेपालमा बनेको रंगीन चलचित्र कुन हो भनेको थिए यसको उत्तर रहेको छ कुमारजी तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कुमारी चलचित्र रहेको छ है त त्यसै गरी अर्को हाम्रो अध्ययनजीले होइन रोजाइमा पार्नुभएको थियो एक नम्बरको प्रश्न र सो प्रश्न चाहिँ अब अन्य साथीहरूले पनि यसको उत्तर दिन चाहिँ चाहनु भएको थिएन र मैले तपाईँको माझमा राखेको थिएँ मिथिला शर्माको पहिलो चलचित्र कुन हो भनेको थिएँ र सो अब तपाईँले सुन्दै हुनुहुन्छ भने यदि अध्ययनजीले पनि सुन्दै हुनुहुन्छ भने यसको उत्तर रहेको छ प्रश्न चिन्ह रहेको छ है त तपाईँलाई मैले यो जानकारी गराइसकेको छु अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि छौँ र सम्भवतः हामी कार्यक्रममा साथीसँग कुराकानी गर्न सम्भव छैन धेरै साथीहरूसँग कुराकानी गर्न मन छ मन हुँदाहुँदै पनि तर समयले हामीलाई साथ दिएको छैन नेटवर्क काटिसकेको छ होइन समयसँगै हामी चल्न सकेनौँ भने हामीले कुनै पनि प्रगति गर्न सक्दैनौँ भन्ने आशा लाग्छ मलाई चाहिँ होइन त्यो हामी जहिले पनि समयसँगै चल्नुपर्छ ठिकै छ यति बेला हुनुहुन्छ क्षेत्रीय स्त्री हुनुहुन्छ मिस यु अल भन्नुभएको छ र त्यसै गरी सोना कन्दङबाजुले पनि लेख्नुभएको छ ठिक छ यसमा चाहिँ अहिले प्रतिक्रिया के आएको छ यता त आवाज आएको छैन अनलाइनतिर बाट बस्दैछ गीत भन्दै हुनुहुन्छ ठिकै छ अघि पनि आएको थिएन कि क्या है सोनाजी अहिले चाहिँ के कस्तो छ प्रतिक्रिया दिन सक्नुहुनेछ है न र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ होइन उहाँले पनि लेख्नुभएको छ दिदी नमस्ते नमस्कार म बाबुराम मगर कलडुङ्गा पोकलीकर भइहाल्छ साउदी अरेबियाबाट चाहिँ रियादबाट चाहिँ सुन्दैछु सबैमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी प्रेम भण्डारीजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ प्रेमजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु धेरै समयपछि होइन बेला बेलामा चाहिँ अहिले चाहिँ आउनु गर्नुभएको छ धेरै योभन्दा अगाडि चाहिँ अलिक कमै मात्र थियो अहिले चाहिँ धेरै होइन यस्तो सम्झिनुहुन्छ खुसी लाग्छ प्रेमजी हजुरलाई पनि विशेष धन्यवाद त्यसै गरी अमिनाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ त्यसै गरी कति अभागी म हेलो दिदी नमस्ते म पनि सुन्दैछु है म चाहिँ यता रामेछापको खानादेवी पकडवास पाँचबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत रेडियो सुनेर बस्नु नै सम्पूर्णका लागि भन्दै हुनुहुन्छ र त्यसै गरी मिडिया प्रेमी राई अनि साजी हुनुहुन्छ मिस यु माई अल माई फ्रेन्ड इन्जोय दिस सङ मे भोजपुरबाट मिडिया प्रेमी राय अनिसा भन्नुभएको छ अब बस्ने गीत मार्फत चाहिँ सम्पूर्णले चाहिँ सुनेर इन्जोय लिनुहोला मनोरञ्जन लिनुहोला भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ अर्को साथी पुरी अमृताजी हुनुहुन्छ नमस्ते दि म यता मन्थली नौ पुराना गाउँ सिमलेकर भइहाल्छ दुबईबाट प्रोग्राम सुन्दैछु अब बस्ने सङ हजुरको लागि मामु बाबाको लागि बुनु आइसा पुरी अञ्जिता पुरी त्यसै गरी छोरी दीक्षा पुरीलाई पनि भन्दै छुटिन्छु नमस्ते भन्नुभएको छ हाम्रो पुरी अमृता हजुरलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ बुद्ध तामाङजी हुनुहुन्छ नमस्ते हजुर म बुद्ध तामाङ घर चाहिँ भन्नुपर्दा भोजपुर अहिले बसाई हाल इन्डियाबाट हजुरलाई सुन्दैछु है हेर्दैछु अनि हजुर भन्दै हुनुहुन्छ होइन सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम म सन्चै आराम कसैलाई छु हजुरलाई के कस्तो छ हजुरले पनि यस्तो जानकारी पठाउँदै गर्नु होला है त त्यसै गरी जेमी निम्बाङ हुनुहुन्छ मिस यु अल भन्नुभएको छ र त्यसै गरी अर्को साथी हुनुहुन्छ विष्णु खनाल हाकुजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन के छ खबर सन्चै हुनुहुन्छ इट्स मे विष्णु खनाल हो फ्रम अथराई तेरथुमबाट प्रोग्राम मार्फत साथीहरूलाई सम्झनु पर्दा मनको साथी जीवन कार्की प्रीता दाहाल सुवेदी गगन तेरथुमे लुम्बिनी साजा दुर्गा कटवाल पूर्वेली कुस्ती ममता पोय काली कमला निम्लिम्बु टकाल धर्मराज लगायत सम्पूर्ण लागि अब बस्नु गीत समर्पण गर्न चाहन्छु बबाई हुनुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी धनुजी हुनुहुन्छ नमस्कार भन्नुभएको छ उहाँले पनि लेख्नु भएको छ प्यारे दिदी हजुर नमस्कार आरामै हुनुहुन्छ खाना लिनुभयो त म पनि सुन्दैछु है एसएमएस गरेको छु झर्को नमानी वाचन गरिदिनु होला है भन्दै हुनुहुन्छ बस्नु गीत हजुरको लागि प्राविधिकको लागि साथीको लागि त्यसै गरी घर परिवारमा मम्मी बाबा दाई भाइ बहिनी हुनुहुन्छ दाईहरूमा डबिन तामाङ नर्गी सिंह मिन राज बकर शंख लामा हिरा बहादुर लगाई दिदी हुनुहुन्छ कविता मगर साथीहरूमा शिला अधिकारी उनिसा तामाङ जिनिसा श्रेष्ठ अनु मगर कुमार श्रेष्ठ त्यसै गरी हुनुहुन्छ कृष्ण सुनवार वीरेन्द्र विश्व ईश्वर बस्नेत राजकले मगर अभिनिता छेत्री अमिना सञ्जय बस्नेत सम्पाले शेर्पा निस्ता श्रेष्ठ त्यसै गरी हिमाली छेत्री छेत्री कल्पो निशा लामा शुक्रराज रसाइली रामकुमार लिम्बु रमेश गजमेर त्यसै गरी रमेश कतानी कविता कतानी अविनाश मगर मौसम आसामी बेली आसामी राम बराल भुवन बराल अभिषेक कुमार तनुके सुनिता सुनवार रमिला तामाङ राजु भुजेल राज कालीकोटे पोखरेल सबिना त्यसै गरी रूपास नयोगी सोना कन्दङबा सुमित सुनवार त्यसै गरी पसङमो शेर्पा त्यसै गरी हुनुहुन्छ अर्को साथी गतराज ग्रीष्मा मगर्ने निमो लगायत सम्पूर्णका लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी इन्दिरा भुजेलजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते दी म पनि प्रोग्राम सुन्दैछु सिन्धुली ग्वालटारबाट आज जन्मदिन परेको छ भाइ बधाई छ भाई धीरज लाई चाहिँ ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु भन्दै हुनुहुन्छ धीरजजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी प्रेम शेर्पाजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्ते नमस्ते सुन्दैछु बुटलबाट भन्दै हुनुहुन्छ डम्बर डुङ्गेलजी हुनुहुन्छ उहाँले पनि लेख्नुभएको छ हेलो दिदी नमस्ते म मन्थली कटजुरबाट चाहिँ डम्बर डुङ्गेल हो खाना भयो दिदी हजुर भन्नुभएको छ र मेरो खबर के छ भन्दै हुनुहुन्छ मेरो खबर एकदम ठिक छ मेरो खाना पनि भइसक्यो हजुरको के कस्तो छ खबर अनि खाना खानुभयो नि हजुरले शोभा थापा हुनुहुन्छ रोली राई सुमित यादव सुनवार किराज सम्झना नेवा कर्गी तिम्रो दिलको राजा निरोज कार्के सन्तोष छेत्री युनिसा थापा त्यसै गरी मम्मी बा बुबा र मिस यु अलमा भन्नुभएको छ अलमा चाहिँ माया छ है भन्दै हुनुहुन्छ डमर्जीलाई पनि विशेष धन्यवाद त्यसै गरी सम्पाली शेर्पाजी हुनुहुन्छ नमस्ते नमस्कार शेष दुलखाबाट सम्पाली शेर्पा हो भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ एउटा साथी राई राई हुनुहुन्छ मिसिवाल भन्नुभएको छ र कुमार श्रेष्ठजी हुनुहुन्छ उहाँले लेख्नुभएको छ नमस्कार हजुर कार्यक्रम सुन्दै हेर्दैछु है दुलखा मारबु घर भइहाल्छ काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठमा बस्ने गीत हजुरलाई साथीहरू धनु कजुर सम्पाले शेर्पा लगायत सम्पूर्णको लागि भन्दै हुनुहुन्छ कुमार श्रेष्ठजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय पनि सकिन लागिसकेको छ तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु कार्यक्रममा जो जति साथीहरू सहभागिता जनाउनु भयो उहाँहरू सम्पूर्णलाई एकै मिश्रमा धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी कार्यक्रममा अवधिभर बसेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र अन्तिममा रहेर होइन मिठा गीतसँगै हामी पनि बिदा लिने समय भइसकेको छ र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो र साथै कार्यक्रममा सहभागिता जनाउनुभयो सम्पूर्ण साथीले विशेष धन्यवाद र प्रविधि समिति तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र अन्तिममा कबड्डी कबड्डी कबड्डी भन्ने मुभी चलचित्र गीत छ दुबो फुले भने एकदमै मिठो गीत रहेको छ यसमा रहेको छ सिंगर हेमन्त राणा रहेको छ र त्यसै गरी कृतिका श्रेष्ठ रहेको छ, म्युजिक एसडी योगी, लिरिक्समा हर्क साउडी रहेको छ, एरेन्जमा रहेको छ राकेश गुरुङ। सङ्गीत हामी कार्यक्रममा छोड्दै दयाहाङ राई त्यसै गरी उपासना सिंहको अभिनय रहेको छ यो मिठो गीत छोड्दै आजको साईसेनी सौगातबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
4: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: डीजे वाले बाबू मेरा गाना चला तो, डीजे वाले बाबू मेरा गाना चला तो, डीजे वाले बाबू मेरा गाना चला तो, गाना चला तो, गाना चला तो, डीजे वाले बाबू मेरा गाना चला तो, डीजे वाले बाबू मेरा गाना चला तो, डीजे वाले बाबू मेरा गाना चला तो, गाना चला तो, गाना चला तो।

बजा दूं गाना बजा दूं।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854015 9841690669 9864 1417 88
7: कृषि में यांत्रिकीकरण लागत में न्यूनीकरण
1: संपूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
8: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली
9: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
10: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841682610

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त।

0: रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊं।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा

0: बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप,

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायौ। तपाईँले यो खबर हजुरको रेडियो बेक्से दुई थुप्लेक मेगाहर्ज, साथी तमाको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय सुरक्षा परिषदको बैठक शुरू भएको छ। परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बैठक बसेको हो। संसारी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको छ। राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहनु भएको छ। परिषदमा रक्षा सचिवालयले सदस्य सचिवको रूपमा काम गरेको छ। परिषदले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिश गर्ने, नेपाली सेनाको सुदृढीकरण एवं आधुनिकीकरण गर्न आवश्यक कार्य योजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हात हतियार उपकरण र तिनीहरूको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गरेको छ। यातायात व्यवस्था विभागले 27.5 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको जानकारी गराएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाई हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको छ। 27,47,253 थान कार्ड हुलाक मार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ। विभागका अनुसार 12 कार्तिक 2082 विभाग र सुरक्षा मुद्रण केन्द्र बीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो। अहिले म्याद सकिन 1 वर्षभन्दा कम अवधि भएका लाइसेन्स भने छापिएको छैन। यस्ता लाइसेन्सको नवीकरण पछि 10 वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले 1 वर्षभन्दा कम अवधि भएका लाइसेन्स भागलाई पाएको पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ। विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न राजस्व भुक्तानी अनलाइन मार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ। हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ। डिजिटल प्रविधिको विस्तारसँगै हुलाको सेवालाई आधुनिक प्रविधि मैत्री र बहुउद्देश्य सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाका कार्यालयलाई तीव्रता दिएको हो। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्य योजनामा योजना अनुसार राजधानी नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाका विभागका महानिर्देशक मनमाया भट्टराईलाई पंगी निका अनुसार पहिलो चरणमा देशभरका 50 वटा हुलाका कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाका सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। हुलाकलाई अब केवल चिठी पत्र आदान प्रदान गर्ने संस्थाका रूपमा नभए आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्यको
लक्ष्य रहेको विभागको भनाई छ। सरकारको पहलपछि हुलाक मार्फत राहदानी स्वैच्छिक प्रमाणपत्र सवारी चालक अनुमति पत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने सेवा शुरू गरिएको विभागले जनाएको छ। सरकारले स्मार्ट हुलाका कार्यालयलाई चरणबद्ध रूपमा देशभर विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक नीति पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढ़िरहेको विभागले जनाएको छ। आज ताप्लेजुङ पाँच थर इलाम झापा मोरङ संखुवासभा दोलखा रामेछाप काभ्रे पलाञ्चोक काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ कास्की पर्वत बागलुङ म्याग्दी हुम्ला त्यसै गरी बजाङ बाजुरा अछाम ढोटी कञ्चनपुर डडेलधुरा बैतडी दारचुलामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी कर्णाली महाकाली र बागमती नदी तथा तीनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कोशी नारायणी बागमती कर्णाली महाकाली तथा तीनको सहायक नदीहरू र कन्काई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै पालिका सुरक्षा निकाय तथा सरकारवाला निकायहरूलाई नदीको अवस्था निरन्तर अनुगमन गरी समुदायलाई समयमै सूचना प्रवाह गर्न र आवश्यक पूर्व तयारी कायम राख्न अनुरोध गरेको छ। वर्षाको अवस्था र नदीको बहावमा हुने परिवर्तनका आधारमा जोखिम तथा बढ़न सक्ने भएकाले सर्वसाधारणलाई आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा नदी आसपासका क्षेत्रमा आवश्यक आवजावत नगर्न महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव सामान्य बढ़ेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज 2,84,000 रूपियाँमा कारोबार भइरहेको छ भने चाँदी 4,310 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको थियो भने चाँदीको भाव 4,320 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड करङ हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। जर्नल अफ सिस्टमेटिक प्यालियोन्टोलोजीमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फीट लामो रहेको अनुमान गरिएको छ। यो डायनोसर दुई खुट्टामा खिड्ने प्रारम्भिक सरोपोडोमार्फ प्रजातिको रहेको र पछि विकास भएका लामा ढाँची भएका विशाल डायनोसरहरूको पूर्वज मानिएको छ। र खबरको अन्त्यमा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भएको हो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाउनु भयो भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन बनाउनु भएको छ। ईशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाउनु भयो। दिवेन्द्र सिंह आइरे पनि 6 रनमा आउट भए भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट हुनुभएको थियो। नेदरल्याण्डसका लागि काइल क्वेलइनले 3 विकेट लिनुभएको छ भने रूल अफ भान्डर मरवे जाँच लाइन कास्केट र
लुगान भाना विकले दुई दुई तथा आव्याना दत्तले एक विकेट लिनुभएको छ। यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। लुआ क्रोसले सर्वाधिक 70 तथा कप्तान स्कट एडवर्ड्सले 57 रन बनाउनु भएको थियो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेसाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ
4: स्तनपानलाई प्राथमिकता दिऊ दिगो सहयोग प्रणाली निर्माण गरौं विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप

हजुरको आवाज हजुरको साथी हो। हजुरको रेडियो 102.1 MHz नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्की बढी प्रविधि समितिबाट मलाई साथ दिनुभएको छ ललिता हाई हो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.npको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आजको समयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी छ भने हुनुहुन्छ भने चाहिँ उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बिहिबारको बसाई आजको बसाईमा चाहिँ सर्वप्रथम तपाईँले पठाउनुभएका कमेन्टलाई स्थान दिनेछौ र कतिपय साथीहरूको कमेन्ट निर्वाचन भएन भने पनि गुनासो हुन्छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँसँग प्रत्यक्ष रूपमा हामी फोन मार्फत मिठोमा कुराकानी गर्नेछौ र तपाईँको कमेन्टलाई चाहिँ स्थान दिनेछौ र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र तपाईँले सुनेर चालिस चालिस सुने सुने सबैमा फटाफट फोन गर्न सक्नुहुनेछ। र यो दिउँसोको समय छ, तपाईँको आलु र अलि भन्स्याङ सौतारी बेला पार प्रकाश दौर गरिराख्नु भएको छ। अब यसरी कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एकदमै मिठो गीत रहेको छ, दुख छ छाती भने सिंगरमा रहेको छ मनिला सोताङ, त्यसै गरी लिरिक्समा रहेको छ देवा पाखरेन, म्युजिकमा रहेको छ उदय सोताङ। यस्तो गीत हामी कार्यक्रममा राख्नेछौ, त्यसपछि हामी फेरि उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मन छुने गीत दुख्छ साथी रातिभरि मनिला सोताङको आवाजमा रहेको यो मिनेटो गीतबाट हामीले कार्यक्रमहरू सहित तपाईँको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ आजको व्यवसायमा कार्यक्रममा सहभागिता भएर आफ्ना आफन्तजन साथीसँगले सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले छोटो मिठोमा मात्रै सम्झना सन्देश राख्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: मनै मनले मनको कुरा नभने पनि थाहा हुन्छ, मनै मनले मनको कुरा नभने पनि थाहा हुँदो रहेछ, अनि कुरा सुन्ने बुझ्ने चाह हुँदो रहेछ। मनैले मनको कुरा नभने पनि थाहा हुँदो रहेछ, अनि कुरा सुन्ने कुरा बुझ्ने चाह हुँदो रहेछ। केही प्रगति गर्न नसकेकोहरूले त झन् यहाँ केही गर्न न केही प्रगति गर्न नसकेकोहरूले त झन् यहाँ प्रगति गर्नेहरूको डाह हुँदो रहेछ, प्रगति गर्नुप्रति डाह हुँदो रहेछ। नमस्कार।
0: नमस्कार अन्तिमजीलाई स्वागत छ, मिठो मुक्तको साथमा उपस्थित हुनुभएको छ, धेरै धेरै धन्यवाद हजुरलाई। के छ अनि खाजा लिनुभयो? ल मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ लगभग, हजुर हाम्रो सँगसँगै होला जस्तो छ, होइन? ल समथिङ हाम्रो पनि त्यस्तै हुन्छ, अब तिन साढे तिन त्यस्तै हुन्छ, प्रोग्राम सकेपछि खाने तरकारीमा जुट्छौँ हामी पनि। ल अहिले चाहिँ सरलाईतिरै हुन्छ, सरलाईतिरै हुन्छ अहिले पनि?
1: सरलाईतिरै छ, म तिन बजेपछि एकछिन यात्रामा त म जान चाहिँ म एक ठाउँ जानुपर्ने सरलाईमै हो, तर भोलितिर मात्रै होला सिन्धुली पुग्नुपर्ने। अब
0: सिन्धुली भोलि मात्रै फर्कनुहुन्छ, ठिकै छ। एकदमै मिठो होइन मुक्तको रचना सँगै यात्रामा पनि हुनुहुन्छ, खुसी लाग्छ। के छ कार्यक्रम अहिले सुन्दै हुनुहुन्छ कि?
1: होइन छैन, मैले यो समयमा कार्यक्रम सुन्न पाइएको छैन।
0: ठिकै छ, सुन्न पाउनु भएको छैन, तर कार्यक्रममा के गर्नुपर्छ भन्ने विषयवस्तुको बारेमा चाहिँ जानकारी पक्कै पनि छ।
1: जानकारी छ, अब मैले छोटो मिठोमा साथीहरू सम्झिनु पर्दाखेरि साथीहरू त कोही पनि हुन, त्यस कारणले गर्दा मलाई सिनेमा सिने सम्पूर्णलाई चाहिँ म अवगतमा गीत सुनाउँदै दिइरहन्छु।
0: हवस् त, नमस्कार। उहाँनति अध्ययन तामाङ एकदमै मिठो मुक्तको साथमा उपस्थित हुनुभएको सुनिरहनु मन लाग्ने खालको चाहिँ मुक्त सुनाएर उहाँले छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् आजको बसाईमा, र विशेष गरी तपाईँले फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ भने आफ्नो आफन्तजन साथीसँगलाई धेरैभन्दा धेरै सम्झना सन्देश पठाउन सक्नुहुनेछ। आज विशेष तपाईँको कमेन्ट भाषण हुनेछ र साथीहरूलाई पनि हामी प्राथमिकता दिनेछौ, र तपाईँ 0840 40 0026 फोन गरेर सक्नुहुनेछ। सौरभ केसीज हुनुहुन्छ, गुड आफ्टरनुन, म बक्सर नगरपालिका कुमार झालजी भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भन्दैछ। विनोद गायलमुटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अवर फ्रेन्डको लागि दोहा कतारदेखि कार्यक्रम सुन्दैछु भन्दैछ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्कार हजुर, नमस्कार। यो आवाज कहाँदेखि होला?
2: म सिन्धुलीबाट भन्नुपर्छ है।
0: अनिताजी
2: हजुर,
0: के छ खाजा लिनुभयो?
2: मेरो खाजा चाहिँ भर्खर लिएर मेलातिर हिँड्दैछु भन्नुपर्छ है दिदी। हजुर,
0: हाम्रो अनिताजीलाई पनि छटाएर छ मेला पात गर्दा गर्दै है।
2: हजुर,
0: ठिकै छ, गर्नु पर्छ, यही त हो नि होइन, अब बाह्रै महिना बाँकी छ हाम्रो। मेरो खाजा बाँकी नै छ, अब हजुरको चाहिँ खाजा भएर मेलामा जाँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ, हाम्रो पनि केही समय पछि हुन्छ, जसँग हामी अहिले चाहिँ कुराकानी गर्दैछौ, र बाटोको यात्रामा हुनुहुन्छ कि बस घरमै हुनुहुन्छ अहिले चाहिँ? पुग्न पुग्न आँट्नु भएको छ, खुसी लाग्यो, मिठो कुराकानी भयो। अरू के छ, नैनौलो खबर के छ, अनि मौसम कस्तो छ त्यता?
2: मौसम घाम बिहान चाहिँ चर्के लागेको थियो, अहिले चाहिँ धुमा धुमा पत्न जस्तो लाग्यो भन्नुपर्छ है।
0: पानी नपर्यो भने त अब धुमा भए पनि शीतल हुन्थ्यो, काम गर्नलाई अलिकति सहज पनि हुन्थ्यो है अनिताजी।
2: हजुर, अनि त्यता चाहिँ कस्तो रामेछपतिर?
0: यता त एकदम चर्को घाम लागिरहेको छ अनिताजी, के गर्ने, बाहिर निस्कनै मन नलाग्ने खालको छ, चर्को घाम छ, गर्मी गर्मी महसुस भएको छ, यस्तै छ यताको मौसम। ठिकै छ, त्यताको पनि मौसमको जानकारी पाइसकेका छौँ, हाम्रो अनिताजी पनि सन्चै आरामै हुनुहुन्छ भने आशा गरेका छौँ।
2: हुन्छ दिदी।
0: ल हामी कार्यक्रमतर्फ लागौ। एउटा मिठो गीत बस्छ कार्यक्रममा। हजुरले आफ्ना आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना गर्नुपर्ने हुन्छ है त।
2: हुन्छ, फटाफल दिदी हजुरको लागि, टेक्ली समरण ललिता दिदीको लागि, सन्जिता तामाङको लागि, सुषमा तामाङको लागि र सुला तामाङको लागि भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो अनिता रम्तेलजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। छोटो मिठोमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर स्पिसक्नु भएको छ। पहिला तपाईँको फटाफट फोन गर्नुहोला है। आजको बसाइमा जो साथीहरूको फोन लाग्दैन भन्दै हुनुहुन्छ, धेरै साथीहरूसँग हामी चाहिँ छोटो मिठोमा कुराकानी गर्ने जमर्कोमा छौँ आजको बसाइमा। त्यसै गरी तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछौ। त्यसै गरी हुनुहुन्छ अहिले शुभराज तामाङजी हुनुहुन्छ, गुड आफ्टरनुन, हाल चाहिँ साउथ कोरियाबाट त सुन्दैछु है भन्ने हुनुहुन्छ। अनमोल छेत्रीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, मी अनमोल छेत्री फ्रम ताप्लेजुङ राइस नाउ कुवेतदेखि भन्नुहुन्छ। घरसी ताप्लेजुङ हाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्नुहुन्छ। माई लभ दिलदुखी रियालाई चाहिँ धेरै धेरै माया, लभ यु एण्ड अल फ्रेन्डको लागि मिस यु भन्दै हुनुहुन्छ। अनमोलजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, शुभ नाम?
3: माइटा सिन्दुरीको तिन कन्याबाट संगीता तामाङ।
0: संगीता तामाङ बोल्नुभयो, संगीताजीको खबर के छ?
3: मेरो खबर एकदम ठिकठाक छ भनेर चाहिँ हजुरको नि।
0: मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भनेको छ। खाजा लिनुभयो त?
3: मेरो खाजा भइसक्यो भनेर चाहिँ हजुरले खानुभयो त?
0: मेरो चाहिँ बाँकी नै छ, अब के समय पछि हुन्छ भन्नुपर्छ। त्यही भएर हाम्रो संगीताजीले खाजा लिनु भइसकेछ, मलाई त्यही भएर भोक नलागेको जस्तो लाग्यो। पक्कै पनि हुनसक्छ, अब केही समयपछि चाहिँ भोक लाग्छ होला, म खान्छु अनि हजुरलाई पनि केही समय भोक लाग्छ होला, त्यतिखेर मैले खाएपछि है भोक हट्छ होला।
3: ए
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: कार्यक्रम सुन्दै कोदो रोप्दैछु भन्नुभयो।
0: एकदम व्यस्त हुनुहुन्छ, कोदो रोपाईमा व्यस्त हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ, फोन मार्फत पनि कुराकानी भइरहेको छ। एकदमै खुसी लागेको छ हाम्रो अनित संगीताजीसँग बोल्न पाएर। कार्यक्रममा अर्को मिठो गीत पनि बस्छ कि नयाँ नौलो खबर सुनाउन पाए हुन्थ्यो भन्ने कुरा के छ? त्यसो भए हामी कार्यक्रमतर्फै लागौ, छोटो मिठोमा साथीसँगलाई सम्झाउन छ है त।
3: यदि मिठो सरकार हुनुहुन्छ दिदीहरूको लागि, प्राविधिकमा हुने दिदीको लागि, भनेपछि त्यसै गरी यहाँ सुन्दा भएको छ मेरो बहिनी मम्मीहरूको लागि भन्दै
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो संगीता तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँसँग मिठो कुराकानीको साथमा छोटो मिठोमा सम्झना राखेर चुरिसक्नु भएको छ। पालो तपाईँको 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। डम्बर टुङ्गेल चाहिँ हुनुहुन्छ, हेलो दिदी नमस्ते, म मन्त्री कटोजोरबाट चाहिँ डम्बर टुङ्गेल खाजा खानुभयो दिदी भन्नुभएको छ। मेरो खाजा बाँकी छ है। शोभा थापा रोलेर आए, सम्झना नेवा खड्के, तिम्रो दिलको राजा, त्यसै गरी निर्जला कार्के, सन्तोष छेत्री, युनिसा थापा, सुमित यादव, सुनवार किरात, मम्मी बाबा, मिस यु अल भाई भन्नुभएको छ। मिस यु अल माया सहाई भन्दैछ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विष्णु खनाल हाकुजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, के छ खबर, सन्चै हुनुहुन्छ? इट्स मे विनो विष्णु खनाल हाकु, विष्णु खनाल हो, प्रभाव अथराई तिर तोम्बाबाट प्रोग्राम मार्फत साथीहरूले सम्झाउनु पर्दा मनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी गगन तिर त मिलिमुली साझा दुर्गा कटुवाल रञ्जित राई पूर्वेली कुस्ते ममता पया काली कमला ओनिम लिम्बू ठकाल सर्वराज लगायत सम्पूर्णको लागि अब बस्ने गीत समर्पण गर्न चाहन्छु। बाबा आइ हुनुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुना कन्दङमाजी हुनुहुन्छ, सेवा र नमस्कार, आज सम्झना शेष हजुर, म सुना कन्दङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ साथीहरूमा, टिका राम सोनवार, लेखक वातावरण दिने, त्यसै गरी दिनेश देवर्दा, सुस्तानी बसेल्ले आमा, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा राभा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुकज मेरो, सरस्वती खत्री, हिराबहादुर लगाई, लीलाराज कम्बाङ, अन्जान तोरुङ, पवित्र तामाङ, अनिता आर्यले, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रञ्जु मगर, किसअप सेन्चुरी, सन्तोष यमिन छेत्री, कृष्णुङ्गा नेमत कडी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अन्जान, समीर स्वर्गी किरात, आज जीवन स्वामी, जय बिलिया स्वामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता यङमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै कमेन्टहरू बाँकी नै छ, यति बेला सबैसँग हामी कुराकानी गर्दैछौ र यति बेला भने अर्को मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यवसायिक स्थानतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 5 को कार्यालय, सुनारपानी, रामेछाप। प्रतिलिपि:
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 4 को कार्यालय, हिमगंगा, रामेछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो पल गरेर त्यो मैले तार भन्दिनँ स्वरूप राज आचार्यको आवाजमा रहेको मिठो गीत यसमा लिरिक्समा रहेको छ विभिन्न किरण त्यसै गरी म्युजिकमा भोइस खड्का रहेको छ एकदमै मिठो गीतबाट राखिसकेका छौ र यस्तै मिठा गीत संगीतबाट चाहिँ तपाईँलाई हामीले मनोरञ्जन दिने प्रयास गरिराखेका छौ र साथै तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गरिराखेका छौ र यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ विवश कुलुङ पृथकजी हुनुहुन्छ नमस्कार म विवश कुलुङ पृथक धरानबाट सतनकोटाका मित्र शमशेर लिम्बुको जन्मदिन परेकोले विशेष उहाँलाई जन्मदिनको हार्दिक शुभकामना भन्दै हुनुहुन्छ शमशेरजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना र त्यसै गरी टेकु छेत्रीजी हुनुहुन्छ हजुर नमस्कार है सुन्दैछु तनहुँबाट अब बस्ने भिडियो गीत हजुरको रेडियो फुल युनिट परिवारलाई र सम्पूर्ण साथीहरूको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ बेलिया स्वामीजीले पनि नमस्ते हजुर भन्नुभएको छ नमस्ते नमस्कार भन्न चाहन्छु र त्यसै गरी आयुष पुरीजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र अर्को साथी हुनुहुन्छ अभागी उर्मिला चाहिँ हुनुहुन्छ लसेस गुड आफ्टरनुन मे सिन्धुलीबाट चाहिँ सुन्दैछु है फिक्कल सिन्धुली फिक्कलबाट सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद उर्मिलाजीलाई पनि र सोना कन्दमाजीले पनि म तिम्रो सहर छोरी टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु प्रदीप राज पाण्डेको राखिदिनु होला भन्दै हुनुहुन्छ अवश्य पनि हामी राख्ने प्रयास गर्नेछौ र त्यसै गरी हुनुहुन्छ अर्को साथी श्रीधरजी हुनुहुन्छ नमस्ते दिदी म श्रीधर पौडेलो इण्डियाबाट अर्घखाँची इण्डिया नेपाल अर्घखाँचीबाट चाहिँ मिसिवाल भन्दै हुनुहुन्छ बाबुराम मुखर्जी हुनुहुन्छ दिदी नमस्ते म पनि कार्यक्रम सुन्दैछु है रमेश बाबुराम मगर हो कलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु भन्दै हुनुहुन्छ छेत्री आयुष्ती हुनुहुन्छ

लेख्नु लेख्नु भएको छ भन्दै उहाँको कमेन्ट एकैछिनपछि म वाचन गर्नेछु। त्यही बेला साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, साथी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। उहाँले पनि कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, केही होइन समस्याको कारणले गर्दा उहाँको फोन लागेन होला। ठिकै छ, के समय अझै बाँकी छ, तपाईँले प्रयास गर्नुहोला पनि भन्न चाहन्छु। क्षेत्रीय आयुषी हुनुहुन्छ, हेलो दिदी, नमस्ते, नमस्कार, है के छ खबर, म तोलखा मेलुङबाट चाहिँ क्षेत्रीय आयुष हो, प्रोग्राम सुन्दैछु, अब बस्नेसँग हजुरको लागि र सबै साथीहरूमा सुनाउन चाहन्छु, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। साथी हुनुहुन्छ, उहाँको पनि फोन डिस्कनेक्ट भइसकेको छ। आज हाम्रो टेलिफोन सम्पर्कमा समस्या हो या साथीहरूको होइन मोबाइलमा त्यस्तो समस्या देखेको हो, सम्भवत हामी एकजना साथीसँग अझै पनि कुराकानी गर्ने सम्पर्कमा छौ। सुनिता चामलिङ राईजी हुनुहुन्छ, हेलो नाना नमस्ते, सेवाहरू म पनि सुन्दैछु, है के छ खबर, सन्चै हुनुहुन्छ। म चाहिँ फेसबुक लाइभबाट नेपाल घर पाँच थर फिदेम भइहाल्छु, फिदबाट सुनिता चामलिङ राई हो, म बस्ने गीत मार्फत साथीहरूले सम्झनु पर्दा हुनुहुन्छ। जीवन फाबिने लीला राई, दिलसा राई, त्यसै गरी भावना मगर, दुर्गा कटुवाल, निर्दोष सेम, त्यसै गरी जीवन सुन्दास, रामकुमार लिम्बु, बसन्त श्रेष्ठ, गगन तेरथमे, युगेनी मेहाङ लिम्बु, रञ्जना बाहिङ राई, सुमित सुस्मिता लिम्बु, खिम याखा, त्यसै गरी माया आयुष लिम्बुनी साजा, रिमा थामी, सुजिला विश्वकर्मा, त्यसै गरी गंगा रिया छेत्री, दुलदुकी रिया, भूमिका राई, सपना तामाङ, मुक्तान, युनिसा तामाङ, किराती अञ्जना, अञ्जली श्रेष्ठ, सानुमाया शेर्पा, मिडिया प्रेमी निमो शेर्पा, मेरो प्यारो मान्छे तिमी, अलुन राई, त्यसै गरी राजा बाबुका कुलुङ भन्नुभएको छ, सम्पूर्णलाई चाहिँ मिठो माया सम्झना भन्दै बिदा हुन चाहन्छु, नमस्ते भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी टेक बहादुर कुमाजी हुनुहुन्छ, सञ्जालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु, चौतन्टी गढी नगरपालिका आठ बेल्टा राई टोल चोकबाट फेसबुक लाइभ मार्फत हजुरको रेडियो आइफएम 102.1 मेगाहर्ज भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ मुना राई लिम्बुजी हुनुहुन्छ, उहाँलाई पनि हेलो दिदी दर्शन है नमस्कार, म पनि धनकुटाबाट चाहिँ सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ ल भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि। र त्यसै गरी अर्को साथी हुनुहुन्छ रमिता श्रेष्ठजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, म पनि सुकाजोरबाट रमिता श्रेष्ठ प्रोग्राम सुन्दैछु है भन्दैछ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सर, सुन्दैछु है बुटोलबाट भनिदिनुहुन्छ, मिनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँहरूले पठाउनुभएका सन्देशहरू वाचन भइसकेको छ, आजको अवस्थामा साथीहरूको फोन होइन आउने जाने क्रम जारी छ, तर फोन डिस्कनेक्ट भइरहेको छ, केही समस्या भएको कारणले गर्दाखेरि होला होइन, हामीसँग अब सबैहरूसँग कुराकानी गर्न हामी असम्भव भयौँ। र हामीले आज अध्ययन अनिता रम्तेल संगीता तामाङजीसँग चाहिँ मिठो कुराकानीको साथमा त्यहाँको मौसम के कस्तो छ उहाँको बारेमा जानकारी होइन लिइसकेका छौँ, खुसी लाग्यो उहाँसँग कुराकानी गर्न पाउँदाखेरि, धेरै खुसी पनि छु। र जो साथीहरूको फोन लागेन म नदुखन होला, पछिल्लो समय फेरि पनि लाग्नेछ, प्रोग्राममा सुन्दै गर्नुहोस् अनि कार्यक्रम पनि सुन्दै गर्नुहोस्। र अन्तिममा हाम्रो साथी सोनाजीले रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत, म तिम्रो सहर छोडिए भन्ने गीत रहेको छ, सो गीत हामी कार्यक्रममा राख्नेछौँ। र तपाईँले तिनजेलसम्म देश तथा विदेश विदेशमा रहेर चाहिँ कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ, सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्न चाहन्छु। र कार्यक्रम सुनिरहँदा सल्लाह सुझाव पनि दिनुहोला। र कार्यक्रम अवधि बर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र एकदमै मिठो गीत सिंगरमा रहेको छ प्रदीप पाण्डे, र त्यसै लिरिक्समा रहेको छ विवे थापा, र म्युजिकमा रहेको छ नाति काजे, र एक्टरमा रहेको छ विजय दाल, सो गीत हामी कार्यक्रममा राख्छौँ। र तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामीलाई अन्तिममा पनि फेरि केही कमेन्ट प्राप्त भएको छ, यसलाई म वाचन गर्ने प्रयास गर्छु। सानुमाया शेर्पाजी हुनुहुन्छ, हेलो त्यति नमस्ते, म सानुमाया शेर्पा हो, फ्रम पोखरा पकडवासबाट सुन्दैछु है, हाजी कुवेतबाट भन्दै हुनुहुन्छ मिडिया प्रेमी निमु शेर्पा, दिलदुखी रिया, सुरज राई तुम्सा, कृष्ण तामाङ, जुनिता चामलिङ राई, तीर्था राई, अनुमोल छेत्री, युगिनी म्याङ लिम्बु, अस्मी सुताङ लिम्बु, विजय लामा, त्यसै गरी
अर्को साथी हुनुहुन्छ जीवन फाबेन मीडिया प्रेमी रायणी सादिल राई सम्झना रूबाङसा समीर सगी किराती स्वर्णिम शेर्पा एण्ड सबैमा सम्झना छ भन्दै हुनुहुन्छ र त्यसै गरी सरिका छेत्री जी हुनुहुन्छ हजुर नमस्ते म पनि सुन्दैछु है हिमसालाबाट भन्दै हुनुहुन्छ राज कालीकोटीजी हुनुहुन्छ गुड आफ्टरनुन म पनि कार्यक्रम सुन्दैछु है बिरसा मोटर्स चापाई जस्ट नाउ युएबाट चाहिँ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ र प्रविधि संयोजनमा रहेर तिनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा सोनाजीको रोजाईको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सिंहदरी घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। भर्खायामा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्को एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज टीमका 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोल बजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै ओडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज 3 पनि जारी राखेका छन्। यति बेला वर्षासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुल्को प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झी तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास्ट कीर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056-94-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघ बीच 5 बजे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर। अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्किएपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत यसमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनासोरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुसिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
8: एनडीएल सर्वसुलभ आवास कर्जा।
9: अब बन्छ तपाईँको सपनाको घर किनकि
1: हजुरको रेडियो 102.1 मेगा।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
13: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
12: जन्मिएको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
13: स्तनपानलाई प्राथमिकता दिउ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
13: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
12: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
13: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486748403, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
16: रामेछाप नगरपालिका वडा नम्बर 9 कार्यालय ल्याङल्याङ रामेछाप।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
16: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
15: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
16: जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
15: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
16: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
15: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
16: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
15: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
16: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
16: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज
1: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
2: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
3: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप
7: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
8: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
6: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
9: सम्पर्क नम्बर 048-545-143-98-63-023-422
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
5: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
9: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
9: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भुच्चै रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

नमस्कार हजुरको रेडियो 102.1 MHz अपराह चार बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तमाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछाप प्रहरीले कृत्य कागजात तयार गरेर लघु वित्तीय संस्थाको 72 लाख भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा सामुदायिक लघु वित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख सहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नयाँ उपरीक्षक डीएसपी सन्तुलाल प्रसाद जयसवालका अनुसार खानादेवी गाउँपालिका साथ गाल्बा स्थित सामुदायिक लघु वित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख रमेश जंग शाह, तत्कालीन कनिष्ठ सहायक सरोज राई तथा बचतकर्ता सदस्य सुनिता घिसिङ सहित चारजनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनीहरूले 2075 सालमा आपसी मिलिमत्तमा आफूहरूलाई प्राप्त अधिकारभन्दा बाहिर गएर संस्थाको कर्जा कार्यविधि विपरीत 41 जना ऋणी लमिन लामा समेतको नाममा कृत्य कागजात तयार गरी नक्कली ऋण कारोबार देखाएका थिए। त्यसरी गैर कानूनी रूपमा 72,37,335 रूपियाँ कर्जा प्रवाह गरी संस्थालाई आर्थिक हानि नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त घटना सम्बन्धी बेलमाया मगरले 2080 असोज 8 गते बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता गराउनु भएको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरूको संलग्नता पुष्टि हुने आधार भेटिएको डीएसपी जयसवालले जानकारी दिनुभएको छ। आरोपित मध्ये एकजनालाई खोटाङ तथा अन्यलाई काठमाडौँबाट पक्राउ गरिएको छ। यस प्रकृतिको वित्तीय संस्था सम्बन्धी ठगिएको मुद्दा रामेछाप जिल्लामै पहिलो भएको पनि बताइएको छ। डीएसपी जयसवालले अनुसन्धान अन्तिम चरणमा पुगेको उल्लेख गर्दै केही दिनभित्रै अदालतमा मुद्दा दर्ता गरिने जानकारी दिनुभएको छ। साथै प्रहरीले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गरिरहेको पनि प्रहरीको भनाइ छ। यसैबीच पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले रामेछापमा आत्महत्या बैंकिङ कसुर तथा जबरजस्तीकरणको घटनामा वृद्धि हुँदै गएको जानकारी गराउनु भएको छ। रामेछाप जिल्लामा पछिल्लो एक वर्षको अवधिमा 47 जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष 2082-83 37 जनाले झुण्डिएर र 10 जनाले विसेवन गरेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले रामेछापमा आत्महत्याका घटनाले चिन्ताजनक अवस्था देखिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार आत्महत्याको घटनाको कारणबारे सम्बन्धित निकायले थप अध्ययन र अनुसन्धान गरिरहेको छ। प्रहरीले मानसिक तनाव, पारिवारिक विवाद, आर्थिक समस्या तथा अन्य सामाजिक मनोसामाजिक कारणले यस्ता घटना हुन सक्ने भएकोले समयमै समस्या साझा गर्न र आवश्यक परामर्श लिन आग्रह गरेको छ। यस्ता घटनालाई न्यूनीकरण गर्न परिवार, समुदाय, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याइएको छ। पछिल्ला वर्षहरूमा आत्महत्याको घटनामा अपेक्षित कमी आउन नसकेको अवस्थामा मानसिक स्वास्थ्य सेवा विस्तार, मनोसामाजिक परामर्श तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग उपलब्ध गराउनु आवश्यक रहेको सरकारवालाहरूको भनाइ छ। सिन्धुलीको सुनकोशी गाउँपालिकाको स्वीकृति विनै सुनकोशीको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी भइरहेको पाइएको छ। गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा वितरणका लागि ठेक्का आह्वान गरिसकेको भए पनि ठेक्का प्रक्रिया पूरा नहुँदै नदीबाट धमाधम सामग्री निकालेर डुबानी गरिएको स्थानीयहरूले बताएका छन्। कानूनी प्रक्रिया पूरा नभएसम्म नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न नपाइने व्यवस्था भए पनि शक्तिको आडमा कर छलेर खुलेआम ढुवानी भइरहेको आरोप लगाइएको छ। गाउँपालिकाले निश्चित प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरेपछि मात्रै सम्बन्धित व्यवसायी वा निर्माण कम्पनीलाई ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा बिक्री वितरण गर्न अनुमति दिन सक्छ। तर ठेक्का स्वीकृत नहुँदै सुनकोशी क्षेत्रबाट नदीजन्य सामग्री निकासी भइरहेकोले गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्व समेत गुम्ने अवस्था देखिएको स्थानीयहरूको भनाइ छ। उनीहरूले अनुमति नलिए भइरहेको उत्खनन र ढुवानीले नदीको प्रकृति संरचना, वातावरणीय सन्तुलन र आसपासको बस्तीमा समेत दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराम पौडेलले ठेक्का नलाग्दासम्म नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न
नपाइने स्पष्ट व्यवस्था रहेको बताउनु भएको छ। अवैध रूपमा सामग्री डुबानी भइरहेको गुनासो प्राप्त भएपछि हिजो बिहान जनप्रतिनिधि सहितको टोली सम्बन्धित क्षेत्रमा पुगेको उहाँको भनाइ छ। टोलीले स्थलगत अनुगमन गरेर नदीजन्य पदार्थको डुबानी रोकेको पनि पुङ प्रशासकीय अधिकृत पौडेलले बताउनु भएको छ। सरकारी निकायको नियमित बजार अनुगमन नहुँदा सिन्धुलीमाढ़ी बजारमा बोइलर कुखुराको तयारी मासुको मूल्य व्यापारीले आफ्नै हिसाबले निर्धारण गर्न थालेका छन्। एउटै बजार क्षेत्रमा केही पाइलाको दूरीमा रहेको फ्रेस हाउस बीच प्रति किलोग्राम 80 रूपियाँसम्म मूल्य अन्तर देखिएपछि उपभोक्ता अधिकार मूल्य पारदर्शिता र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। कमलामाई नगरपालिका 5 मधुटारमा रहेको दमिजा मिट मार्टले ब्रोइलर कुखुराको तयारी मासु प्रति किलोग्राम 300 रूपियाँमा बिक्री गरिरहेको छ। सोही पसलबाट केही पाइला टाढा रहेको अर्को फ्रेस हाउसले प्रति किलोग्राम 360 रूपियाँ लिइरहेको छ भने त्यहाँबाट केही पर रहेको अर्को फ्रेस हाउसमा सोही मासुको मूल्य प्रति किलोग्राम 380 रूपियाँसम्म पुगेको पाइएको छ। यससँगै कमलामाई नगरपालिका क्षेत्रका बजारका फ्रेस हाउसले मनपरी मूल्य राखेर मासु बेचेको पाइएको छ। एकै ठाउँ एउटै समयमा र एउटै प्रकृतिको मासुको मूल्यमा यति ठूलो अन्तर किन छ भन्ने प्रश्नको स्पष्ट उत्तर उपभोक्ताले पाउन सकेका छैनन्। पसलहरूले मूल्य निर्धारणको आधार सार्वजनिक गरेका छैनन् भने सबै पसलमा उपभोक्ताले सहज रूपमा देख्ने गरी मूल्य सूची राखिएको छ वा छैन भन्ने विषय पनि सरकारी निकायले जाँच गरेको देखिँदैन। र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा घरभित्र रहेको भर्याङबाट लडेर एक महिला गम्भीर घाइते हुनुभएको छ। घाइते हुनेमा लिखु गाउँपालिका वडा नम्बर 9 पोकलीको पोखरी डाँडाकी 45 वर्षीय रूपा माया तामाङ हुनुहुन्छ। मंगलबार साँझ घरको तलामाथि रहेको आलु लिन भनेर तामाङ माथिल्लो तला चढ्नु भएको थियो। आलु लिएर फर्कने क्रममा तामाङ माथिल्लो तलाबाट भर्याङ हुँदै भुइँमा पछारिनु भएको थियो। भर्याङबाट भुइँमा पछारिँदा तामाङको देब्रेतर्फको 4 करङ भाँचिएर गम्भीर घाइते हुनुभएको हो। घटनावस्था घाइते तामाङलाई लिखु गाउँपालिकाको एम्बुलेन्सबाट राति नै उपचारको लागि काठमाडौँ पुर्याइएको थियो। तामाङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यस्तै केही दिन अगाडि मात्रै लिखु गाउँपालिका 5 एसममा आफूले पालेको गोरूले हानेर एक व्यक्ति गम्भीर घाइते हुनुभएको थियो। ती पुरूषको पनि 4 करङ भाँचिएको थियो भने करङ भाँचिएर फोक्सोमा गम्भीर चोट लागेको थियो। उहाँको पनि हाल काठमाडौँमा नै उपचार भइरहेको बताइएको छ। हवस् त हजुरको रेडियो 102 थोप लेख मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
5: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
6: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
9: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
10: ओ प्रकाश कपूर

0: सस्तोमै पोषक दाना पाउन रानी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
4: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहन्छौं यो करिब 45 मिनटको समय भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको याप्तामा कुसिएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली ओह्राली हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म तपाईँले 6 दिन कार्यक्रम उकाली ओह्राली सुन्ने क्रममा विभिन्न प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ भने आज चाहिँ तपाईँले अब बज्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840400026 तपाईँले सहभागिता जनाउनुपर्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। यति बेलाको बसाईमा हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको का शुरूआतमा राख्यौं हामीले दुई मिचनी रमाइलो गीत रहेको थियो बरियादाईले बिसाउने भारी भने भूलको भाका राखेर कार्यक्रम उगाली उरालीको शुरूआत गरिसकेका छौं। विष्णु खत्री अनि बीमा कुमारी दुराको आवाजमा रहेको यो एकदमै मिठो गीत रहेको थियो भने यो गीतमा चाहिँ लिरिक्स रहेको थियो विष्णु खत्रीको, कम्पोज पनि रहेको थियो धौला गिरीमा भन्ने चाहिँ रहेको छ। यो मिठो गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। यति बेला कार्यक्रममा सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ। ठिकै छ, साथी अहिले यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यदि तपाईँले कार्यक्रम सुन्ने क्रममा पनि तपाईँको फोन लाग्दैन भने पनि ठिकै छ, तपाईँले प्रयास त गरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। तपाईँले देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ कार्यक्रममा मिठो रमाइलो मनसुनी भाकाहरू बज्छ। विशेष गरी कतिपय गीत संगीतहरू रमाइला छन्, हाँसो लाग्ने छन् होइन, कतिपय मनसुनी मनलाई नै एकदम भावुक बनाउने खालका गीत संगीतहरू छन्, कतिपय नाचौँ नाचौँ लाग्ने खालका ती भाकाहरू कार्यक्रममा बज्छ। पुग्यो भने विष्णु खत्रीको आवाजमा रहेको यो मिठो भरिया दाइले भन्ने बोलको भाका एकदमै मिठो मनसुने भाका थियो। पकै भारी उक्ने उकाली उराली लेख बेसी गर्ने साथीलाई यस्तै मिठा भाकाहरू राख्दै राख्दै हामी अगाडि बढिरहेका छौं। तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 048 40 40 0 0 26 नम्बर खुल्ला छ। यति बेला म तपाईँको फेसबुक कमेन्टलाई भाषण गर्नेतर्फ नि लाग्छु। साथीको केही सहभागिता आउँछ भन्ने चाहिँ छ। टेलिफोन सम्पर्कमा यदि कुनै समस्या भएन भने साथीको फोन लाग्छ, पक्कै आउन सक्नुहुन्छ। यति बेला मेनु लम्तडेजीको कमेन्ट प्राप्त छ, उहाँ लेख्नुहुन्छ, नमस्ते नमस्कार, कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घर भइहाल भने साउदी अरबबाट अब बस्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ बाबुराम मगर चाहिँ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म बाबुराम मगर ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अभागी असफल जीवन पीएमटी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार हजुर, आरामै हुनुहुन्छ भन्दै हुनुहुन्छ, हामी एकदम सोचे आरामै छौँ, यहाँलाई पनि सोचे आरामै होला, म चाहिँ त अर्को खाँचीको मान्छे भन्दै हुनुहुन्छ, अब बज्ने गीत सबैको लागि ल भन्दै हुनुहुन्छ। पण्डित करुणाकर कलमनेजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम मजाले सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यसै गरी रामजी घिमिरेजीले पनि सुन्दैछु ल कार्यक्रम अब बज्ने भएको सबैलाई भन्दै हुनुहुन्छ। दीपक बान्तोबा राईले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु है अब बज्ने भएको सबैको लागि भन्दै हुनुहुन्छ। भावना मगरजीले पनि नमस्ते है अब बज्ने भएको सबैलाई भन्दै हुनुहुन्छ। दीपिका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु अब बज्ने भएका सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। त्यसै गरी धनु गजमेरजीले पनि नमस्कार साई हजुर भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, म दुबईबाट कार्यक्रम सुन्दैछु है सबैलाई सम्झेको छु, साथै सम्झना छ अन्तर्राष्ट्रिय मित्रता दिवसको शुभकामनाको साथमा आज जन्मदिन मनाउनु हुने धनकुटाकी मीडिया प्रेमी साथी शमशेर लिम्बू र इलामकी मीडिया प्रेमी बहिनी लेख्नुहुन्छ, उहाँले अनामिका बस्नेतलाई चाहिँ जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु भन्ने हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै जन्मदिन पर्ने सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईँले फोन गरेर सहभागिता पनि जनाउन सक्नुहुन्छ। देश विदेशमा रहेर हामीलाई धेरै साथीले धेरै माध्यमबाट एकैसाथ सुनिराख्नु भएको छ भन्ने पनि आशा लिएका छौं। यति बेला भने कार्यक्रममा हामी अर्को मिठो भाकातर्फ लाग्न चाहन्छौं। कार्यक्रममा तपाईँको माझमा बच्छ अर्को एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्राम पछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखुतामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

कार्यक्रम में राखी विद्रोही छु भाका एउटा चिठी लेख्न मन लाग्छ भने बोलको गीत कार्यक्रममा बजेको थियो। गीतमा आवाज रहेको थियो राजन ठकुरी, सिर्जना विरही थापा, त्यसै गरी विष्णु माझीको आवाजमा रहेको मिठो गीत राखेर तपाईँलाई हामीले मनोरञ्जन दिएका थियौं भने यो गीतमा लय शब्द रहेको थियो नारायण राईमाझी र संगीत रहेको थियो सिर्जना विरही थापा। यो गीत कार्यक्रममा राख्यौं, त्यसपछि हामी फेरि पनि आइसकेका छौं। अब हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आउन लागिसकेका छौँ। हामी अब साथीहरूको टेलिफोन लिन सक्दैनौँ किनकि अन्त्यमा छौँ। धेरै साथीको फेसबुक कमेन्टहरू प्राप्त छन्, साथीको कमेन्टहरू वाचन गर्दै हामी पनि विदा हुनपर्ने बेला भइसकेको छ भन्दै अब फेरि पनि तपाईँको कमेन्टतर्फै लाग्न चाहन्छु। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ, कति अभागी म भन्ने आइडी छ, उहाँ लेख्नुहुन्छ, हेलो दिदी, म कार्यक्रम सुन्दैछु है खाडा देवीबाट, अब बज्ने बाका सबैको लागि ल भन्दै हुनुहुन्छ। त्यसै गरी भाग्य उर्मिलाजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, म पनि फिक्कलबाट कार्यक्रम सुनिरहेको छु है, अब बज्ने बाका सबैको लागि समर्पण गर्छु भन्नुभएको छ संगीता लामा। संगीताजीले पनि नमस्ते नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, दोलखाबाट अब बज्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी सुषमा छेत्री थामेजीले पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु, दाबुटोलबाट अब बज्ने भाका सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। त्यसै गरी यदि बिलाउनुको साथीको कमेन्ट प्राप्त छ, मिलन गाईले मोटोजी उहाँ लेख्नुहुन्छ, गुड आफ्टरनुन है दिदी, म कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि, हाल चाहिँ म यता दुखा कतारबाट भन्दै हुनुहुन्छ। त्यसै गरी पूरी अमृताजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म यता मन्थरी नौ पुराना गाउँ सिमले घर भई हाल चाहिँ उहाँले पिजिएमबाट भन्दै हुनुहुन्छ, सुन्दैछु ल भन्दै हुनुहुन्छ। अब बज्ने गीत दिदी हजुरको लागि, मम्मी बाबाको लागि, त्यसै गरी बहिनी आयुषा पुरी, अन्जिता पुरी, छोरी देक्षा पुरीको लागि भन्दै मलाई चिन्ने नचिन्ने सबै सबैको लागि अब बज्ने मिठो भाका समर्पण गर्छु भन्दै हुनुहुन्छ। आयुषाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु, हाम्रो पुरी अमृताजीलाई। त्यसै गरी शिवजी राणा मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म रामी साहबको भाइ हाल चाहिँ हेटौडाको व्यस्त शहरबाट सुन्दैछु भन्दै हुनुहुन्छ। व्यस्त शहरमा व्यस्त पनि हुनुहुन्छ हाम्रो शिवजी। मेरो अब बज्ने गीत मार्फत चाहिँ मेरो बुबा मम्मी त्यसै गरी सम्पूर्ण परिवार रामेश्वर मन्थलीबाट हुँदै हुनुहुन्छ, सबैको लागि मिठो माया अनि सम्झना भन्दै पनि हुनुहुन्छ। शिवजी राणा मगरजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ हिरा बहादुर लगाई, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार सबैमा सुन्दैछु है बुटवेलबाट भन्दै हुनुहुन्छ। सुस्मिता लिम्बुजीले पनि नमस्ते नमस्कार कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रिमा शेर्पाजीले पनि नमस्ते हाई भन्दै हुनुहुन्छ। त्यसै गरी रामलाल साङपाङ राईले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, अब बज्ने भाका सबै सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्दै हुनुहुन्छ। त्यसै गरी सुजन ढुङ्गेलजीले पनि लेख्नु भएको छ, हेलो हजुर, नमस्ते हाई, म सुजन ढुङ्गेल सुन्दैछु ल कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने। त्यस्तै अर्को साथी हुनुहुन्छ सिम्पल एक्सा थामीजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, म पनि कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामीले कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको विषयमा हामीले कुनै पनि साथीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएर कुरा गर्न सकेनौं, हामीले तपाईँको फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरूलाई वाचन गर्दै कार्यक्रममा मिठा भाकाबाट तपाईँलाई मनोरञ्जन दियौं भन्दै अब चाहिँ कार्यक्रमबाट नै विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई यतिन्जेलसम्म धैर्यता

विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पछाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र जति पनि साथीहरूले फोन प्रयास गरिराख्नु भएको छ, तपाईँको फोन लागेन होला, आजको बसेमा हामीले फोन लिन पनि सकेनौ होइन, भन्दै भोलिका बसेमा तपाईँको फोन लाग्छ र भोलिका बसेमा कार्यक्रममा तपाईँले सहभागिता जनाउन पाउनुहुन्छ भन्दै कार्यक्रम उगाली उराली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा भगवान बन्दारी अनि राज परियार र लक्ष्मीनी उपानीको आवाजमा रहेको फूलमा भमरा भन्ने बोलको भाका छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको गोसाईबाट म तपाईँकै साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
2: जन्मिएको 1 घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउ।
1: स्तनपानलाई प्राथमिकता दिउ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485430998, 0485430998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: अहिले साँझको 5 बज्यो। हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
9: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्ला।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रानेछाप बनाऊ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरा छ तब देश में सम छैन नगरपालिकाले के गर्ने चीज सुने के गर्ने
2: गाड़ी भाड़ा पताको अब जम्मा फायदा भनेको 2 रुपैया हो 5 रुपैया हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरे छ नि
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु जिन्दगी चामलसँग ल्याएर वजन गर्ने मेरो काम त के किसानमाथि बजेट ल्याउनु पर्दैन देख्नु किसान ओभर नलाग्नु भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आज हामीले पछिल्लो समयमा परिवर्तन बढ्दै गरेको तर नेपालमा सम्भावना अझै बढेको बाली अर्थात हामीले अघि दलहन बालीलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं दलेको रूपमा होस् या दालकै रूपमा किन नहोस् नेपालमा दलहन बालीको आयातित दर बढेको अवस्था छ र नेपालीहरूमा उपयोग र उपभोग गर्ने क्रम पनि अझै बढेको अवस्था पनि छ र हामीले दलहन बालीको आत्मनिर्भरता र यसलाई सम्भाव्यताको हिसाबले आकलन गर्दै गर्दा चाहिँ नेपालमा दलहन बालीको सम्भाव्यता के कस्तो छ र हामीले यसलाई अझै थप व्यवस्थित र व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने विषयलाई नजिकबाट खेलाउने प्रयास स्वरूप हामीले यसैका विज्ञ हुनुहुन्छ छवि पौडेल वरिष्ठ कृषि विज्ञ पनि हुनुहुन्छ र उहाँ दलहन बाली विज्ञ पनि हुनुहुन्छ लामो समय कृषि अनुसन्धान परिषद नार अन्तर्गतका विभिन्न निकायहरूमा रहेर काम पनि गर्नुभयो र अहिले अवकाश प्राप्त पछाडिको समयमा पनि धेरै व्यक्तिहरूलाई जानकारी दिँदै हुनुहुन्छ र एउटा क्याम्पस पढाउँदै पनि हुनुहुन्छ। ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसका समेत प्रिन्सिपल हुनुहुन्छ छवि पौडेल। हामी उहाँसँग यिनै विषयहरूमा रहेर छलफल गर्ने प्रयासहरू पनि हामी ढिलो नगरी उहाँलाई स्वागत गर्दछौँ। छवि सर नमस्कार, यहाँलाई स्वागत छ।
8: यहाँलाई नमस्कार
7: सर, आराम हुनुहुन्छ?
8: एकदमै।
7: के केमा व्यस्त हुनुहुन्छ अहिले चाहिँ?
8: मेरो चाहिँ अहिलेको व्यस्तता भनेको यो कृषिकै क्षेत्रमा हो र खास गरिकन अध्ययन अनुसन्धान र पठन पाठनमै म व्यस्त छु र कलेजमा मैले म चाहिँ शैक्षिक व्यवस्थापन पनि गर्छु प्राचार्यको रूपमा र त्यो बाहेक मैले आफै जस्तो यो एग्रोनोमी र चाहिँ एग्रो इकोलोजीको क्लासहरू पनि लिने गर्छु र मेरो चाहिँ समय विद्यार्थीसित पनि बित्छ। त्यस्तै गरेर यो म चाहिँ मेरो कलेज सुर्खेतमा छ, सुर्खेतबाट त्यहाँका कृषक समूहहरू राष्ट्रिय कृषक समूह सञ्जालसित पनि म आबद्ध छु। त्यो कृषक समूहहरूकोमा पनि पटक पटक गएर मैले त्यो क्षेत्रको अर्ग्यानिक कृषि कोसी बालीहरू साधारणतया कृषिको प्रवर्धनका दिगो कृषिको विकासको लागि मैले चाहिँ त्यहाँ क्लासहरू लिने मेरो चाहिँ सूचनामूलक परिणतिहरू हस्तान्तरण गर्ने युवाहरू अरू अरू युवा सञ्जालहरू पनि छन् तिनीहरूलाई पनि मैले सूचनाहरू कृषिका सूचनाहरू दिने र कर्णाली प्रदेशको सरकारले पनि त्यहाँ मलाई बोलाउने गर्नुहुन्छ उहाँहरूको माध्यमबाट पनि मेरो ज्ञान सिपहरू मैले हस्तान्तरण गर्ने कामहरू गरिरहेको अवस्था छ।
7: लामो समय नार्कमा काम गर्नुभयो है यहाँले, है कति वर्ष गर्नुभयो?
8: र मैले चाहिँ सुरुमा मैले नार्कमै काम गरेँ, मैले चाहिँ 19 वर्ष नार्कमा काम गरेँ। त्यसपछि मैले नार्क हुँदै चाहिँ यो आइएनजिओ हेल्भेटास नेपाल युएनजिपीका विभिन्न प्रोग्रामहरूमा काम गरेँ र मैले विभिन्न ठाउँको ठाउँमा काम गर्ने मौका पाएँ र खास गरिकन नार्कमा बस्दाखेरि मैले जुम्लामा लामो समयसम्म को त्यहाँको चाहिँ यो चाहिँ हिमालयन पर्वतीय कृषि हिमालय कृषि भनौँ पहाडी कृषि त्यसको अलिक गहिरो रूपमा चाहिँ मैले सिक्ने मौका पाएँ र त्यो बाहेक मैले यो कोसी भ्यालीको त्योभन्दा अगाडि नार्कबाट मैले इक्रिसाट भन्ने एउटा संस्था छ भारतको दक्षिण भारतमा त्यसमा पनि मैले अनुसन्धान गर्ने मौका पाएँ र यस किसिमले मैले विभिन्न ठाउँमा कामहरू गर्दै आइरहेको अवस्था छ।
7: यहाँले एउटा अभियान पनि भयो, व्यवसायिक कृषिको अभियानमा रहनुभयो, सरकारी अहोदामा रहेर काम पनि गर्नुभयो र अवकाश प्राप्त पछाडिको समयमा पनि कसरी सदुपयोग गर्न सकिन्छ जस्तो यहाँले पढाउने काम पनि गर्नुभएको छ, धेरै विद्यार्थीहरूलाई पढाउनु भएको छ, सँगसँगै अन्य कृषक समूहहरूलाई र जुन यहाँले भन्नुभयो कर्णाली प्रदेश सरकारको विभिन्न कार्यक्रमहरूमा पनि यहाँले परामर्श दिने सुझाव सल्लाह दिने काम पनि गर्नुभएको छ, यो आफैमा ओजपूर्ण काम पनि गरिराख्नु भएको छ। यो यसका अलावा अहिलेको नेपालको समग्र कृषिलाई यहाँले कसरी हेर्नुहुन्छ र हामीले अलिक पछाडि चाहिँ दलहन बालीको चर्चा पनि गरौँला, अहिलेको आजको कृषिलाई यहाँले कसरी आकलन गर्नुहुन्छ?
8: हस् धन्यवाद, यो साह्रै समसामयिक प्रश्नहरू गर्नुभयो र मैले यो नेपालको यो कृषिको समष्टिगत अवस्थालाई हेर्दा तिनवटा कुराबाट हेर्ने मैले छोटाएर हेर्ने विचार गरेँ। एउटा प्रथम कुरो हाम्रो नीतिगत कुराहरू हो, पोलिसी हाम्रो नीतिगत सुधारका कुराहरू र नीति कस्तो किसिमको नीति छ, कृषिको नीतिले हाम्रो चाहिँ सम्पूर्ण कृषि गर्ने प्रक्रियालाई त्यसले गाइड गरेको हुन्छ। त्यो अनुसार हाम्रो विगतमा हाम्रो चाहिँ अहिले प्लान योजनाको रूपमा हामीले कति 80-90 वर्ष बिताइसक्यौँ तर पनि हामीलाई दुःखको कुरो खास गरिकन हामीले ठुलो उपलब्धि हासिल गर्न सकेको कृषिमा अवस्था छैन र हामीले यो कृषिको जस्तो यो अवस्थामा हामीले जस्तो मेसिनीकरण आधुनिकरण है के अरे हामीले चाहिँ मेसिनीकरणका कुराहरू गरौँ, कृषि आधुनिकीकरणका कुराहरू गरौँ है र चाहिँ हामीले चाहिँ व्यापारिक कृषिमा लैजाने व्यवसायीकरण ठुलो रूपमा कुराहरू गरौँ तर त्यसले खासै किसानहरूलाई सहयोग अवस्थाहरू आएन किनभने खास गरिकन धरातलीय अवस्थामा हाम्रो नीतिहरू पुग्न सकेन। हाम्रा नीतिहरू नराम्रा भएका पनि होइनन् हुन त तर पनि कस्तो भने व्यावहारिक भइदिएन, हाम्रा धेरै नीतिहरू छन्, हामीले धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट तयार भएका विभिन्न किसिमका फोरमहरूमा हाम्रो भाग लिनुहुन्छ त्यहाँबाट निर्देशितको रूपमा पनि हाम्रो पोलिसीहरू बनेका छन् तर यी धेरै पोलिसीहरू यो कता कता बाह्यबाट सञ्चालित टाइपको र बाह्य दिमाग बुद्धि सिकेर आएको त्यही अनुसार चलेको कृषिको नीतिहरू भएको हुनाले जस्तो हाम्रो साना किसानहरू हाम्रो चाहिँ छरिएर रहेका हाम्रो देशमा त करिब करिब 90% पनि हो तर अहिलेको अवस्था हेरेन 80% जति हाम्रो चाहिँ पारिवारिक खेती प्रणाली जो भन्छौँ हामीले जो दर्ता भएको हुँदैन
9: है कुनै पनि संस्थामा त्यो दर्ता भएको हुँदैन तर ती किसानहरूको पूर्जा हुन्छ धेरै सबै जस्तो किसानहरूको पूर्जा त हुन्छ नि लाज पूर्जा हुन्छ त्यसमा खेती गर्ने किसानहरूको बाहुल्यता छ त्यसलाई हाम्रो पोलिसीले त्यति छुन सकेन जस्तो अहिलेको भन्ने कुरा आएर रासायनिक मलको अनुदान छ त्यो मैले नराम्रो भनेको होइन ठुलो मात्रामा अनुदान छ रासायनिक मलको तर अधिकांश पारिवारिक कृषिले त्यो रासायनिक मलभन्दा उनीहरूले पात पतिङ्गर बटुल्ने गोबर मल बनाउने र उर्वरा शक्ति कायम गर्ने गर्छन् तर त्यसमा उनीहरूले अनुदान पाएका छैनन् र यस्तो कुराहरू यो नीतिगत कुरो यो एउटा पाता भयो र नीतिगत कुराले चाहिँ हाम्रो किसानको सबै अवस्था छुन नसकेको अवस्था यो एउटा मैले एउटा रूपमा नीतिगत कुरोमा लगेँ अर्को कुरोमा कृषि प्रसारको कुरो अलिकति यहाँ औल्याउन चाहन्छु पहिला कृषि विकास कार्यालयहरू थिए र तिनका चाहिँ गाउँ गाउँमा चाहिँ कृषि उपकेन्द्रहरू सेवा केन्द्रहरू थिए भलै क्वालिटी नै कमै भए पनि तिनीहरूको नेपाल कृषि अनुसन्धान प्रतिष्ठितसँग राम्रै जोडिएको अवस्था थियो लिङ्केजहरू राम्रै थियो र त्यहाँबाट सुविधाहरू आइरहेका थियो कृषि अनुसन्धान केन्द्रका प्रविधि र बिउ बिजनहरू केही राम आउन लागेकै अवस्था थियो तर अहिलेको नयाँ संरचना अनुसार तिनीहरू सबै कृषि विकास कार्यालयले अलि बिग्रेर गयो र अहिले चाहिँ सब राम्रो कुरो त हो पालिका स्तरमा कृषि शाखाहरू खोलिएका छन् र कतिपय ज्ञान केन्द्रहरू पनि छन् कतिपय ठाउँमा कृषि विकास कार्यालय भनेर रिभाइभ पनि गरेको अवस्था छ तर यिनीहरू सबैमा के छ भन्दाखेरि गुणस्तरीय जनशक्तिहरू छैन बिचरा उनीहरूलाई लिङ्केजको अवस्था छैन उनीहरूको अब उनीहरूले ज्ञान सिपहरू उनीहरूको बढाउने अवस्था छैन र के भइरहेको छ अनुसन्धानमूलक कुरोहरू पनि छैन त्यही भएर उनीहरूको क्यापासिटी बिल्डअप कमजोरी भयो
7: भने जस्तो पहिला कृषि सेवा केन्द्रहरूले जस्तो अहिले पालिका स्तरमा र ज्ञान केन्द्रहरूले काम गर्न सकेनन् भन्न खोज्नु भयो
9: एकदमै हो
7: सकिराखेका पनि
9: छैनन् त्यो अवस्थामा के छ भने उनीहरूको ज्ञान सिप बढाउने अवस्था पनि छैन उनीहरूको क्यापासिटी विक छ भएको मेन पावर पनि कम छन् भएको मेन पावर पनि क्यापासिटी छैन किनभने उनीहरूलाई तालिम छैन नार्कसितको अनुसन्धानसितको सोझो लिङ्केज छैन त्यो नभएको कारणले उनीहरूले गुणस्तरीय सेवा प्रसार सेवा किसानहरूमा पुर्याउन नसकेको अवस्था छ तर यसलाई चाहिँ क्यापासिटी बिल्डअप गरेर सुधार गरेर लैजान सकिन्छ मैले यसर्च यो चाहिँ स्ट्रक्चरै खराब भनेको होइन तर त्यहाँ चाहिँ गुणस्तरको खराब भयो र किनभने हरेक पालिका लेभलमा कृषि शाखा भए पनि त्यहाँ केही प्राविधिक भए पनि उहाँहरूको क्यापासिटी उहाँहरूले कतिको सेवा दिन सक्नुहुन्छ त भन्ने कुरा एउटा कुरो आयो अर्को कुरो हाम्रो परम्परागतमा कृषि प्रणाली के भयो त भन्दाखेरि मल र बिउ रासायनिक मलको प्रचार गर्ने बिउको प्रचार गर्ने त्यसैको योजना बनाउने त्यसैमा सीमित रह्यो हाम्रो चाहिँ कृषिको के हो त हाम्रो चाहिँ खास गरी कृषि कसरी दह्रो हुन्छ हामीले स्थानीय स्रोत र साधनको परिचालन गरेर पनि कृषिलाई कसरी बढावा दिन सक्छौँ हामीले बाहिरका बिउ मात्रै ल्याउने होइन हामीले गाउँ स्तरमै बिउहरूको गुणस्तर कसरी सुधार गर्न सक्छौँ हाम्रो परम्परागत प्रविधिबाट पनि हामीले कतिपय अवस्थामा गुणस्तर सुधार गरेर खेतीपातीको उत्पादकत्व बढाउन सकिन्छ त्यो सम्बन्धीमा हामीले अलिकता हाम्रो चाहिँ यो कृषि प्रसारलाई हामीले अलि क्रियाशील बनाउन नसकेको अवस्था हो अर्को तेस्रो अवस्था भनेको कृषि अनुसन्धानको भन्छु कृषि अनुसन्धान नेपालमा कृषि अनुसन्धानले केही गर्न खोजे पनि यसको पनि क्यापासिटी कम भयो सबै ठाउँमा कृषिको पुगेन
7: पर्याप्त बजेट पनि पुगेन
9: बजेट भन्दा पनि हो र अरू पनि र किनभने हाम्रो जस्तो एकदम हाम्रो इकोलोजिकल विविधता भएको देश एउटै किसानको चाहिँ एक ठाउँमा हावापानी अर्कै छ तल्लो गराएको हावापानी अर्कै छ यो विविध हावापानी भएको देश भएको हुनाले सबै ठाउँमा उपयुक्त प्रविधि एकै किसिमको प्रविधिले काम गर्दैन ठाउँ ठाउँको प्रविधि विकास गर्नको लागि बाह्य अनुसन्धान दह्रो रूपमा जानु पर्यो कृषि अनुसन्धान परिषदमा पनि राजनीतिकरण गरियो धेरै है त्यसको हस्तक्षेपहरू भयो त्यहाँका विज्ञहरू चाहिँ अलिक क्रियाशील रहेनन् उनीहरूको मनोबल घट्यो र अर्को कुरो उसले बाह्य सेवाहरू देशभरि पुग्न सकेनन् बाह्य अनुसन्धान सेवाहरूको स्थलमा प्रविधि विकास के अरे अनुसन्धानभित्र गरेको प्रविधिलाई भेरिफिकेसन गर्ने स्थल बाह्य अनुसन्धान स्थल हो त्यो जो हावापानी अनुसार भएको हुन्छ त्यसमा पनि पर्याप्त मात्रामा प्रविधिहरू भेरिफिकेसन गर्न सकिएन र सुहाउँदो प्रविधिहरू दिन सकिएन यस किसिमले गर्दाखेरि कृषि र अर्को
10: कृषि नार्कको बोलबाला अलिक कम भयो बजेटमा पनि नीति निर्माणमा पनि कृषि मन्त्रीहरूले निर्णय गर्नुभयो कृषि मन्त्रालयले गर्नुभयो नीति निर्माणमा नार्कलाई ल्याइएन अगाडि बढाइएन नीति निर्णय तय गर्नेमा चाहिँ अरू विभागले मन्त्रालयले गरेको निर्णय अन्तर्गत रहेर गर्दा त्यहाँको मान्छेहरूको के हो सम्भाव्यता कसरी रिसर्च राम्ररी बढ्छ भन्ने कुराहरूको अलिक कम भयो अर्को पक्ष यसै अनुसन्धानसित जोडिएको के हो भने शिक्षासित पनि हामीले चाहिँ कृषि अनुसन्धानलाई त्यति जोड्न सकेनौँ पर्फेक्ट कन्डिसनमा के हुनुपर्छ त भन्दाखेरि कृषि शिक्षा कृषि अनुसन्धान र कृषि प्रसार तिनीहरूलाई तिनवटालाई जोडेर राम्रो जस्तो अनुसन्धान गर्ने विद्यार्थीहरू नार्कोमा काम गर्ने उनीहरूले नार्कोमा काम गरिसकेपछि अनुसन्धान सिक्छन् त्यस्तै गरेर त्यही विद्यार्थी गएर प्रसारमा संलग्न हुने त्यसलाई प्रसारमा संलग्न हुँदा पढ्दाखेरिदेखि नै उनले प्रविधि किसानलाई हस्तान्तरण गर्ने कुरोहरू बुझेको हुन्छ अर्को कुरो प्रविधि निर्माण गर्ने भन्ने कुरो किसानको बाहुल्यता हुनुपर्छ किसानको परिवेश अनुसारको हुनुपर्छ किसानले के भन्छ त्यस आवश्यकता के हो भनेको बुझेको हुनुपर्छ वान वे अनुसन्धानले काम गर्दैन त्यस्ता किसिमका कुराहरूको अलि यसमा कमी रह्यो र यो कुरोहरू सबल हरेक जस्तो हाम्रो सातवटै प्रोभिन्स छन् भने सबै क्षेत्रमा नार्कको सेवा अलि एउटा तालिम केन्द्रको रूपमा विकसित हुनुपर्छ भनियो भने कृषि प्रसार क्षेत्रको सबै मान्छेहरू अथवा आइएनजिओ एनजिओको मान्छेहरूलाई ज्ञान सिप र एकदम प्रविधिको बुद्धि दिने भनेकै संस्था नार्क हो र नार्कको एउटा अर्को सबल पक्ष के छ भन्दाखेरि यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसित यसको राम्रो सम्बन्ध छ राष्ट्रिय धानबाली अनुसन्धान है कोसेबालीका विभिन्न इग्रिसात इरी सिमी इकाडा आइआइआरटी आइआइआरटी आइआइआरटिए यी विभिन्न किसिमका अन्तर्राष्ट्रिय सिजिआइआर सिस्टम हामी भन्छौँ अन्तर्राष्ट्रिय युएन अन्तर्गतका कृषि अनुसन्धान संस्थाहरू यी मार्फतसित समन्वय भइरहेको अवस्था त छ र त्यहाँबाट पर्याप्त मात्रामा बिउ बिजनको अनुसन्धान गर्ने स्रोत बिउहरूको पनि आउने गर्छ र यो किसिमको पाटोमा छ र अर्को कुरो नार्कोमा अलिक कमजोरी के भयो भन्दाखेरि जस्तो नि अब स्थानीय स्रोत साधन र बिउहरू स्थानीय लोकल साधनहरू पनि ठाउँ विशेषकाहरू भइरहेका छन् कलेक्सनहरू भइरहेको छ र तिनीहरूलाई अलिकति राम्ररी परिचालन गरेर स्थान विशेषबाटै तिनीहरूको क्यारेक्टराइजेसन गरेर तिनीहरूको कस्तो फल्छ के फल्छ कति उत्पादन दिन्छ र त्यहाँको बाली प्रणाली के छ त्यहाँको खेती प्रणाली के छ त्यसमा समावेश गरेर बाली विविधीकरण गर्ने बालीको सघनीकरण गर्ने यस्ता कुरामा पनि अलि नार्कोले जोड दिनुपर्छ त्यस किसिमले मैले समस्या तीन किसिमको समस्याहरूबाट आएँ
7: छवि सर अब अलिकति आजको हाम्रो जड विषयतिर लाग्छौँ आज हामीले दलहन बालीको सम्भाव्यतालाई नजिकबाट हेर्ने र यसमा पनि समय रह्यो भने अन्तिम खण्डमा मसुरो बालीलाई अझ हामीले ब्रोड गर्छौँ यसको सम्भाव्यतालाई नजिकबाट हेर्छौँ अब दलहन बालीको नेपालमा उत्पादन हेर्ने भने विभिन्न ठाउँहरूमा पहाडी क्षेत्र त्यसै गरी बेसी क्षेत्र पहाडका बेसी र तराईका क्षेत्रमा मजाले दलहन बालीको सम्भावना छ र खेती पनि भइराखेको छ यद्यपि परनिर्भरता बढ्दो देखिन्छ है पछिल्लो समयमा दलहन बालीको चाहिँ
10: एकदमै हो हाम्रो चाहिँ परनिर्भरता त सबैमा छ हामीले अब
7: अझ यो खाडलको दर बढ्दो देखिन्छ
10: एकदमै छ यो कारण कस्तो छ भने पहिला मान्छेहरूको अहिले कन्जम्सन लेभल बढेको छ किनभने पहिला मान्छेहरूले दालहरू कम खान्थे गुन्द्रुकको झोलहरू खान्थे होइन त्यस्तै गरेर मही दहीहरू खान्थे र अनि दाल नभए पनि मान्छेलाई हुन्थ्यो तरकारी एउटै मात्रै खान्थ्यो अहिले चाहिँ दाल अनिवार्य रूपमा खाने प्रचलन बढेको छ त्यो राम्रो पनि हो प्रति व्यक्ति दलहन दाल बालीको कन्जम्सन केही मात्रामा बढेकै छ र त्यो बढ्नको कारण यो चाहिँ कन्जम्सन हेबिटको कुरो पनि एउटा हो भने अर्को जनसङ्ख्या वृद्धि हो र यो कन्जम्सन जस्तो मान्छेहरू विदेशतिर जाने भए अर्बनाइज बस्ने भए उनका छोराछोरीहरू जो विदेशमा जान्छन् उनका चाहिँ श्रीमतीहरू यहाँ चाहिँ सहरमा बस्छन् उनीहरूले अनिवार्य रूपमा दाल किनेर खान्छन् यो किसिमले दालको
7: प्रयोग उपभोग
10: भयो त्यो अनुसारको केही मात्रामा अरू बालीको तुलनामा दालको उत्पादन नबढेको त होइन केही उत्पादन बढेको डाटाहरूले देखाउँछ हामीले हेऱ्यो भने के यो 5-7 वर्ष यता स्थानीय उत्पादन पनि दालको थोरै मात्रामा भए पनि बढेकै देखिन्छ तर पनि त्यो चाहिँ हाम्रो सन्तोष पर्ने स्थिति होइन र म यो कोसे बालीको बारेमा यो दलहन बालीमातिर दलहनतिर जानुभन्दा अगाडि म अलिक कोसे बाली भन्न चाहन्छु कोसे बालीतिर जान्छु को कोसे भनेको सम्पूर्ण बालीहरू, यो कोसे बाली यस्तो किसिमको बाली हो जो भित्र दलहन पनि मुख्य पर्छ, त्यो बाहेक पनि अरू छ कोसे घाँस बाली, कोसे वन बुट्यानहरू। कोसे बालीको घाँस वन बुट्यानहरू के हुन्छ, माटोको लागि अमृत हो साबित हुन्छ। त्यो कोसे बालीको पशुहरूलाई खुवायो भने पशुको उत्पादकत्व बढ्छ, मासुको गुणस्तर पनि बढ्छ एकदम त्यसरी। र अनि यो चाहिँ कम्पोस्ट रूपमा बनाउँदा चाँडै कुहिन्छ, चाँडै कुहिने भएकोले गुणस्तरीय कम्पोस्ट मलहरू भन्छ। त्यसै बालीमा छापो हाल्दा पनि त्यसले के गर्छ, राम्ररी कुहिन्छ।
7: हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ,
10: एकदम कतिपय हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ, छापोको रूपमा पनि प्रयोग गर्न सकिन्छ, घाँस बालीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। कतिपय चाहिँ हाम्रा चाहिँ औषधिमूलक जन्ने चिजहरू पनि कोसे बालीबाट बन्छन्। यो चाहिँ विस्तृत को कोसे बाली हो। यो कोसे बालीको खेतीबालीमा समावेश भएन भने त्यो चाहिँ हाम्रो जस्तो देशको कृषि त अधुरो नै रहन्छ। हाम्रो जस्तो पहाडतिरका गाउँ काल तराईतिरका पनि आलीहरूमा दिलमा बारमा कोसे बाली समावेश गर्न सकिन्छ। ती चाहिँ वार्षिक एक वर्षमा हुने पनि हुन सक्छन्, दुई वर्षमा हुने पनि, बहुवर्षीय हुन पनि सक्छ। विभिन्न किसिमका स्थानीय रूपमा पाइने पनि प्रशस्त बुट्यानहरू छन्, तिनीहरूको समावेश गरेर यसरी चाहिँ हामीले यो उत्पादकत्व बढाउन सकिन्छ। यसमा अझ प्रमुख कारण के छ कोसे बालीको महत्त्वको भनेपछि, यसले हावामा 78% नाइट्रोजन पाउँछ। त्यो हावामा 78% पाइने नाइट्रोजनलाई यसले चाहिँ आफ्नो जरामा राइजोबियम ब्याक्टेरिया हुन्छ त्यसको मद्दतले जम्मा गर्छ। जस्तो युरिया प्लान्ट, हामीले युरिया किनेर हाल्छौँ, त्यो पनि ठुलो फ्याक्ट्रीले है 210 डिग्री तापक्रममा, ठुलो तापक्रम लगाएर है हामीले चाहिँ त्यो हावामा भएको 78% नाइट्रोजनलाई मलको रूपमा बनाउने हो, युरिया मल पनि। त्यस्तै किसिमले प्राकृतिक कारखाना हो कोसे बाली, र हावामा भएको 78% नाइट्रोजन जमिन मुनि ल्याइदिएर हाम्रो जमिनलाई उर्वरामय बनाउनुमा पनि कोसे बालीको महत्त्व छ। अब चाहिँ म यसमा अब कोसे बाली सम्पूर्ण ब्रोड रूपमा म भने, त्यसपछि अब यहाँले भनेको जस्तै प्रश्नमा म आएँ दलहन बाली। दलहन बाली भनेको कोसे बाली, त्यस्ता कोसे बाली जसको दाल खाइन्छ तिनीहरूलाई दलहन बालीको रूपमा हामी खेती गर्छौँ। दलहन बाली हाम्रो चाहिँ 40-50 किसिमका दलहन बालीहरू छन्। त्यो बाहेक 10-12 जतिमा हाम्रो कृषि अनुसन्धान परिषद राष्ट्रिय कोसे बाली कार्यक्रम नेपालगञ्ज खजुरामा छ, त्यसले अनुसन्धान गरिरहेको अवस्था छ, खास गरी 10-12 बालीमा। र यो दलहन बालीको पनि सबभन्दा धेरै क्षेत्र ओगटेको, सबभन्दा सम्भाव्य बढी बोकेको बाली मसुरो हो। मसुरो जस्तो नि अब 3 लाख हेक्टर जति जग्गामा कोसे बालीको खेती हुन्छ नेपालमा, कोसे सरी यो चाहिँ दाल दलहन बालीको खेती हुन्छ। त्यो दलहन बालीको खेती समस्त खेती मध्येमा 60% भूभागहरू चाहिँ हाम्रो मसुरोले मात्रै लिएको अवस्थाहरू छ। र अर्को कुरो, दलहनमा धेरै विविधता छ, गाउँ पछि हाम्रो सबै अनुसन्धानले सबै बालीलाई समेटेको अवस्था छैन। गाउँठाउँको स्थान विशेषका विभिन्न ठाउँमा विभिन्न किसिमका कोसे बालीहरूको विविधता बढी छ। त्यो चाहिँ एउटा राम्रो खुसीको कुरो हो, हाम्रो चाहिँ रिसोर्स सम्भाव्यताको कुरो हो। रिसोर्स, प्राकृतिक रिसोर्सको रूपमा दलहन बालीको लागि नेपाल धेरै धनी छ। र अर्को कुरो यसमा म के पनि जोड्न चाहेँ भने, धान र मकैमा जस्तो हाइब्रिड इन्डियन हाइब्रिडहरू आए, अहिले चाहिँ हाम्रो चाहिँ करिब 70-80% स्वातै चक्ला तराईतिर गयो भने जम्मै हाइब्रिड हुन्छन्। हाइब्रिड आएपछि यसको जरा एकदम गहिरो जान्छ, ठुलो जरा बलियो जान्छ, उत्पादन पनि बढिदिन्छ, बोट बलियो हुन्छ धानको। अनि त्यो भइसकेपछि के हुन्छ भने, गहुँ जोत्नलाई किसानले जोत्न सक्दैन, त्यहाँबाट किसानले अधिकांश आगो लगाइदिन्छ। त्यसरी आगो लगाइदिन्छ धेरै जति ठाउँमा, त्यो हाइब्रिड धानहरू रोपेको ठुटाहरू मास्नको लागि गहुँ लगाउनु आगो लगाइदिन्छ। त्यसरी आगो लाग्दाखेरि हाम्रा एकदम बहुमूल्य त्यहाँका जीवाणुहरू, हाम्रो आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरू, गणेलाहरू नष्ट हुन्छन्। त्यसले गर्दा प्रकृतिको विनाशतिर पनि गइरहेको अवस्थाहरू छ। हो, यस्तो अवस्थामा अब त्यो त्यसलाई कसरी चाहिँ हामीले ल्याउने त, त्यो जग्गालाई, बिग्रेको जग्गालाई कसरी सुधार गर्ने भन्नेमा पनि दलहन बालीको अहमता छ। एक त हामीले दलहन बाली खाएर हामीले बेचे पनि सकिन्, हामीले पोषणको रूपमा पनि हामीलाई राम्रो प्राप्त भयो, भने अर्को कुरो बिग्रेको माटो सुधार गर्ने विकल्पको रूपमा पनि हामीले के गर्छौँ दलनबारीलाई लिने गरेका छौँ।
7: अब प्रयोग उपभोक्ता बढेको अवस्था छ यहाँले पनि भनिराख्नु भएको छ र तथ्याङ्कले पनि त्यो देखाउँछ। यो हेर्दै गर्दा चाहिँ अब उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने र एउटा सामूहिकतामा खेती गराउनु पर्यो ठुलो भोल्युम ठुलो क्षेत्रफलमा चाहिँ किसानलाई खेती गराउने हो भने चाहिँ खपत स्वदेशमै भइरहेको छ र बढी भयो भने हामीले विदेशमा पनि निर्यात गर्न सकिने आधा त देखिन्छ है।
10: अब हो पक्कै पनि अब यस्तो अब अलिकति म चाहिँ यसको कन्सिस्टेन्टहरूको थोरै समस्याहरू भनौँ कोसेबालीहरूको समस्या कस्तो छ भन्दाखेरि एक त कोसेबालीलाई त्यति प्राथमिकता दिएन कि पहिला खाने दाल भात है दाल भात भने दाल भात तरकारी
7: अहिले
10: त हामीले दाल भात तरकारी
7: दालको नाम त अगाडि नै आउँछ
10: त्यही त दाल भात तरकारी तिनवटा खाने भयो यसरी हाम्रो चलन चल्तीले राम्रो आए तापनि कृषि अनुसन्धान प्राथमिकता सरकारले त्यति कोसे बाल्य धान र गहुँ मकैलाई जस्तो दिएन कि त्यस कारण अनुसन्धानमा पनि अलि पछि पर्यो पछि सुरु भयो त्यस कारण अनुसन्धान पनि अहिले कमै भएको छ। र दोस्रो अवस्था के हो भने यसमा चाहिँ अहिले यसको चाहिँ एउटा समस्या भनेको भने जति सबै सबै कोसे बालीहरूमा जातको विकास पनि हुन सकेको छैन एक नम्बर दुई नम्बर कोसे बालीको भल्नराबिलिटी बढी छ यो चाहिँ जस्तो स्टोरेजमा पनि चाँडै सडेर जाने त्यस्तै गरी खेतीमा पनि असिना आयो पानी आयो भने चाँडै कुहिने पानी जम्यो भने हुँदै नहुने सुक्खामा पनि नहुने सुक्खामा पनि फुल एकदम सुक्खा भयो भने फुल खेल्ने अवस्था कोसा लाग्न सक्दैन फुल फुल्न सक्दैन त्यहाँदेखि परसेचन फर्टिलाइजेसन पोलिनेसन हुँदैन त्यस गरी यसको उत्पादन क्षमतामा ह्रास आउने यस किसिमका जैविक समस्याहरू छन् र यसमा चाहिँ रोग र किराहरूको पनि समस्या छ जति भने जति हामीले अनुसन्धान हुन सकेका छैनौँ यी कुराहरू यतातिर भयो भने अर्को मिलहरूमा पनि जस्तो धानको त मिलहरू विकास भइसकेको अवस्था छ दालहरू बनाउने मिलहरू पनि कम छन् त्यो मिलहरू प्रोसेसिङहरू कम भएको हुनाले पनि के हुन्छ तिनीहरूको यसको चाहिँ समस्याहरू अलिक बढी आएको छ। अर्को कुरोहरू यो चाहिँ धेरै युरिया मलको प्रयोग भएर यो यसको उत्पादन कम हुन्छ जथाभावी युरियाको प्रयोग भएको खण्डमा अनि अब यो दलहन बालीको उत्पादन घट्छ यी सबै यस्ता किसिमका समस्याहरू छन् र रोगहरू पनि हाम्रो चाहिँ रोगहरू पनि विनाशकारी रोगहरू पनि अरू अन्न बालीको तुलनामा दलहन बालीमा बढी रोग
7: जस्तो अरू अन्न बालीलाई रासायनिक मलको प्रयोग बढी गर्दा चाहिँ बढी उत्पादन हुन्छ भन्ने किसानहरूमा एउटा त्यो छाप परेको हुनाले दलहन बालीमा पनि त्यो भयो भने उत्पादन झन् घट्ने रहेछ है
10: एकदम एकदमै हो किनभने अहिले जुम्लामा तपाईँ सिमी देख्नुहुन्छ त्यो सिमी किन हो भने हामीले त मिनिकिटको रूपमा युरिया बाँड्थ्यौँ त्यहाँ तर त्यहाँको जुम्लाका महिलाहरूले त्यो आफ्नो सिमी बचाउनलाई त्यहाँ हालेनन् कहिले पनि लुकाएर राखे कि सबैलाई लोभ लाग्छ अनुदान त्यसै दिएको कुरो तर उनीहरूले पोका लुकाएर राखेर धान खेतमा तलतिर हाले र जो सिमी लाउने ठाउँमा उनीहरूले युरिया प्रयोग गरेनन् त्यसरी त्यहाँको जुम्ली सिमी भन्ने फेमस छ नि अहिले पनि बचेको अवस्था छ जस्तो काभ्रेमा पहिले दलहनहरू धेरै हुन्थ्यो युरियाको प्रयोग बढेसँगै के भयो दलहनको घटेर गयो यो यी घटनाका कारणहरू यी हुन् अब चाहिँ अलिकति हामी
7: अलिकति यो खालको एउटा अवेरनेस जागरुक किसानहरूलाई पनि गराउनु पर्ने सुसूचित गराउनु पर्ने हो यही कुरा यहाँको कुरा सुनेर धेरै किसानहरूले बुझ्नुहुन्छ यो विषयमा यो कुरा त देख्दा सामान्य देखिन्छ तर यो कुराले ठुलो असर पार्ने रहेछ उत्पादनमा पनि यो किसानहरूमा जागरुक हुनुपर्ने पनि देखियो है
10: एकदमै किसानहरूमा त कस्तो छ भने कोही एकदम गरेको अनुभवी किसानहरू त जागरुकै हुन्छन् तर सबै किसान हुँदैनन् र अर्को कुरो मुख्य समस्या हाम्रो चाहिँ कार्यकर्ताहरू यस चाहिँ प्रचारकर्ताहरूमा छ हामी कर्मचारीहरूमा है कर्मचारीहरूले एउटा चिज पढेको हुन्छ यो रासायनिक मल भनेर पढ्यो घोकेको त्यहीमा गइरहेको हुन्छ उनीहरूले त्यहाँको समष्टिगत अध्ययन त्यहाँको सूक्ष्म अध्ययन गर्न अलि नसकेको अवस्था हुन्छ उनीहरूलाई समय लाग्छ त्यस कारण त्योमा चाहिँ सूचित गर्दाखेरि किसान मात्रै होइन कृषि प्रसार कार्यकर्ताहरूलाई पनि तालिम दिने ज्ञान सिपहरू विकास गर्नुपर्ने जरुरी म देख्छु।
7: अब अलिकति प्राविधिक कुराहरू जोड्न चाहन्छु हुन त सरकारले एक गाउँ एक प्राविधिक भने पनि भने जस्तो प्राविधिकहरू त्यो पनि दक्ष प्राविधिकहरू सबै ठाउँमा पुर्याउन सकेका छैन यो स्वीकार्य पनि छन् सम्बन्धित निकायले पनि यद्यपि यो भन्दै गर्दा चाहिँ प्राविधिक कुराहरू प्राविधिक ज्ञान किसानहरूमा पुग्नको लागि चाहिँ यो संयन्त्रको खाँचोदेखि एउटा चाहिँ सरकारी संयन्त्रको अर्को चाहिँ प्राइभेट सेक्टरमा अन्य विज्ञहरूको पनि एउटा परामर्श यस्ता खालका सन्देशहरू प्रभाव गर्ने माध्यम चाहिँ अझै वृहत हुनुपर्ने देखियो है किनकि प्राविधिक कारणले गर्दा उत्पादन उत्पादकत्वमा धेरै असर पार्ने गर्छ
10: एकदमै हो यसमा म अलिकति थप्न पनि चाहे अरू है अब कसरी चाहिँ हामीले कोसेबालीलाई प्रवर्धन र यसको बढुवा दिएर यसको उत्पादन वृद्धि गरिन सकिन्छ भन्ने सिलसिलामा एउटा त अब हाम्रो चाहिँ यो खाली रहेको बाँझो जग्गाहरू जस्तो नि हाम्रो अझै पनि हाम्रो चाहिँ धान खेतीपछि धेरै धान के हुन्छ भने धान सुक्खा भएको ठाउँमा पनि के हुन्छ मनसुनको वर्षाको आउँछ है त्यो राम्रो हो जहाँ मनसुन छ त्यहाँ धान खेती पक्कै राम्रो हुन्छ मनसुनको पानी थ्युरेको ठाउँहरूमा धान हुन्छ तर अहिले पो भल पानीले गर्दा पानी थ्युर्यो पछि त त्यहाँ सुक्खा हुन्छ त्यसपछि केही पनि उम्रिँदैन हो त्यस्तो अवस्थामा राम्ररी समयमै लगायो भने मसुरो खेती प्रवर्धन गर्न हामी सक्छौँ र त्यस्तै बकुल्ला सिमी हामी प्रवर्धन गर्न सक्छौँ बोडीहरू लगाउन सक्छौँ है र यो किसिमले गर्दा हाम्रो यो विभिन्न किसिमको ठाउँहरूमा धानपछि जो जग्गा बाँझै रहन्छ विविध कारणले गर्दा त्यस्तो ठाउँमा चाहिँ हामीले कोसे बालीको प्रवर्धन गरेर लगाउने क्षेत्रको पनि हामीले बढावा दिन सक्छौँ नम्बर वान नम्बर टू अहिले पनि मसुरोमा केही जातहरूको विकास भएको छ त्यस्तै गरेर जातीय विकास गरेर पनि हामीले गर्न सक्छौँ नम्बर थ्री हामीले स्थान विशेषका बालीहरूमा त्यहीँका सङ्कलन गरेर त्यहीँको जात सङ्कलन गरेर त्यसको बिउमा सुधार गरेर त्यसको गुणस्तर बढाएर पनि हामीले चाहिँ उत्पादकत्व वृद्धि गर्न सक्छौँ यहाँले भनेको जस्तै एउटा अर्को त बिउकै समस्या हो कोसे बालीमा बिउहरू एक त राखेको कोसे बाली नउम्रिने हुन्छ धेरै बिउको संरक्षणहरू गर्नलाई बिउको उमार शक्ति कायम गर्नको लागि राम्रो भण्डारणको व्यवस्था हुनु पर्यो भण्डारण क्षेत्रमा पनि लगानी हुनु पर्यो कोसे बालीको बिउ भण्डार र अर्को कुरो कोसे बालीको बिउ उत्पादन क्षेत्रलाई हामीले चाहिँ राम्ररी स्याहार सम्हार गर्नु पर्यो बिउको गुणस्तरीय कसरी कायम गर्न सकिन्छ भन्ने त्यो कुरोमा हामीले ध्यान दिनु पर्यो र बिउ व्यवस्थापन राम्ररी समयमै गर्न मुख्य समस्या एउटा बिउ पनि हो बिउ बिजनको राम्रो समस्या समाधान गर्न सकेको खण्डमा पनि हामीले उत्पादन बढाउन सक्छौँ अर्को यहाँले भनेको जस्तो ब्लकहरू पकेट क्षेत्रहरू त्यो पकेट क्षेत्र त कस्तो भने कति प्राकृतिक रूपमा पनि त्यो क्षेत्र कायम भएको हुन्छ त्यो चाहिँ सम्भाव्यता जस्तो धानको क्षेत्रमा धानको हिलो ठाउँमा अरू त लगाउँदैन नि हो त्यस्तै कोसे बालीका विभिन्न पकेट जुम्लामा सिमीको क्षेत्र है यस्तो यस्तो पकेट क्षेत्रहरू पनि प्राकृतिक रूपमा पनि भइरहेको हुन्छन् अर्को चाहिँ किसानको धेरै वर्षको ज्ञान सिपले पनि कुन ठाउँमा के हुन्छ भनेर त्यो पकेट क्षेत्रको निर्धारण गरिएको हुन्छ र यसलाई हामीले चाहिँ अब त्यो पकेट क्षेत्रलाई पहिचान गरेर त्यसै कुनै एउटा बाली विशेष दलहनको त्यही क्षेत्रमा त्यसलाई राम्ररी पकेट रूपमा बनायो भने अवश्य नै त्यसले चाहिँ हामीले चाहिँ बजारकोलाई जोड्न है बेचबिखन गर्न र त्यहाँ प्रविधि हस्तान गर्न सजिलो हुन्छ पक्कै पनि हो र अर्को कुरो यसमा चाहिँ कोसे बालीमा पनि मैले सानो मेसिनरीहरू स्मल मेसिनरी साना मेसिनरीको मैले चाहिँ आवश्यकता देख्छु साना मेसिनरीहरू बढाएर मेकानाइजेसनको रूपमा साना मेसिनरीहरूको महत्त्व छ तिनीहरूको पनि यसमा चाहिँ जस्तो दाल पिस्ने मेसिनहरू होइन विभिन्न किसिमका यस्तोको पनि जरुरी म देख्छु मिलिङहरू होइन अनि यो मिलहरूको सुधारहरू त्यो पनि जरुरी छ दाल बालीको प्रवर्धन
7: जस्तो अनुसन्धानबाट तयार भएका उन्मोचन भइसकेका बिउहरूमा हामी किसानहरूले खोज्यो भने पर्याप्त पुर्याउन सक्ने आधारमा चाहिँ छौँ अवस्थामा छौँ
10: अब यो छैन पटक्कै छैन
7: पुग्दैन है
10: यो चाहिँ नै दुईटा कुरो भने मैले एक त पुग्दैन हामीले त्यो सोचेका छैनौँ अर्को कुरो मैले भने नि अहिले यो बिचको चाहिँ यो कृषि अनुसन्धान परिषद जस्तो मलाई एउटा अनुभव छ नेपालगञ्ज कृषि अनुसन्धान केन्द्र र सुर्खेत कृषि अनुसन्धान केन्द्रमा भएको मसुरो बिक्री नभएको सुन जस्तो मसुरो है त्यहाँको दलहन जातिका जातहरू लिङ्केजको कमीले बिउहरू पहिला के हुन्थ्यो भन्दाखेरि लिङ्केज थियो यो कृषि प्रसादले लगिदिन्थ्यो जान्थ्यो त्यहाँ त्यस्तो समस्याहरू पनि अहिले आएको छ र अर्को कुरो के हो भन्दा कृषि अनुसन्धान विज्ञहरूको कमी भयो विज्ञहरू गएर गाउँमै पकेट स्तरमा हालेको भनेको जस्तै पकेट स्तरमा कोसे बालीको बिउहरू उत्पादन गर्नुपर्छ बिउ भनेको प्राविधिक पक्ष हो प्राविधिक ज्ञान चाहिन्छ त्यहाँ चाहिँ एग्रोनोमिस्टहरू अथवा एग्रोनोमीको राम्रो तालिम लिएका जेटी जेटीहरू तिनीहरूलाई लगाएर त्यो किसानमै बिउ मूल बिउको बिउ है मूल बिउ पछिको बिउहरू किसानको क्षेत्रमा अलिक ठुलो मात्रामा उत्पादन गर्नुपर्ने जरुरी छ त्यो बाहेक किसानलाई आफै आफ्नो बिउ आफै बचाऊ आफ्नै गुणस्तरीय बिउ सुधार गर भनेर पनि ज्ञान सिप दिनुपर्ने अवस्था छ त्यसले गर्दा कसै भ्यालुको उत्पादन बढ्नु
7: हुन्छ सर निकै महत्वपूर्ण विषयमा यहाँले जानकारी गराइदिनु भयो अन्तिम खण्डमा अझै यो टड्काको विषय यो विषयलाई हामीले उठाउनु पनि पर्छ यो लाग्यो मलाई र यो महत्वपूर्ण विषय र सन्देशको लागि यहाँप्रति कृतज्ञ छौँ र यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
10: नमस्कार। यहाँलाई पनि धेरै धेरै धन्यवाद, मेरो आफ्नो कुरोहरू यहाँ राख्ने मौका दिनुभयो। सबैलाई नमस्कार।
7: हुन्छ, अहिले यहाँलाई विदा गर्छौँ। हजुर, हामीले हाम्रा अतिथि अर्थात् वरिष्ठ कृषि विज्ञ छवि पौडेलज्यूलाई विदा गरिसकेका छौँ। उहाँले धेरै कुराहरू भन्नुभएको छ। हामीले हुन त आजको विषय अलिकति दलहन बालीको विषय मात्रै थियो, हामी अरू कुरा पनि ल्याउन सफल भयौँ, अरू कुरा पनि आएको छ, धेरै कुराहरू आएको छ। यद्यपि हामीले कुरा अपुग भयो भने केही दिन पछाडि फेरि उहाँसँग पनि अर्को कुराकानीको साथमा फेरि पनि आउनेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने कार्यक्रम सम्पूर्ण युनिट सहित असीम सापकोटा पनि यहाँको माझबाट विदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ। डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन

0: ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक बोलुन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475946 98692965998।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: अहिले साँझको छ बजे
1: हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सिराको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गयो, धनुषा र पर्सामा पनि अनिश्चितकालीन कर्फ्यू जारी। कपिल वस्तुको सुदोधन गाउँपालिकाका उपाध्यक्षमाथि 5 लाख घुस लिएको भन्दै मुद्दा दायर। कुवैतमा इरानी आक्रमणमा परि एक नेपालीको मृत्यु। खोप सम्बन्धी विश्वव्यापी संस्था गाभीका लागि 70 करोड़ डलर निकासा गर्ने अमेरिकाको घोषणा र फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रधानमन्त्री वीरेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ। तराई मधेसमा विकसित घटनाक्रमलाई लिएर शाहले अहिले बेलुका 6 बजे सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज जानुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहसँगको भेटपछि गृहमन्त्री गुरूङ कप्तानगंज जान लाग्नु भएको हो। मन्त्री गुरूङसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि सुनसरी जाँदै हुनुहुन्छ। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाहरूबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको छ। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो ठूलो सुरक्षा अवस्थाको साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस प्रकारको घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बद्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वय कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभएको छ। बैठकले प्राकृतिक विपत्तिका घटनाहरूमा खोज उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकायहरूबीचको समन्वयलाई सुदृढ तुल्याउने निर्णय पनि गरेको छ। आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले समिति गठन गर्नुभएको छ। आज मन्त्रीस्तरीय निर्णय गर्दै वहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको छ। सहमति समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने तयारी गरेको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने अर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेको पीड़ितहरूको आरोप छ। त्यसैगरी लघुवित्त तथा वित्तीय संस्था पीड़ितहरूसँग वार्ता पनि सरकारले वार्ता गरी सरकारले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएको उनीहरूको भनाई छ। सिराहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा आज टायर बारेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। गोली लागेर यादवको ज्यान गएको जानकारी प्राप्त भएको छ, तर कसले चलाएको गोलीबाट ज्यान गएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीले सो कुरा बताएको छ। यसबारे अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराले गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले त्यहाँका केही संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू लगाएको छ। कार्यालयले 4 किल्ला तोकेर कर्फ्यू लगाएको क्षेत्र निर्धारण गरेको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साली पनि वीरगंजमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि त्यहाँ निषेधाज्ञा जारी गरिएको छ। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी त्यहाँ पनि निषेधाज्ञा जारी गरिएको छ। घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिल वस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी कुर्मी र गाउँपालिकाकै कम्प्युटर अपरेटर सुरेश कहार विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दुवैजनालाई 5 लाख रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। गाउँपालिकाको उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहारको खाताबाट 5 लाख रूपियाँ ट्रान्सफर भएको थियो। गाउँपालिकाले न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको थियो। त्यो कार्यक्रमका लागि भुक्तान भएको 6 लाख रूपियाँ मध्ये 5 लाख रूपियाँ उपाध्यक्ष चौधरीको खातामा गएको र त्यो भ्रष्टाचारको रकम भएको अख्तियारको जिकिर छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
8: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
11: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
12: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। चालू आर्थिक वर्ष लागेपछि सरकारलाई कर बुझाउन पटक पटक लाइन बस्दा सरकारको कर संकलन गर्ने राजस्व पोर्टल नचलेको कारण नागरिकहरूले हैरानी खेप्नु परेपछि रामेछाप उद्योग वाणिज्य संघले आज प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएको छ। साउनको दोस्रो सातासम्म पनि सरकारी राजस्व संकलन गर्ने आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको करदाता पोर्टल नियमित सञ्चालन हुन सकेको छैन। जति बेला पनि सर्भर चलेको छैन भन्दै सर्वसाधारण र व्यवसायीहरूलाई फर्काउनु परेपछि संघले उक्त पोर्टलको नियमित र प्रभावकारी सञ्चालन माग गर्दै अर्थमन्त्रीलाई ध्यानकर्षण बुझाएको छ। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेको व्यवसायीहरूको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी विनु भद्राचार्य कुमारलाई ध्यानकर्षण पत्र बुझाउँदै सर्भर नचल्दा खेप्नु परेको हैरानी बारेमा जानकारी गराएको हो। रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा रामेछापमा पहिलो पटक व्यवसायीको प्रतिनिधि र बैंकर्सहरूका बीच समसामयिक विषयमा अन्तर्क्रिया भएको छ। आज रामेछाप उद्योग वाणिज्य संघमा आयोजना भएको उक्त अन्तर्क्रिया कार्यक्रममा जिल्ला सदरमुकाममा रहेका विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रामेछापका उद्योगिक व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूबीच पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी, व्यवसायीले भोगिरहेको वित्तीय समस्या, बैंक तथा वित्तीय संस्थाबाट जारी हुने कर्जा प्रवाह, कर्जामा तोकिएको ब्याजदर, सेवा प्रवाह, डिजिटल ब्याङ्किङ सेवा तथा सर्वसाधारण तथा व्यवसायीहरूको वित्तीय पहुँचको साथै सामाजिक उत्तरदायित्वको सन्दर्भमा छलफल भएको हो। महोत्तरीको प्रतिवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाडौँको माइती घरमा प्रदर्शन भएको छ। वन कर्मचारीलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले तीन दिनदेखि प्रदर्शन गर्दै आएका छन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले दुई महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेको बताउनुभयो। यादवको अनुसार दुई महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना ताँस गर्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठ सहित सातजना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै छ सात घण्टा बन्धक बनाएको थियो। उनीहरूलाई मानसिक यातना दिएको र वन कर्मचारीले प्रयोग गर्ने सरकारी गाड़ीमा आगजानी गरी पूर्ण रूपमा नष्ट गरेको उहाँको भनाइ छ। कुवेतमा भएको इरानी आक्रमणमा परेर एकजना नेपालीको मृत्यु भएको छ। उत्तरी कुवेतमा गरिएको आक्रमणमा परेर एकजना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आक्रमणमा परेर चिनिया कम्पनी मा सवारी चालकको रूपमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मृतकको पहिचान भने खुलेको छैन। मन्त्रालयका अनुसार यसको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास कुवेतलाई निर्देशन दिएको छ। राजदूतावास कुवेतका सम्बद्ध निकायहरू र कम्पनीहरूसँग नजिकैको सम्पर्कमा रहेको परराष्ट्रले जनाएको छ। संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था गाविका लागि 60 करोड़ अमेरिकी डलर निकासा गर्ने घोषणा गरेको छ। यद्यपि अमेरिकाले यसै कोष मार्फत विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको छ। राष्ट्रसंघीय निकाय डब्ल्यूएफओका लागि यो ठूलो आर्थिक धक्का मानिएको छ। अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले गावि मार्फत विश्व स्वास्थ्य संगठनलाई कुनै पनि अमेरिकी सरकारी रकम उपलब्ध नगराउने कुरा पुष्टि गर्दछ भनिएको छ। र अन्त्यमा खेल समाचार। विश्वकपको फाइनलमा स्पेनसँगको हार पछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। आयोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ीहरू नुएल मोलिना र लियान्ड्रो पारडेस तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणको लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटको लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठाउँ। सिराको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गयो। धनुषा र पर्सामा पनि अनिश्चितकालीन कर्फ्यू जारी। कपिल वस्तुको शुद्धधन गाउँपालिकाको उपाध्यक्षमाथि 5 लाख घुस लिएको भन्दै मुद्दा दायर। कुवेतमा इरानी आक्रमणमा परि एक नेपालीको मृत्यु। खोप सम्बन्धी विश्वव्यापी संस्था गाविका लागि 60 करोड़ डलर निकासा गर्ने अमेरिकाको घोषणा र फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौ जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
2: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
6: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि
6: त्यसो भए ध्यान दिएर सुन्ने
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
6: सुन्नु भए त
2: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
8: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np

मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। मनवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी हजुरको रेडियो त्रिपदी रामेछाप रेडियो र चंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक सहर

0: भारत सुनेर साथ दिनुहोला। श्रोता रामेछाप सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना अनुरूप नागरिक मैत्री स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। 14 वटा ओडाहरू रहेको नगरपालिकाभित्र हाल 24 वटा नगर स्तरीय स्वास्थ्य संस्था र 6 वटा सामुदायिक तथा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। साथै बागमती प्रदेश सरकार मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पनि सेवा प्रवाह गरिरहेको छ। श्रोता रामेछाप सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना अनुरूप नागरिक मैत्री स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। 14 वटा ओडाहरू रहेको नगरपालिकाभित्र हाल 24 वटा नगर स्तरीय स्वास्थ्य संस्था र 6 वटा सामुदायिक तथा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। साथै बागमती प्रदेश सरकार मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पनि सेवा प्रवाह गरिरहेको छ। नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा नागरिकले सहज सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने लक्ष्य सहित नयाँ योजना र कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। चालू आर्थिक वर्ष 2083-84 पनि स्वास्थ्य सेवाको पहुँच गुणस्तर र प्रभावकारिता वृद्धि गर्ने उद्देश्यले विभिन्न नयाँ कार्यक्रमहरू अघि सारेको छ। आधारभूत स्वास्थ्य सेवादेखि मातृ शिशु स्वास्थ्य, रोगको रोकथाम, स्वास्थ्य पूर्वाधार सुदृढीकरण तथा जनशक्ति व्यवस्थापनसम्मका कार्यक्रम मार्फत स्थानीय नागरिकलाई आफ्नै ठाउँमा भरपर्दो सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थरी नगरपालिकाले स्वास्थ्य सेवालाई कसरी थप प्रभावकारी बनाउँदैछ, स्वास्थ्य संस्थाको अवस्था, जनशक्ति व्यवस्थापन, नागरिकलाई उपलब्ध गराउँदै आएको सेवा, आगामी योजना र चालू आर्थिक वर्ष 2083-84 स्वास्थ्य कार्यक्रम लगायतका बारेमा मन्थरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव राज खुयालसँग गरिएको यो कुराकानी।
1: मन्थरी नगरपालिकाले धेरै वर्षदेखि स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समुदाय स्तरदेखि लिएर स्वास्थ्य संस्थामा दिइने उपचार सेवा सम्बन्धमा नयाँ कार्यक्रमहरू गर्दै आएको छ। जस्तै मैले यहाँलाई भनौँ, किशोरीसँग नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स गएर विद्यालय शिक्षा स्वास्थ्य शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने, त्यसै गरी स्वास्थ्य कर्मी मार्फत चाहिँ विद्यार्थीहरूको चाहिँ आँखा परीक्षण र स्वास्थ्य परीक्षणहरू गराउने, विद्यालय नर्स मार्फत चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने लगायत, र नागरिकसँग स्वास्थ्य कर्मी भनेर मन्थली नगरपालिकाको 43 वटा केन्द्रहरूमा ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई चाहिँ मध्यनजर गर्दै तिनीहरूले खाने औषधिहरू नियमित खाएका छन् कि छैन र उहाँहरूले चाहिँ स्वास्थ्य परीक्षण गरे अनुसार चाहिँ फलोअप परीक्षण गर्नुभएको छ कि छैन र टाइमली प्रयोगशाला परीक्षण लगायतका अन्य इन्भेस्टिगेसन गर्नुपर्ने परीक्षणहरू गरेको छ कि छैन भन्नेसम्म कुराको चाहिँ फलोअप गर्ने गरी हामीले घर दैलोमा नै स्वास्थ्य सेवा दिनलाई कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ र स्वास्थ्य संस्थाहरू पनि समुदाय स्तरसम्म पुर्याएर आधा घण्टाको दूरीभित्र नै स्वास्थ्य संस्थाहरू स्थापना गरेर सेवा सञ्चालन दिइरहेको छ। त्योभन्दा बाहेक अब यो आर्थिक वर्षमा अझ थप कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ। अब त्यसमा के छ भने कुनै पनि नागरिकहरू कुपोषित हुनुहुँदैन। स्वास्थ्यको स्थिति पोषणको कारणले गर्दाखेरि स्वस्थताको स्थिति कायम हुनुपर्छ भन्ने छ। त्यसमा पनि विशेषतः हेर्ने हो भने 5 वर्ष मुनिका बालबालिकाहरू कुपोषित भयो भने उनीहरूको चाहिँ शारीरिक र मानसिक बौद्धिक विकासमा असर पर्ने भएको कारणले विशेषतः 5 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ हामीले अनुगमन मोनिटरिङ लेखाजोखा गरेर चाहिँ 6-6 महिनामा उहाँहरूको पोषण स्थिति के रहेछ भनेर चाहिँ स्क्रिनिङ गर्ने कार्यक्रमै छ। त्यो नियमित हामीले गरिरहेको अवस्था थियो भने हामीले स्वास्थ्य संस्थामा चाहिँ 2 वर्ष मुनिका बच्चाहरूलाई चाहिँ ग्रोथ मोनिटरिङ भनेको तौल लिने कामहरू हामीले नियमित रूपमा गरेर बच्चाको तौलको स्थिति के छ, उसको पोषणको स्थिति के छ, उसको चाहिँ उमेर अनुसार हाइट बढ्या छ कि छैन, उमेर अनुसारको वेट छ कि छैन, यो हामीले लेखाजोखा गर्ने र गर्भवती महिलाको चाहिँ गर्भ अवस्थामा र सुत्केरी अवस्थामा उहाँहरूको चाहिँ पोषणको स्थिति ठिक छ कि छैन भनेर मापन गर्ने कार्यक्रम हामीले नियमित गरेका हौं। तथापि अब यसलाई चाहिँ हामीले होलिस्टिक रूपमा मापदण्ड बनाएर स्वास्थ्य संस्था पनि पोषण मैत्री स्वास्थ्य संस्था ओडा पनि पोषण मैत्री ओडा र पालिका नै पोषण मैत्री पालिका घोषणा गर्ने प्रावधान अनुसार चाहिँ हामीले यी सबै कुरालाई मध्यनजर गर्दै मापदण्ड अनुसार चाहिँ जसरी बाल मैत्री स्थानीय शासन युक्त नगर घोषणा भयो त्यसै गरी पोषण मैत्री युक्त नगर घोषणा गर्ने प्लानको लागि पनि

0: बजेट छुट्याएको अवस्था छ। यसै गरी अब अहिले मैले भने एडल्टमा चाहिँ गर्भवती र सुत्केरीको पोषण स्थिति अनि पाँच वर्ष मुनिका बाल बालिकाको पोषण स्थितिको जस्तै महत्वपूर्ण पोषण स्थिति चाहिँ किशोरीहरूको पनि पोषण स्थिति चाहिँ ठिक अवस्थामा हुनुपर्छ भनेर चाहिँ अब यो किशोर र किशोरीको पनि पोषणको स्थिति र उनीहरूको चाहिँ स्वास्थ्यको स्थिति राम्रो बनाउनको लागि हामीले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा र किशोर किशोरी मैत्री वडा घोषणा र पालिका घोषणा गर्ने प्रावधानको लागि पनि ती कार्यक्रमहरू अगाडि बढाउन पनि बजेटिङको व्यवस्था भएको छ। यसै गरी साथसाथै हामीले के पनि गर्दैछौँ भने नागरिकलाई अहिले सर्ने रोगभन्दा नसर्ने रोगहरूको समस्या धेरै छ, जसले गर्दा चाहिँ विशिष्टीकृत सेवाहरू हामीले चाहिँ यहाँबाट दिने भन्दा पनि माथिल्लो लेभलका ठूला सेवाहरू दिनको लागि चाहिँ साझेदारीमा विशेषज्ञ सेवा सहितको शिविरहरू सञ्चालन गर्ने भनेर जस्तै हार्ट जर्नी सम्बन्धी, स्त्री रोग सम्बन्धी, बाल रोग सम्बन्धी, मानसिक रोग सम्बन्धी यस्ता शिविरहरू विभिन्न चाहिँ सरकारी र गैर सरकारी संस्थाहरूसँगको समन्वयमा सञ्चालन गर्ने गरी हामीले चाहिँ बजेटिङको व्यवस्था गरेका छौँ। त्यो चाहिँ हामीले समुदाय लेभलसम्म पनि लान सक्छौँ, कति चाहिँ हाम्रो मन्थली अस्पताल लेभलमा नै काठमाडौँका चाहिँ ठूला ठूला हस्पिटलका डाक्टरहरूलाई चाहिँ ल्याएर यहाँ नै स्क्रिनिङ गर्ने, उपचार गर्ने र रेफर गर्नु पर्यो भने समयमा नै रेफर गरेर उहाँहरूको चाहिँ उचित उपचार गर्ने व्यवस्था को लागि हामीले चाहिँ साझेदारीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेर चाहिँ नयाँ कार्यक्रमहरू पनि ल्याएका छौँ। र त्यसपछि चाहिँ अब हामीले अहिले पनि यो स्त्री रोगसँग सम्बन्धित धेरै समस्याहरू छन् भनेर स्त्री रोग विशेषज्ञ यो असार र साउनमा हामीले ल्याएर चाहिँ स्क्रिनिङ गरेर समस्याहरू समाधान गर्नको लागि चाहिँ हामी गयौं। त्यसले गर्दा यस्ता कार्यक्रमहरू हामीले निरन्तर गर्दैछौ।
1: अब यो अलिकति मन्थली नगरपालिकाको हाम्रो स्वास्थ्य क्षेत्रको एउटा संरचनाको कुरा पनि गरौँ न। हाम्रो स्वास्थ्य संस्थाहरू कति छन्, स्वास्थ्य कर्मीहरू के कति छन्, त्यसै गरी मन्थली नगरपालिकाले स्वास्थ्य संस्थाहरूलाई अझै थप्ने कुराहरू, विस्तारका कुराहरू कतिको सोचेको छ यो विषयमा, होइन कर्मचारी व्यवस्थापनका कुराहरू कसरी सोचेको अवस्था छ, यसबारे पनि जानकारी गराइदिनुहोस् न।
0: मन्थली नगरपालिकाले 2074 पछि जुन चाहिँ स्थानीय तहमा स्वास्थ्य शिक्षा लगायतका सम्पूर्ण कार्यक्रमहरू संघीयता पश्चात सञ्चालन गर्ने अधिकार आयो, त्यसभन्दा पछाडि पहिला केन्द्रीकृत राज्य प्रणालीकोले सञ्चालन गरेको भन्दा धेरैवटा स्वास्थ्य संस्थाहरू थपेको अवस्था छ, जसमा चाहिँ छवटा सहरी स्वास्थ्य केन्द्र थपेको छ र तीनवटा आधारभूत स्वास्थ्य केन्द्र थपेको छ। संरचनागत हिसाबले हेर्दाखेरि मन्थली अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र थियो, 15 बेडको हस्पिटलको रूपमा स्थापित गरेर सञ्चालनमा छ। यसरी हेर्दाखेरि हाम्रा सरकारी स्वास्थ्य संस्थाहरू 23 छन् र हाम्रो एलोप्याथीका 23 र एउटा आयुर्वेद चिसापानी आयुर्वेद औषधालय गरेर चाहिँ जम्मा 24 सरकारी स्वास्थ्य संस्थाहरू छन् भने 3 निजी हस्पिटल र 3 डेन्टल र पोलिक्लिनिक गरेर 6 संस्था चाहिँ दर्ता भएका 6 स्वास्थ्य संस्थाहरू चाहिँ प्राइभेट छन्, जसले गर्दा मन्थलीको क्याचमेन्ट एरियामा चाहिँ 30 स्वास्थ्य संस्था नगरपालिका अन्तर्गतका र एउटा चाहिँ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जुन चाहिँ प्रदेश स्तरको कार्यालय हो त्यो चाहिँ हाम्रो क्याचमेन्ट एरियामा नै छ। यसरी 31 स्वास्थ्य संस्थाहरू क्रियाशील छन्
1: नगरमा
0: र त्यो मध्ये चाहिँ 30 चाहिँ हाम्रो अन्तर्गत पर्छन्, तीले चाहिँ सेवा दिइरहेको अवस्था छ। अब सरकारी स्वास्थ्य संस्थाको अवस्था हेर्दाखेरि जनशक्ति चाहिँ मन्थली नगरपालिकाले यदि खाली भयो, कसैको चाहिँ अवकाश भयो, कसैले चाहिँ अस्थायीले जागिर छोड्यो, थाईले पनि जागिर छोड्यो, स्वरूप भयो भने तत्कालै विदिन 1 महिनाभित्र 2 महिनाभित्र नै त्यो पदपूर्ति गरिहाल्छ, त्यो विज्ञापन गरेर सूचना गरेर चाहिँ पदपूर्ति गरेको अवस्था छ। अहिले पनि एउटा दुईटा पदहरू चाहिँ जसले चाहिँ अनिवार्य अवकाशले कोही सरुवा भए त्यो कारणले एउटा दुईटा पद रिक्त भएको कारणले हामीले सूचना गरिरहेको अवस्था छ। अब हामीलाई कन्टिन्यू दिएर त्यसलाई व्यवस्थापन हामी गर्छौं भनेपछि लगभग हाम्रो चाहिँ स्वास्थ्य कर्मी कर्मचारी गरेर 150 हाराहारीमा कर्म स्वास्थ्य क्षेत्रमा कर्मचारी
1: र स्वास्थ्य संस्था
0: स्वास्थ्य संस्था गरेर त्यसमा हाम्रा रिक्त भनेको चार पाँचवटा पदहरू हुन् त्यो हामीले चाहिँ तत्काललाई सूचना गरिसकेको अवस्था छ
1: त्यो पनि फुलफिल हुन्छ
0: त्यो फुलफिल हुने अवस्थामा छ भनेपछि यसरी हामीले कर्मचारीहरू जुन चाहिँ मापदण्ड अनुसार दरबन्दी अनुसार चाहिँ हाम्रो कर्मचारी छ त्यो कर्मचारी फुलफिल गर्ने नै अवस्था गरेका छौँ जसले गर्दा चाहिँ सेवामा चुस्तता ल्याउनको लागि हामीलाई सहज हुन्छ भन्ने कारणले हामीले गरेका छौँ अब विद्यालय नर्स पनि हाम्रो चाहिँ जुन प्लस टू चलेको विद्यालय मन्थलीमा भएका सातवटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम छ लागू भएको छ त्यो लागू भएको अनुसार चाहिँ दुईजना विद्यालय नर्सले छोड्नुभयो उहाँहरू वैदेशिक रोजगारको लागि जानको लागि छोड्नुभयो जसले गर्दा रिक्त भएको हुनाले यो चाहिँ हाम्रो अन्तर्गत सञ्चालन भए पनि प्रदेशले नियुक्ति गरेर पठाउँछ त्यो हुनाले हामीले प्रदेशलाई अनुरोध गरेका छौँ नियुक्तिलाई सूचना गरेको छ सायद त्यसको अन्तर्वार्ता पनि भइसकेको छ अब त्यसको परिणाम आएपछि हामी कहाँ ती मान्छेहरू पनि फुलफिल हुने नै कन्डिसनमा छ यसरी जनशक्तिको हिसाबले हामीले व्यवस्थापन गरेका छौँ र अब जुन किसिमको चाहिँ हामीले नेपाल सरकारले तोकेको जब डिस्क्रिप्सन छ कर्मचारीहरूलाई त्योभन्दा अलावा पनि स्थानीय सरकारले आफ्नै कार्यविधि आफ्नै चाहिँ एउटा चाहिँ इनिसिएसनमा समुदाय स्तरमा पनि पुर्याउने कार्यक्रम हामीले गरेका छौँ जस्तै गाउँघर क्लिनिक र खोप क्लिनिक चाहिँ संघीय प्रदेश सरकारले नै सञ्चालन गर भनेको हुन्छ त्यही अनुसार हामीले सञ्चालन गरिरहेका हुन्छौँ त्योभन्दा बाहेक पनि हामीले जस्तै विद्यालय स्वास्थ्य शिक्षाका कुराहरू प्रत्येक महिना किशोरीलाई चाहिँ परीक्षण गर्न नर्सहरू पुग्ने कुराहरू नागरिकसँग भेट्न स्वास्थ्य कर्मीहरू महिनाको एकचोटि चाहिँ केन्द्र तोकेर चाहिँ समुदाय स्तरमा जाने कुराहरू होइन र अब अर्को कुरा चाहिँ हामीले विभिन्न बेलामा चाहिँ के चाहिँ नसर्ने सर्ने कस्ता रोगहरू चाहिँ हाम्रो समुदायमा रहेछन् एकचोटि स्क्रिनिङ गरेर हेरौँ भनेर चाहिँ त्यस्ता कार्यक्रमहरू जस्तै पिसाब परीक्षण गरेर मृगौलाको कन्डिसन के रहेछ भनेर चाहिँ हेर्ने कुराहरू यस्ता क्रियाकलाप पनि हामीले आफूले इनिसिएसन लिएर समुदाय स्तरमा गरिरहेका छौँ तिनै जनशक्ति प्रयोग गरेरै गरेका छौँ
1: जनशक्तिको कारणले गर्दा हाम्रो सेवा प्रवाहमा समस्या छैन
0: जनशक्तिको कारणले गर्दा छैन अब यसमा एउटै अलिकति समस्या के छ भने मन्थली हस्पिटल चाहिँ हाम्रा चाहिँ पाँचवटा जिल्ला भयो अन्य जिल्लाका मान्छे बिरामी पनि आउने ठाउँ
1: दुई तिन सय दिनमा सेवा
0: दिनमा तिन सय लगभग सेवा दिने ठाउँ भएको कारणले र हामीले चाहिँ हाम्रो दरबन्दी भनेको चाहिँ प्राथमिक स्वास्थ्य केन्द्रको स्थायी दरबन्दी अस्थायी स्वीकृत दरबन्दी चाहिँ 15 बेडको हस्पिटलको 30 जना र हामीले चाहिँ काजमा ल्याएर अथवा चाहिँ अस्थायी करार चाहिँ जनशक्ति राखेर हामीले चाहिँ लगभग आजका दिनमा पनि 70 जना जति जनशक्ति हामीले
1: गाह्रो अवस्थामा सञ्चालन गरे भनौँ न
0: यसमा चाहिँ हामीले धेरै जसो छात्रवृत्तिका डाक्टरहरू छात्रवृत्तिका चाहिँ नर्सिङ अधिकृतहरू पनि हामीले प्रदेशसँग समन्वय गरेर चाहिँ मागेर यहाँ चाहिँ चलाइरहेको अवस्था हुन्छ छात्रवृत्ति करारको चाहिँ 1 वर्ष टाइम पुगेपछि सरुवा पनि हुने अन्य जिल्ला जान सकिने अलि सुगममा जान पाउने 2 वर्ष सकिएपछि उहाँहरूको टाइमै सकिने भएको कारणले उहाँहरू गइसकेपछि तत्काल हामीले चाहिँ ल्याउन सकेनौँ अथवा यहाँ चाहिँ प्रदेशले पठाएन भने चाहिँ हाम्रो दरबन्दीको मात्रै जनशक्ति हुँदाखेरि चाहिँ मेडिकल अफिसरहरू चाहिँ यदा कदा अलिकति कम भएको जस्तो अवस्था हुन्छ तथापि हामीले चाहिँ हामीसँग भएको दरबन्दी अथवा अन्यत्रबाट चाहिँ मागेर के गरेर हुन्छ हामीले चाहिँ अलिकति व्यवस्थापन चाहिँ गरिरहेका छौँ त्यो बेलामा अलिकति जनशक्तिको कमी भए पनि काममा ठुलै बाधा परेको हुँदैन तर हामीले एक्स्ट्रा टाइम एक्स्ट्रा चाहिँ सुविधा दिएर त्यहाँ भएको जनशक्तिलाई चाहिँ खटाउने व्यवस्था हामीले मिलाएका छौँ तथापि हामीले फेरि प्रदेशमा समन्वय गरेर छात्रवृत्ति डाक्टरहरू पठाइदिन अनुरोध गर्छौँ अब यसमा चाहिँ

0: हाम्रो स्वास्थ्य सेवामा नकारात्मक प्रभाव परेको अवस्था चाहिँ
1: तत्काल पर्न सक्ने अवस्था पनि
0: छैन र त्यो दिएका पनि हामीले छैनौँ र अर्को चाहिँ अब स्वास्थ्य सेवा दिनको लागि औषधि औजार उपकरणको व्यवस्थापन पनि मुख्य चिज हो त्यो पनि नगरपालिकाको दायित्वभित्रै पर्ने भएको कारणले हामीले मन्थली हस्पिटल लगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने औजार उपकरणको पनि यथोचित व्यवस्थापन गर्न सकेका छौँ। अब पूर्ण भन्ने चिज त विस्तार हुँदै जाने हो, कतिपय कुराहरू चाहिँ
1: गर्दै जाँदा
0: आवश्यकता महसुस हुन्छ। अब एउटा जनरल सेवाबाट एडभान्स सेवा दिँदै जाँदा फेरि थप चिजहरू आवश्यक पर्छ, त्यो आवश्यक पर्ने चिज बढ्दै बढ्दै जाने, गुणस्तरीय सेवाको लागि फेरि थप्दै जाउँ, पहुँच पनि भयो, हामीसँग चाहिँ रिसोर्स पनि छ भनेर हुँदै जाँदाखेरि बढ्दै जाने कुरा त्यो आफ्नो ठाउँमा रहे। अन्यथा जनरल्ली सेवा दिने कुरामा चाहिँ हामी औजार उपकरण औषधिको कारणले त्यस्तो धेरै असर परेको अवस्था छैन।
1: मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने हाम्रो लामो समयदेखिको यो योजना पनि हो, प्रक्रिया अगाडि बढ्यो पनि भनेको लामै समय भइसक्यो, तर त्यहाँ शुरूआत हुन सकेको छैन। शुरूआत त केही भएको पनि होला सायद, मैले अगाडि नै सुनेको केही कर्मचारीहरू पनि त्यो कार्यक्रम अन्तर्गत नै आयो रे भन्ने खालको ती खालको कुराहरू पनि आएको थियो। अहिले यसको प्रोसेस चाहिँ के छ सर?
0: यसको प्रोसेस हामी धेरै अगाडिदेखि लागेका हौँ र सेवाको हिसाबले बिरामीको हिसाबले प्रादेशिक हस्पिटल चलाउनु पर्ने ठाउँ हो जुन मन्थली चाहिँ यहाँबाट रेफरल सेन्टर पनि काठमाडौँ जान नजिकै
1: पर्ने
0: तत्काल चाहिँ अब एउटा चाहिँ सदरमुकाम धेरै
1: बिरामीको चाप
0: धेरै जिल्लाको चाहिँ सेन्टर पर्ने, रामेछाप जिल्लाका सबै पालिकाको सेन्टर पर्ने भएको कारणले सबै हिसाबले यसलाई दिनुपर्ने हो। अब भएको के छ भने हामी आफ्नो प्रक्रियामा प्रदेशमा हाम्रा फाइलहरू बुझाएका छौँ, प्रदेशले पनि एउटा कार्यदल गठन गरेर चाहिँ
1: हुँदैन भने छैन
0: आयो, त्यसको रिपोर्ट बुझाएको छ, हुँदैन भनेको छैन, अब त्यो प्रक्रियामा छ। तर के छ भने प्रक्रियामा प्रादेशिक हस्पिटल भनेर घोषणा गरेर सञ्चालन नभए पनि प्रदेशले जनशक्तिहरू चाहिँ जस्तै करारका जनशक्तिहरू चाहिँ प्रादेशिक हस्पिटलमा पठाएको जस्तै गरी यसलाई चाहिँ पठाउने सहयोग गर्ने, अन्य केही रकमहरू हालिदिएर चाहिँ यसलाई चाहिँ सपोर्ट गर्न, औजार उपकरण आवश्यकतालाई व्यवस्थापन गर्न अथवा भौतिक पूर्वाधार अथवा जनशक्ति व्यवस्थापन गर्न केही पैसाहरू चाहिँ हालिदिने, यस्ता कुराहरू भइरहेका छन्। तर घोषणा भएको छैन, अब घोषणा गरेर नै अगाडि जाने भनेर चाहिँ 80-81 चाहिँ नीति तथा कार्यक्रममा प्रदेशको आएको पनि थियो, त्यो अनुसार बजेटिङ व्यवस्था भएर चाहिँ अर्गानोग्राम स्वीकृति भएर अनि हस्पिटल प्रादेशिक भयो भनेर चाहिँ स्वीकृत भएको अवस्था चाहिँ छैन, तर यो प्रक्रिया भने छ।
1: बिजनेस फोकस हामीले यो मन्थली अस्पताल नै गरिरहेछौँ केही समयको लागि। अब यो न्यूनतम सेवा मापदण्डमा चाहिँ हाम्रो मन्थली अस्पताल कहाँनिर छ, कस्तो छ अहिलेको यस्तो हेर्दाखेरि चाहिँ?
0: अब यस्तो छ, यो एमएसएस भन्छ न्यूनतम सेवा मापदण्ड भनेको त्यो सेवालाई चाहिँ कतिको गुणस्तर युक्त बनाएर चाहिँ सेवा दिइरहेको
1: सुशासनका कुराहरू पनि
0: जोडिन्छन् होइन। अब यसलाई व्यवस्थित चलाउनको लागि यो अति आवश्यक पनि छ, यो आवश्यक भएको हुनाले हामीले यसलाई चाहिँ एकदमै राम्रो स्कोरिङ बनाउन भनेर लागेका पनि हौँ। अब यसमा चाहिँ दुईटा छ, एउटा चाहिँ आफूले स्व मूल्याङ्कन गर्ने,
1: आन्तरिक मूल्याङ्कन
0: आफैले स्व मूल्याङ्कन गरेर हेर्ने, हेर्दाखेरि पनि जे मापदण्ड अनुसार त्यो चाहिँ छ भने छैन भने जिरो गरेर पनि हामी जान सक्ने अवस्था हुन्छ र त्यसलाई चाहिँ फेरि कन्टिन्यू राखिरहने चिज हो, एकचोटि पुर्याएर एक दिन पुर्याएर नै भएन, सेवा गुणस्तरीय चाहिँ दिनदिनै हुनु पर्यो, जुन
1: फेल
0: हुनु पनि सकिने अवस्था भयो। अब त्यसले गर्दा हामीले आफ्नो स्व मूल्याङ्कनमा मन्थली अस्पताल आजभन्दा 2 वर्ष अगाडि हेर्दा हामी 91 नम्बरसम्ममा हामी पुगेका होइन 100
1: त्यसपछि केही घट्यो पनि।
0: अब बीचमा चाहिँ के भयो भन्दा हाम्रो प्रदेशबाटै चाहिँ एउटा टिम आएर हेरौँ न त भनेर प्रदेशको टिम र हामी आफै भएर हेर्दाखेरि पनि हामी अलिकति कम आएको अवस्था पनि थियो र फेरि बीचमा चाहिँ हामीलाई यो त के हो भन्दा सिकाइ हो यहाँनिर हाम्रो कमजोरी भएको छ, यसलाई फेरि चाहिँ अपडेट गरेर लानुपर्छ भनेपछि हामीले
1: सुधारको
0: काम भएको छ। यो हेर्दा हामी लगभग 80 माथिमा फेरि हामी अहिले पुगेका छौँ। अब हामीसँग चाहिँ यो निक साइमन इन्स्टिच्युट भन्ने एउटा संस्था ले पनि मन्थली अस्पतालमा सहयोगीको रूपमा आएर काम गर्ने भन्दा चाहिँ एउटा संस्था पनि हाम्रो आउँदैछ, त्यसमा उहाँहरूको एउटा चाहिँ म्यान्डेटरी वर्क चाहिँ के पनि हो भन्दा एमएसएसलाई चाहिँ राम्रो बनाउने, त्यो गुणस्तर सुधारको लागि पनि काम गर्ने र अब क्षमता अभिवृद्धिमा नि काम गर्ने, स्किल म्यान पावरलाई चाहिँ त्यहाँ काम गर्ने, एउटा इन्भाइरोमेन्ट क्रिएट गर्ने र सपोर्ट गर्ने पनि भएको हुनाले अब अहिले हामी 80 भन्दा माथि छौँ भने अब यसलाई बढाएर चाहिँ हामी एकदमै सहयोग हाराहारी पुग्न पुर्याउन पनि

0: किनभने केही सपोर्ट आवश्यक रहेछ भने कुनै पनि अर्गनाइजेसनको पनि हात हुन्छ होइन र त्यसमा त अब फेरि हामीले नगरले व्यवस्थापन समितिले त्यसलाई चाहिँ अपडेट गर्नको लागि धेरै रोल त गरिरहेका छौँ तथापि कुनै कुनै रिसोर्सको कुरा कुनै कुनै चिजहरू चाहिँ अब क्षमता अभिवृद्धिका कुराहरू यी नपुगेका कुरामा पनि त्यो टिमसँग मिलेर काम गर्दा पनि अझ हामी राम्रो हुन सक्ने अवस्था पनि
1: ताकेता गर्नुपर्ने काम यहाँहरूले गरिराखेको
0: छ।
1: हजुर, अब जस्तो हाम्रोमा यहाँले अघि नै भन्नुभयो शहरी स्वास्थ्य केन्द्रहरू छन्, प्राथमिक स्वास्थ्य केन्द्र, अब अस्पतालका कुरा यहाँ जोडेर आइ नै गयो, 24 भन्दा बढी स्वास्थ्य संस्थाहरू छन् हाम्रो, त्यो सँगसँगै अब मातहतमै रहेर 30 भन्नुभयो, एउटा 31 चाहिँ आयुर्वेद चाहिँ प्रदेश स्तरको भनौँ होइन, ती स्वास्थ्य संस्थाहरू छन्। हामीले ठ्याक्कै शहरी स्वास्थ्य केन्द्रहरूमा हामीले यति बेला गयौँ भने जुन राज्यले निशुल्क प्रदान गर्नुपर्ने औषधिदेखि लिएर त्यहाँको जुन एउटा न्यूनतम सेवाको एउटा मापदण्ड कार्यान्वयन गरेको छ, त्यो स्तरको सेवा अथवा औषधिहरू नागरिकले सहजै पाउन सक्ने अवस्था बनाएको छ।
0: मन्थली नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारमा अत्यावश्यक निशुल्क सूचीका 98 थरीका औषधिहरू, कुनै स्वास्थ्य संस्थामा चाहिँ लामो समयदेखि कुनै औषधि चल्दै नचल्ने छ भने त्यो 98 नै पुर्याउनुपर्छ भनेर भयो भने त्यहाँ खेर जान सक्छ,
1: त्यहाँको त कुन बढी जान्छ त्यही अनुसारले
0: त्यो अनुसार जाने हो। तर आवश्यकताको आधारमा प्रत्येक स्वास्थ्य संस्थामा हामीले अत्यावश्यक निशुल्क सूचीमा रहेका औषधिहरू वितरण गरेका छौँ, उपलब्ध गराएका छौँ। कुनै बेला ठ्याक्कै सकिएको र यहाँ मन्थली लिन नआउने वातावरण परेको बेलामा एउटा दुईटा आइटम कमी भएको भए बेग्लै कुरो, नत्र हामीले चाहिँ व्यवस्थापन गर्छौँ
1: अहिले सहज रूपमा सेवा प्रवाहको हिसाबले पनि त्यहाँ हुने जुन खालको एउटा न्यूनतम सेवा भनौँ न होइन ती सेवाहरू राम्रोसँग सञ्चालन
0: भएका छन्।
1: अब यो जस्तो नेपाल सरकारले चालु आर्थिक वर्षदेखि कर्मचारीहरूको तलब वृद्धि गरिदियो होइन, यसले सायद अब करारमा कर्मचारी व्यवस्थापन गरिरहेको स्थानीय तहहरूलाई अलिकति टाउको दुखाएको विषय पनि भयो होला सायद यहाँको त्यो कुरामा सुन्नै छ। अब तपाईँको 10-11% तलब वृद्धि छ, त्योसँग फेरि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 21% तलब वृद्धि भनेर चाहिँ जुन खालको एउटा बजेट भाषणमा आयो त्यसपछि चर्चाको विषय पनि भयो, यसको म्यानेजमेन्ट व्यवस्थापन चाहिँ हाम्रो पालिकाले कसरी गर्छ? अब यो जुन नगर आफै राखेको करारको कर्मचारीले यो सेवा पाउँछ कि पाउँदैनन्, यसको व्यवस्थापनमा चाहिँ यहाँहरूको के एक्सर्साइज?
0: मन्थली नगरपालिकाले अस्थायी करार को जनशक्तिको व्यवस्थापन गरेका छ, शहरी स्वास्थ्य केन्द्र मन्थली अस्पताल सञ्चालनको लागि पनि हामीले गरेका छौँ।
1: मुख्य चाहिँ
0: त्योभन्दा बाहेक हाम्रा चाहिँ दरबन्दी रहेका स्थायी दरबन्दी भएका प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीमा रिक्त दरबन्दीहरू पनि छन्, रिक्त दरबन्दीमा पनि हामीले अस्थायी करार कर्मचारीहरू व्यवस्थापन गरेका छौँ। अब त्यो व्यवस्थापन अनुसार चाहिँ हामीले यो आर्थिक वर्षबाट तलब वृद्धि 10% भएको भनेर भनिएको छ, त्यो 10% तलबको हकमा चाहिँ हामीले सबैलाई व्यवस्थापन गर्ने गरी हामीले चाहिँ बजेटिङको व्यवस्था गरेका छौँ। अब प्रोत्साहनको हकमा चाहिँ अब यो सबै कुरा क्लियर आएको छैन, किनभने कार्य सम्पादनको
1: कसरी मूल्याङ्कन गर्ने
0: कार्य सम्पादन मूल्याङ्कनको आधारमा भनेको कारणले
1: त्यो त महिनै पछि हप्तै पछि परिवर्तन हुनु पनि सक्ने भयो नि, त्यो होइन
0: सक्ने भयो। अब यसको साय खासै गाइडलाइन यही किसिमको आइदिन सकेको कारणले गर्दा त्यसको बारेमा अहिले केही बोलिएको छैन, त्यो चाहिँ अहिले मैले भन्न सक्ने अवस्था छैन। तर स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई चाहिँ 10% थप हुने बजेटिङको व्यवस्था चाहिँ प्रतिशतको हिसाबले जसले जे स्केल अहिले खाएको छ योभन्दा अघिल्लो आर्थिक वर्षमा खाएको तलबको 10% दरले बढ्ने गरी त्यसको क्यालकुलेसन गरेर चाहिँ त्यसको स्रोत व्यवस्थापन गरिएको छ।
1: अब यो कर्मचारीहरूलाई अलिकति जुन तलब वृद्धि गर्ने उहाँहरूको चाहिँ जुन सेवा सुविधा वृद्धि गरेसँगै उहाँको कार्य सम्पादनलाई नि अझ गुणस्तरीय र अझै एक्टिभ बनाउने जिम्मेवारी पनि पालिकाको हुन्छ, यहाँहरू जस्तो निकायको हुन्छ, विशेष गरी यस्तो कुरामा चाहिँ अब नगरपालिका कसरी अगाडि बढ्छ?
0: यसमा चाहिँ यस्तो छ, हामीले मन्थली रूपमा कुनै कर्मचारीको पर्फर्मेन्स के भयो त, त्यो कर्मचारीले के देन दियो त भनेर मन्थली रिपोर्ट गर्ने एउटा चाहिँ सिस्टम पनि हामीले व्यवस्थापन गरेका छौँ, त्यो पनि हामीले इभ्यालुएसन गर्छौँ। अर्को कुरो चाहिँ हामीले चाहिँ स्वास्थ्य संस्थाहरूलाई चाहिँ डाइरेक्ट इन्डाइरेक्ट चाहिँ अब्जर्भेसन अनुगमन मोनिटरिङ गरेर उहाँहरूको पर्फर्मेन्स रेकर्डिङ रिपोर्टिङ व्यवस्थापन पनि हामीले हेर्छौँ। र अर्को कुरो चाहिँ टिमसँगै बसेर चाहिँ हामीले बैठक पनि गर्छौँ र उहाँहरूको पर्फर्मेन्समा केही कमी आएको छ भने त्यसलाई बढाउनको लागि पनि हामी प्रयास गर्छौँ। अर्को कुरो हाम्रो चाहिँ मन्थली मिटिङ महिना महिनामा स्वास्थ्य संस्था प्रमुख र विद्यालय नर्सको पालिकामा पनि मिटिङ हुन्छ, त्यो मिटिङमा पनि उहाँहरूको पर्फर्मेन्सको आधारमा उहाँहरूको परेका समस्याको आधारमा हामी छलफल गर्छौँ। त्यो छलफल गरिसकेपछि हामीले देखेका कुराहरू, रेकर्डिङ, रिपोर्टिङ, हाम्रो अब्जर्भेसन, अनुगमन, मूल्याङ्कन, फलोअप सबै गर्दाखेरि देखिएका कुराको चाहिँ हामी फिडब्याक पनि दिन्छौँ। यो कमी भएको छ, तपाईँले यसलाई चाहिँ सुधारेर जानुपर्ने हुन्छ भनेर चाहिँ हामीले फिडब्याक पनि दिन्छौँ। र यसरी चाहिँ हामीले मन्थली रूपमा र इन्टरनल रूपमा पटक पटक चाहिँ हामीले इभ्यालुएसन गरिरहेका हुन्छौँ। र अब कोही व्यक्ति विशेषमा कमी कमजोरी देखिएमा उहाँलाई चाहिँ पर्सनल्ली पनि ट्रिट हामीले गरेका हुन्छौँ, कुनै न कुनै हिसाबले,
1: जस्तो कहीँ केही कम्प्लेन आयो
0: आयो भने त उहाँलाई चाहिँ तत्काल उहाँहरूलाई राखेर उहाँहरूको पनि कुरा सुन्ने, अब हामीले चाहिँ सुझाव पनि दिने, यसरी जानुपर्छ भनेर चाहिँ हामीले सेन्सिटाइज गर्छौँ। र अब यसको अलावा चाहिँ हाम्रो छ छ महिनामा कार्य सम्पादन मूल्याङ्कन फारम भर्न लगाएर त्यसको चाहिँ इभ्यालुएसन चाहिँ इमिडिएट निरीक्षक चाहिँ स्वास्थ्य संस्था प्रमुख हुन्छ, तत्काल सधैँभरि हेर्न सक्ने चाहिँ सुपरभाइजर त स्वास्थ्य संस्था प्रमुख हुनुहुन्छ, उहाँहरूको तर्फबाट पनि इभ्यालुएसन गरेर लाउने, त्यसपछि चाहिँ सिस्टम वाइज होइन शाखा प्रमुख होला अथवा अर्को चाहिँ कुनै अधिकृत होला उहाँले पनि चाहिँ आफ्नो चाहिँ उहाँहरूले कार्य सम्पादन मूल्याङ्कन गर्ने, नम्बरिङ गर्ने, त्यसपछि चाहिँ अब पुनरावलोकन समिति हुन्छ, त्यो समितिको टिमै बसेर चाहिँ उहाँहरूको पुनरावलोकन गर्ने काम पनि हामीले छ छ महिनामा म्याथप हुनुभन्दा अगाडि
1: गर्ने,
0: त्यो पनि हामीले गर्छौँ। यसरी सिस्टममा छ, अब त्यसमा हामीले सुधार्नको लागि कहीँ कमी कमजोरी रहेछ भने सुधार्नको लागि प्रयास गर्छौँ, अब ठिकै छ भने आइजिटी काम गर्नको लागि हामीले सजेस्ट गर्छौँ। यसरी चाहिँ मूल्याङ्कन पनि हामीले गर्ने गरेका छौँ।
1: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, समय र संवादका लागि यहाँलाई विशेष
0: स्वास्थ्य क्षेत्रका धेरै कुराहरू राख्ने एउटा चाहिँ अवसर दिनुभयो, यहाँलाई पनि धन्यवाद।
1: रामेछापको मन्त्री नगरपालिकाले स्वास्थ्य सेवालाई कसरी थप प्रभावकारी बनाउँदैछ, स्वास्थ्य संस्थाको अवस्था, जनशक्ति व्यवस्थापन, नागरिकलाई उपलब्ध गराउँदै आएका सेवा, आगामी योजना र चालू आर्थिक वर्ष 2083-84 स्वास्थ्य कार्यक्रम लगायतका बारेमा मन्त्री नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव राज कुयालसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईंलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थली नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेका कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्नी।
6: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप पुदे।
7: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
10: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।

0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 कार्यालय कठजोड रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-20-82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो।
2: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिरामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले CIN बताउनुभयो।
3: बिहानदेखि नै केही प्रदर्शनकारीहरू झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड हाँक्दनी जस्तो सम्भवता नै हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासनलाई 2028 बमोजिम 3:30 बजेदेखि चाहिँ अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौँ। र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौँ। र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
2: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।
4: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
5: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
6: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व, अस्तित्व र भाइचारा हो।
4: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पद्मा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो।
7: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरोकारवाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी ठिक ठाउँमा पुग्न सक्दैनौ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबू अलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
8: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
4: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। उहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
9: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन। किन भन्दाखेरि दिनदहाड़ै गोली चलेको छ, हत्या हिंसा बढेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं थुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड तराई, हामी कोही छैनौ पराई।
4: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
2: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मध्य प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएनसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
10: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, धैर्यको समय छ, र समाज बाँच्यो भने मात्र चाहिँ भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ, र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ, त्यो विरासतलाई निरन्तरता देऊ।
2: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकार्य बनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्री परिषद गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई शिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप भत्तै बढ़ेको। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन, पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर पाकिस्तान विदेशका खबर पाकिस्तानको खैबर प्रान्त स्थित हंगु जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
1: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
11: विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
1: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
11: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई सामने शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो। जुन कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यस
16: कारण अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन् ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
11: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निस्किँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा सुरुवात भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरुरी छ मेरो त्यस कारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण मेलमिलापूर्ण वातावरण आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरुरी छ अघि तपाईँले भने जस्तै हो हाम्रो समाजमा अनेक संरचनाहरू छन् तिनी सामाजिक संरचनाहरू पनि छन् त्यहाँ राजनीतिक संरचना पनि छन् सांस्कृतिक संरचना पनि छन् धार्मिक संरचना पनि राज्यका संरचना पनि छन् जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ द्वन्द्व त कुनै पनि सही होइन हिंसा त कुनै पनि सही होइन त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त ऊ त्यो गलत मान्छे नै गलत नै हो त्यसलाई सही कुनै हालत मान्न सकिँदैन तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एकखालको खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ यसको यसको

0: अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन। अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेजको रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ। त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मकता छ, रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ। अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोलबजारमा दुःखद घटना भयो।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
2: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौं यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोपाइटर मधुमाया जीसी पढे होइन, प्रोपाइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
7: कार्यक्रम साझा आवाज।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
11: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
11: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
13: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
14: धन्यवाद, नमस्ते।
13: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
14: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन।
13: गए
14: तर फर्के,
13: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी अगाडि बढ्ने भन्ने नै छ?
14: तयारी त पुग्छ नि, किन नपुग्नु होइन? फिल्ड गइन्छ, अब
2: मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि म गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन, त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के एक दुई तिन अब कसरी गइजाने भनेर होइन त्यसपछि

0: गएर अब सदनले कसरी प्रस्तुत हुने, जनताका आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
1: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
0: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्, जाजयपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
1: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो, र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
0: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तर म केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्छ
0: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
0: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू 1 वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो

0: बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यलताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
2: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप दुईजनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजी
1: हजुरको रेडियो 102.1 MHz
2: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: मान्जु म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
4: हस् धेरै धेरै धन्यवाद छ यहाँ मार्फत सम्पूर्ण रेडियो सुनिराख्नु भएका सम्पूर्ण श्रोताबिनहरुमा म नमस्कार टक्राउन चाहन्छु मेरो तर्फबाट।
3: मान्जु अनि आजको दिनको यो बेलाको अपडेट के हो? त्यो सुनसरी कति शान्त छ, कति छैन, कति त्रास छ, कति आश छ यो अलिकति बताउनु त।
4: हजुर, पक्कै पनि सुनसरी यति ठूलो घटना भएपछि स्तब्ध हुने कुरा त स्वाभाविक नै रह्यो।
3: हजुर,
4: यद्यपि शान्ति सुरक्षाको हिसाबले अहिले पछिल्लो समय एकदमै शान्तिपूर्ण वातावरणमा पुरानै लयमा फर्काउने दिशामा सबै ढंगबाट हामी अहोरात्र रूपमा काम गरिरहेका छौं। सरकारको निकायले काम गरिरहेको छ सबै ढंगबाट, त्यहाँ अहिले चाहिँ नागरिकहरूलाई शान्त बनाउने दिशामा र उहाँहरूका माका विषयमा उहाँहरू अहिले जे जति क्षति भएको छ क्षतिलाई चाहिँ अब जति क्षति भइसक्यो अब न्यूनीकरण गर्ने विषयमा हामी साझा सहमति बनाएर अगाडि बढ़िरहेका छौं। त्योसँग सम्बन्धित भएर विभिन्न कार्यक्रमहरू पनि भइरहेका छन्, बैठकहरू भइरहेका छन्, यी सबै कुरामा हामी जोड़िरहेका
3: छौं। आजसम्मको अपडेट यो प्रकरण पछाडि के भए कि अलिकति त्यो विवरण पाउन पहिले।
4: हजुर, अहिलेसम्मको स्थितिमा त जुन दिन घटना घट्यो, घटना घटिसकेपछि त्यो आइतबारको दिनको घटना थियो। सोमबार पानी जल चढाउनको लागि जाने क्रममा त्यो एउटा चाहिँ साउन्ड सिस्टम बजेको कारणबाट भएको विवाद भन्ने अहिले चाहिँ पूर्व अनुमान मात्रै गर्न सकिन्छ। त्यहाँ भएको उहाँहरूले भनेको आधारमा यद्यपि वास्तवमा के कारणले त्यो घटना घट्यो भन्ने कुराको विषयमा तुरुन्तै घटना घटिसकेपछि हामी त्यहाँ पुग्यौं। त्यहाँ पुग्दाखेरि चाहिँ म आफै त्यहाँको जनप्रतिनिधिको हिसाबले ती सबै घाइतेहरू जो हुनुहुन्थ्यो घाइतेहरूलाई चाहिँ हस्पिटलमा

0: उपचार गर्ने दिशामा सबै अस्पतालसँग समन्वय गरेर आजसम्म पनि निरन्तर रूपमा अहोरात र त्यस काममा खटिरहेको कुरा म निवेदन गरे पहिलो कुरा। दोस्रो कुरा, घटना घट्ने बित्तिकै घटनास्थलमा पुग्नुपर्छ भन्ने हिसाबले स्वयंमा आफै नै जनप्रतिनिधि त्यो विषम परिस्थितिमा पनि सबै कुराहरूलाई तिरेर त्यो घटनास्थलमा पुगेर त्यहाँ भएको वस्तुस्थिति बुझ्ने र किनभने घटनास्थलमा किन पुग्नु जरुरी थियो भने त्यो चाहिँ राति भएको घटना हुँदाखेरि त्यसबाट थप छिटपुट केही अरू चिजहरू पनि भएका छन् कि कोही खाल्डोमा पर्ने कोही भागदौडमा परेका छन् कि भन्ने हिसाबले त्यहाँ पुगेर त्यसलाई चाहिँ फेरि घटनालाई साम्य गर्ने त्यहाँ केही नभएको कुरा चाहिँ पत्ता लगाइयो र अगाडि बढ्दै जाँदा सन्दर्भमा त्यस पछाडि तुरन्तै भोलिपल्ट नै त्यहाँको नागरिकको माग र हामी सबैजनाले चाहिँ के गर्यौँ भने गृहमन्त्रीज्यूसँग त्यो राति नै समन्वय गरे किन राति समन्वय गर्न किन जरुरी थियो भने त्यति धेरै घाइते भइसकिसकेपछि थप उपचारको लागि हामीले काठमाडौँ वा अन्य बाहिरै कहाँ लानुपर्ने अवस्था चाहिँ सृजना हुने परिस्थिति हुन्छ कि भन्ने हामीलाई डर भएको कारणले गर्दा राति नै हामी प्रधानमन्त्रीज्यूको कार्यालयसँग प्रमुख राजनीतिक सल्लाहकारज्यूसँग र गृहमन्त्रीज्यूसँग जोडिएर आवश्यक परामर्श निरन्तर रातभरि गरिरह्यौं र भोलिपल्ट बिहानै हामीले यताबाट स्थानीयको पनि मागलाई चाहिँ के छ भन्ने सन्दर्भमा कुरा गर्दाखेरि सबैभन्दा ठूलो चाहिँ के हो भने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने पहिलो बुदामै टेकेर पाँच दलीय उच्च स्तरीय छानबिन समिति गठन गरेर तुरन्तै सरकारले घटनास्थलमा पठाउनुभयो। त्यो सँगसँगै घटनास्थलमा छानबिन समिति आउँदै गर्दाखेरि तत्कालीन समयमा जुन घटना घट्यो र घटना घट्नको लागि चाहिँ जो प्रमुख जीवहरू हुनुहुन्थ्यो त्यसका उहाँहरूलाई चाहिँ ल अब उहाँहरू नै रहेर त्यो घटनाको छानबिन गर्दाखेरि निष्पक्षतामाथि प्रश्न उठ्छ भन्ने हिसाबले उहाँहरूलाई चाहिँ फेरि थप चाहिँ त्यहाँबाट सर्वा गरेर अरू नयाँ चाहिँ त्यहाँनिर डीआईजी एसपीदेखि लिएर चाहिँ सिडिओसम्म सबैलाई चाहिँ हामीले फेरि त्यहाँ ल्याएर चाहिँ काम सुरु गरायौं र यसो गर्दै गर्दाखेरि चाहिँ तत्कालीन सिडिओ साहबदेखि लिएर एसपी साहब चाहिँ घटनास्थलकोमा जहाँ घटना घटेको छ त्यो घटना घटेको घरमा अथवा मृतकको घरमै पुग्नुभयो। म आफै स्वयं पनि त्योभन्दा अगाडि नै मृतकको घरमा पुगेर सहानुभूति दिने काम हामीले पनि गर्यौं राज्यतर्फबाट र फेरि त्यस गरी सिडिओ साहबले पनि राज्यतर्फबाट उहाँले गएर चाहिँ भेटघाट गर्नुभयो र सँगसँगै छानबिन समितिले तीव्रताका साथ घटनास्थलमा पुगेर हिजो नै घटनास्थललाई सिल गरेर त्यसका आसपासका सबै क्षेत्रहरूलाई सिल गरेर उहाँहरूले चाहिँ घटनास्थलको चाहिँ वास्तवमा के भएको भन्ने कुरा अगाडि बढाइसक्नु भएको अवस्था छ भने सँगसँगै त्यही बीचमा सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रका लागि सबैलाई चाहिँ एकदम संयम रहन शान्ति बहालीका लागि जुन क्षेत्रमा शान्ति बहाली होस् थप घटना नघटोस् भन्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूले अपील गर्नुभएको सँगसँगै अहिलेको चाहिँ प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रा अभिभावक सभापति रवि लामिछानेज्यूले सर्वदलीय बैठक चाहिँ आह्वान गरेर केन्द्रबाट एउटा चाहिँ सन्देश दिएर अगाडि बढ्नु भएको र सँगसँगै फेरि हामीले चाहिँ हिजो नै बेलुका चार बजे चाहिँ त्यो घटनास्थलका जुन जुन प्रभावित क्षेत्रका चाहिँ जनप्रतिनिधिहरू र सुरक्षा संयन्त्र सहित चाहिँ बैठक बसेर चाहिँ थप घटना नघटोस् भन्नका लागि हामी अहोरात र रातिसम्म बैठक बसेर अगाडि बढ्यौं र कहाँ कहाँ के भइरहेको छ भन्ने कुरा त्यो बीचमा अहिले चाहिँ घटनास्थललाई चाहिँ समग्र रूपमा नियन्त्रण लिनको लागि चाहिँ अहिले ड्रोनहरू तीन चारवटा ड्रोनबाट चाहिँ अहिले सबैतिर सर्च गरेर त्यसलाई चाहिँ उच्च कर्फ्यू पनि अहिले चाहिँ रेगुलर छ, करिब करिब आज बेलुकासम्म हटिजान्छ। अनि हिजोको अवस्था अलिकति तनावपूर्ण हुन्छ कि भन्ने चाहिँ आशंका थियो र त्यस कारणले त्यसलाई हेलीबाट गस्ती गरेर पनि चाहिँ मान्छेहरू जमघट हुने कुराहरूलाई चाहिँ अलिकति
1: अब तपाईँ चाहिँ घटनास्थलको सबै एउटा साक्षी त्यस पछाडि तपाईँ निरन्तर रूपमा यसलाई सल्टाउनका लागि पर्नु भएको छ, कमजोरी कहाँ कसरी र के भएर यो भइरहेको छ, के देखिराख्नु भएको छ तपाईँले?
0: अहिले चाहिँ वास्तवमा के भइरहेछ भन्दाखेरि यतापट्टिबाट अब सबै पक्ष करिब करिब अहिले चाहिँ आइसक्नु भएको छ, अब यसरी जानुहुन्न, अब शान्तिपूर्ण ढंगबाट जानुपर्छ भन्ने सबै पक्षबाट कुराकानी आइसकेकै छ। यद्यपि के हुन्छ भने जसबाट घटना घटायो उहाँहरूले केही व्यक्तिहरूको नाम लिनुभएको छ, त्यो व्यक्तिहरूलाई चाहिँ समात्नु पर्यो भन्ने खालको कुराकानी चाहिँ आएको छ र मुख्य कुरा चाहिँ अहिले त्यहाँ अल्झेको छ। र अनि घटनामा अब अहिले सरकार पक्षबाट उहाँहरूको चाहिँ के हुन्छ भन्ने थियो र सरकार पक्षबाट स्वास्थ्य मन्त्रीज्यू स्वयं आफै आएर चाहिँ सम्पूर्ण उपचार खर्च घटनामा त्यो घटनाबाट चाहिँ घाइते भएका सम्पूर्णलाई चाहिँ सरकारले निशुल्क उपचार गरिदिने र मृतक परिवारलाई चाहिँ उचित राहत दिने भन्ने सन्दर्भमा संघीय सरकारबाट र प्रदेश सरकारबाट हिजो नै फेरि निर्णय भएर मृतकको परिवारलाई 2,00,000 र घाइतेहरूलाई चाहिँ प्रति घाइते परिवार बापत चाहिँ ₹50,000 दरले दिने भन्ने कुराको पनि सहमति भएर अगाडि बढ़िसकेको स्थिति छ। करिब करिब अब हामी किनभने सबैजनाले राजनीतिक दलदेखि लिएर धार्मिक गुरूहरूदेखि लिएर समाजका अगुवा सबैले चाहिँ अब एउटा निचोड पोइन्टमा आउने अवस्था चाहिँ भएको छ। करिब करिब त्यसको लागि पनि चाहिँ हामीले रातभरि आज एक्सर्साइज गरेर शान्ति बहाली कायम गर्नको लागि संयुक्त बैठक आयोजना गरेका छौँ र त्यो चाहिँ अहिले सिडो कार्यालयमा यो सिडो
1: तर यस्तो छ अब कर्फ्यू हटिसक्ने बित्तिकै फेरि तनाव सिर्जना हुने हो कि त्यो त त्रास छ नि अस्ति त्यस्तै भयो
0: होइन हजुर त्यस्तो नहोला अब यो पहिलो चरणको के हुन्छ भने अहिले हामीलाई के हुन्छ भने जे जस्तो घटना घट्यो घटनाबाट थप क्षति
1: नहोस् त्यहीबाट उत्पादित मात्रै यो घटना छ कि यहाँ घुसपेटको आशंका छ मानज्यू यो के भइरहेको हो त
0: अब अहिले नै त अनुसन्धान भइरहेको विषयमा मैले
1: पनि कुनै अड्कल काट्न सकेला किनकि भड्काउने यो बेला हाम्रो समाज शान्तले बसेका छ त्यही बेला चाहिँ तपाईँको भड्काउनका लागि कोसिसहरू गरिदिने त्यसलाई फैलाउने अहिले देशव्यापी कतै वीरगंज पुगिरहेछ कतै नेपालगंज कतै सप्तरिषि रा यो आइरहेको चाहिँ भड्काउने कोसिस भयो भनेर पनि टिप्पणीहरू भइरहेछन् अतिवादी समूहले खेलिदियो भन्ने टिप्पणी पनि भएको छन् तपाईँ त ती हुनुहुन्छ नि जरोमै
0: हजुर म यहीँ छु स्थलगत रूपमै छु त्यो चाहिँ कस्तो छ भने मसँग म अब के हुन्छ भने म सबैको जनप्रतिनिधि भएको कारणले गर्दा दुवै पक्षका उच्च स्तरीय नेताहरूसँग त्यहाँका समाजसेवीसँग बुद्धिजीवीसँग कुराकानी मेरो निरन्तर भइरहेको छ उहाँहरूसँग संवाद गर्दाखेरि सबैजना संवाद गर्ने नजिकमा हुनुहुन्छ तर अहिले पछिल्लो समय के छ भने पुरानो भिडियोहरू यो नेपालमा नभएका अरू कहाँ कहाँ बाहिर घटेका भिडियोहरू समेत ल्याएर त्यो घटनामा जोडेर भिडियोहरू बनाइदिने र तपाईँको चाहिँ के गर्ने भने सामाजिक सञ्जालबाट केही साथीहरूले केही व्यक्तिहरूले चाहिँ कति तपाईँको चाहिँ घटनाको वास्तविक कुरा नबुझिकन चाहिँ एउटा चाहिँ अफवाह जस्तो चाहिँ फैलाइदिएको कारणले गर्दाखेरि पनि त्यही घटना सत्य हो कि भन्ने ढंगबाट सही सूचना पनि राज्यमा आम नागरिकले नपाएको कारणले गर्दाखेरि पनि अलिकति त्यो यस्ता चाहिँ अलिकति तपाईँको चाहिँ कार्यहरू अगाडि बढेका हुन् कि भन्ने हाम्रो प्रारम्भिक आकलन छ तर ठ्याक्कै यसै भयो होला भन्ने
1: एउटा सामाजिक सञ्जाल मार्फत पनि भड्काउन खोजिएको देखिन्छ अर्को त्यही भित्र कुनै अतिवादी समूह घुसेर यो धार्मिक मामिलालाई त भड्काउन सजिलो पनि छ भावनामा खेल्दिन त्यो कोसिस भएको रूपमा कुनै ठम्याउन सकिन्छ किनकि त्यहाँ अथवा सुनसरीमा यो पहिलो घटना होइन यस्तो भएको हाम्रो कमजोरी कहाँ छ भन्ने विषय पनि यो ठूलो समीक्षा र शिक्षाको विषय होला नि अनि यो बेला त अर्को चर्चा परिचर्चा यो मैले सोधिन भने अपुरो अन्याय हुनेछ पीड़ितहरूलाई त्यति बेलै बिजुली जानु कटौती गरिनु प्रहरीले हानेका गोलीहरू कमरमाथि नि लाग्नु लाग्छ प्रहरीले चलाउने हतियार हाम्रो सुरक्षाकर्मीले चलाउने हतियार त मान्छे मार्नका लागि दिएको लाइसेन्स जस्तो भयो भनेर पनि यति चर्को टिप्पणी त्यो आक्रोशको आवाज बोलिन थालिएको छ हेर्नुहोस् हाम्रा सबैजसो घटनामा त्यो खालको परिस्थिति आएको छ तपाईँ आफै सरकारको दलको एउटा सांसद पनि हो के छ यसबारेको कति समीक्षा भएको छ
0: पक्कै पनि हामीले सबै ढंगबाट समीक्षा गरेका छौँ र अब त्यहाँ घटनामा घुसपेट हुन्छ कि भनेर उच्च स्तरीय ढंगबाट त्यसलाई ड्रोनबाट हेलीबाट त्यसलाई सबै ढंगबाट घटनास्थललाई नियन्त्रणमा लिएर अहिले चाहिँ अनुसन्धान भइरहेको विषय भएको कारणले गर्दाखेरि अब ठ्याक्कै यसरी नै घुसपेट भयो होला भन्न सकिने स्थिति चाहिँ अब के हुन्छ सामान्य रूपमा परिस्थिति यस्तो हुँदाखेरि राजनीतिक रूपमा सामाजिक रूपमा केही त्यस्ता व्यक्तिहरू जसले चाहिँ यस्तो भइदिइरहेको हुन्थ्यो भन्ने खालका पनि केही हुन सक्छन् अब त्यो उहाँहरूले नै गरे कि भनेर अनुमान गर्नुभन्दा पनि अब अहिले घटना जे घटिसक्यो घटना घटेको कुरालाई चाहिँ सबै पक्षलाई एकै ठाउँ राखेर एउटा साझा प्रतिबद्धता चाहिँ कायम गर्नुपर्ने आज आवश्यकता छ र
1: अहिले चाहिँ के दुईटै कम्युनिटी सबै खालको कम्युनिटी शान्ति कायमका लागि एकमत भइसक्यो त्यसो भए
0: सबैजना अहिले चाहिँ हामीसँग हुनुहुन्छ र अहिले हामीले चाहिँ विशेष गरिकन मतदान क्षेत्रको जनप्रतिनिधिको हैसियतले सबैजना जोडिनु भएको छ सबै पक्षलाई चाहिँ एकै ठाउँ राखेर चाहिँ निरन्तर वार्ता इन्डिभिजुअल काहीँ घरमा गएर काहीँ सामूहिक काहीँ एकल यसरी भेटेर पनि चाहिँ यसलाई निरन्तर रूपमा हामी लागिरहेका छौँ र म जनप्रतिनिधि स्वयं भएको कारणले गर्दाखेरि पनि अब फेरि परिस्थिति के हो भने यो घटनाको बारेमा सबै कुरा बुझेका तत्कालीन समयका चाहिँ के हुन्छ भने अब स्टुडियो एसपीदेखि लिएर चाहिँ जिल्ला प्रमुखसम्मलाई हामी के गर्यौं भने अब घटनाको यो घटनामा चाहिँ छानबिनको निष्पक्षताको लागि चाहिँ उहाँहरूलाई सर्वा गरेको र अरू नयाँ चाहिँ आउनु भएको कारणले गर्दाखेरि पनि उहाँहरूलाई पनि प्रहरी संयन्त्रलाई पनि चाहिँ हामीले घटनाको बारेमा अब म चाहिँ हरेक घरको बारेमा किनभने मेरो निर्वाचन क्षेत्र त्यही भएको कारणले गर्दा त्यो कुन घरमा को बस्नुहुन्छ कति उमेरको हुनुहुन्छ कस्तो हुनुहुन्छ भन्ने कुराको बारेमा मलाई सबै थाहा भएको प्रत्येक टोलको बारेमा जानकार भएको कारणले गर्दाखेरि पनि अलिकति चाहिँ के छ भने मलाई समन्वय गर्न सजिलो पनि भएको छ र त्यसलाई निष्पक्ष ढंगबाट समन्वय गर्दै गर्दै के गर्दैछु भने अब त्यो घटनामा संलग्न भएका व्यक्तिहरूलाई कानूनी कार्यवाही गर्ने प्रक्रिया त अगाडि छँदैछ नै तर सबभन्दा पहिला चाहिँ शान्ति बहालीका लागि त्यहाँ सद्भाव स्थापना गर्नको लागि चाहिँ हामी निरन्तर पहल गरिरहेका छौँ अहोरात्र पहल गरिरहेका छौँ र म यहाँको मीडिया मार्फत सम्पूर्ण अब आम नेपाली जनतालाई किनभने यो सुनसरीको मात्रै घटना रहेन त्यसकारणले देशव्यापी रूपमा भुसको आगो जस्तो फैलिएको छ किनभने कहिलेकाहीँ चाहिँ कस्तो हुँदो रहेछ भने अब घटनामा चाहिँ ल प्रहरीले नदेखाएको मात्रै हो अथवा सरकारले नदेखाएको मात्रै हो हस्पिटलले नदेखाएको मात्रै हो यतिजना मरिसक्नु भएको छ तपाईँलाई थाहा छ भनिदिने र त्यसरी चाहिँ के हुन्छ भने गलत सूचना पनि गरिदिँदो रहेछन् कतिपय त मलाई त्यस्तो फोन पनि आउँछ होइन त्यस्तो भएको होइन अब कतिले चाहिँ अब विभिन्न खालका भिडियोहरू मार्फत चाहिँ के हुन्छ भने अफवाह फैलाउने ग्रुपहरू बनाएर ग्रुपमा चाहिँ एकजनाले चाहिँ गलत सूचना यतापट्टि यसरी आक्रमण भइरहेको छ भनिदिने अर्कोले अर्कोपट्टि यसरी चाहिँ अलिअलि भएको चाहिँ प्रारम्भिक अब हामीले बाहिरबाट हेर्दा सतही रूपमा त्यो देखिन्छ यद्यपि आजको परिस्थितिमा राजनीतिक दलका सबै राजनीतिक दलका सुनसरीमा भएका सबै राजनीतिक दलका प्रमुखज्यूहरू राजनीतिक दल एक ठाउँ छौँ अहिले हामी धर्म सम्प्रदायका सबै साथीहरू हामी एक ठाउँ छौँ निरन्तर यसलाई शान्ति बहाली गर्नको निम्ति अहिले चाहिँ जिल्ला प्रशासन कार्यालय सुरक्षा व्यवस्था सबै
1: यो एउटा पाटो हो अर्को चाहिँ सरकार राज्य गम्भीर भइदिएन एकातिर संसद भइरहेछ त्यहाँ प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नहुने सरकारका तर्फबाट यसको सार्वजनिक अपिल नआउने बरु गृह सत्तारूढ दलको सभापतिको रूपमा जसरी सभापति रवि लामिछानेले अग्रसरता लिनुभएको छ त्यो सराहनीय छ राम्रो छ तर यसको देशको अभिभावक प्रधानमन्त्री भएकोले उहाँले गर्नु पर्थ्यो भनेर त्यसको आलोचना अनि सुरक्षा संयन्त्रको कमजोरीका बारेमा यो बेला टिप्पणी भएका छन् यसका बारेमा तपाईँहरूले कति गहिरो ढंगले सोच्नु भएको छ भन्ने मेरो प्रश्न हो
0: पक्कै पनि अब के हो भने मुख्य कुरा त अब यो कस्तो छ भने राष्ट्रिय स्वतन्त्र पार्टी मात्र एउटा यस्तो दल हो अहिले पछिल्लो समयमा नेपालमा देखिएको राजनीतिक दल मध्ये फरक ढंगबाट अलिकति किनभने पार्टीको सभापतिले पार्टी चलाइराख्नु भएको छ भने प्रमुख नेताले वरिष्ठ नेताले अहिले सरकार चलाइराख्नु भएको अवस्था छ अरू बेला के हुन्थ्यो भने पार्टीको प्रमुख नेताले चाहिँ अथवा सभापति अध्यक्षले चाहिँ प्रधानमन्त्री हुने सिस्टममा हामी करिब करिब थियौं यो समग्र सिस्टमलाई नै अलिकति चाहिँ परिवर्तन गर्ने हिसाबले यो चाहिँ अब यो द्वितीय नेरको सरकारले हामीले यसरी अगाडि बढ़िरहेका छौं समग्र अब कसरी बुझिदिनु पर्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार भएको कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको अभिभावक सभापतिज्यूले जुन ढंगबाट चाहिँ अगाडि बढ़िराख्नु भएको छ त्यो भनेको चाहिँ त्यहाँ प्रधानमन्त्री पनि देख्न पर्यो हामीले त्यहाँ सरकार पनि देख्न पर्यो हामीले सरकार अलग्गै पार्टी अलग्गै अथवा यसरी अलग्गै हेर्न थाल्यौं भने किनभने पार्टीको नीति विचार सिद्धान्त र पार्टीले लिएका चुनावमा लिएको चाहिँ नीति उद्देश्य र जनतासँग नागरिकसँग गरेको करारलाई कार्यान्वयन गर्ने त फेरि के हो भने हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ त्यो समग्र रूपमा एउटा अवयवको रूपमा हामीले हेर्नुपर्छ त्यस कारणले गर्दाखेरि अहिले प्रधानमन्त्रीले गर्नुभएको किनभने यहाँ घटनास्थलमा प्रधानमन्त्रीज्यूले निरन्तर रूपमा म स्वयंसँग समन्वय गरिराख्नु भएको छ गृहमन्त्रीज्यूले प्रत्येक दिन बिहान दिउँसो बेलुका के भइरहेको छ भनेर उहाँले स्वयं नै यहाँ पनि के अरे हामीसँग र जिल्ला प्रशासनसँग समन्वय गरिराख्नु भएकै छ त्यस हुनाले गर्दाखेरि अब थप अहिले जे बाहिर उठेको छ
1: तर सुरक्षाकर्मीको कमजोरीको पाटोमा मान्छु यो चाहिँ हाम्रो सुरक्षा संयन्त्रले चलाएका गोली अपवाद बाहेक त्यो त हान्नुपर्ने घुँडामुनि यस्ता खालका घटनामा जहिले माथिनी मात्रै गोली लाग्यो नहान्नुपर्ने ठाउँमा गोली लागेर मानिसको मृत्यु भइरहेछ नि त यो पाटो कति समीक्षाको विषय हो
0: पक्कै पनि अब अहिलेको सुनसरीको घटनाको विषयमा कुरा गर्दाखेरि तत्कालीन सुरक्षा निकायले चाहिँ अब हामीले एफआईआर मात्रै गरेको हो हामीले मान्छेलाई गोली हानेको छैन भन्ने पनि गर्नु भएको छ होइन
1: हजुर
0: अब यो समीक्षाको विषय अहिले चाहिँ के छ भने अनुसन्धानको विषय भएको कारणले गर्दा अब अहिले नै यसको बारेमा मैले विस्तृत रूपमा भन्न सकिनँ अनुसन्धानले
1: गोलीहरूले नै चलाए सुरक्षाकर्मीले नचलाएर अरू कसैले त्यहाँनिर घुसपेट गरेर गोली चलाएर मान्छेको मृत्यु भयो त्यो पत्याउने त
0: अहिले ठ्याक्कै अनुसन्धानमा रहेको कारणले गर्दा यो विषयलाई मैले हजुरलाई केही भन्न सकिनँ किनभने अनुसन्धानलाई प्रभावित पार्न किन हामीले बोलिरहेका कुराहरूले अनुसन्धानलाई पनि प्रभाव पार्ने भएको कुराले यो कुरालाई हामीले बिर्सिनुहुन्न यद्यपि अब घटनाको सत्य तथ्य जानकारी सहित सबै कुराहरू सरकारले सार्वजनिक गर्ने नै छ यी पाँच दिनको समय राखेर गरेका छौँ हामीले र घटनालाई अझ के प्रभावकारी बनाउनको लागि दुई सदस्य हिजो थप पनि भएको छ सदस्य थप गरेर अझै ठूलो संयन्त्र बनाएर यसलाई चाहिँ छानबिन गर्नुपर्ने देखिएको कारणले गर्दा प्रारम्भिक रूपमा देखेको कारणले गर्दा अझै गम्भीर रूपमा चाहिँ अनुसन्धान गर्दैछौ र अनुसन्धान यस अहिले चाहिँ के हुन्छ भने अहिले भएको घटनालाई चाहिँ टालटुल गर्न मेटाउनको लागि भइरहेको छैन अब दीर्घकालीन रूपमा त्यो क्षेत्रमा हुन सक्ने पहिला पनि धेरैचोटि त्यस्ता घटनाहरू भएका र अब आगामी दिनमा चाहिँ यस्ता घटना नहोस् भन्नका लागि के छन् ती सबै कुरालाई गहिरो ढंगबाट चाहिँ निम्न ढंगबाट अध्ययन हुनुपर्छ अनुसन्धान हुनुपर्छ भन्ने दिशामा अहिले यो सरकार लागेको छ र मलाई लाग्छ यो प्रतिवेदन आइसकिसकेपछि यसले सबै कुराहरू सार्वजनिक गर्ने नै
1: निचोडमा सुनसरी अब शान्त अवस्थामा पहिलेकै जस्तो नर्मल अवस्थामा फर्किएको उद्घोष हो तपाईँको यो त्यो सम्भव भयो अब त्यो सम्भव छ
0: करिब करिब अहिलेको परिस्थितिमा अहिले मैले यहाँसँग कुरा गरिराख्दाको अवस्थामा सबैको मेन्टालिटी अब शान्ति बहालीको लागि हामी पूर्ववत अवस्थामा फर्किने भन्ने सन्दर्भमा सबैजनाको चाहिँ तयारी भइसकेको कारणले गर्दा युवा सर्कल, जीएनजी सर्कल, सबै सर्कल चाहिँ राजनीतिक दलदेखि लिएर सबै सर्कल चाहिँ त्यहाँ उभिसकेको कारणले गर्दा यो भन्न सकिन्छ। यद्यपि बैठक बसेर सादा रूपमा नै यो घोषणा गरेर त्यस पछाडि बाँकी हामीसँग अगाडि देखेका थुप्रै चुनौतीहरू छन्। एउटा चाहिँ यो अहिलेको चाहिँ दन्किरहेको आगो चलिरहेको यो चाहिँ उसलाई चाहिँ तत्कालको लागि निर्मूल गर्ने पाटो एउटा छँदैछ भने एकातिर घाइते र अर्कोतिरबाट जुन तपाईँको मृतकको लास चाहिँ अहिले पनि चाहिँ हामीले परिवारलाई जिम्मा लाउन सकेका छैनौँ। त्यसकारणले अब यो पाटोमा हामी आज बेलुकाबाट अगाडि बढेर भोलिबाट चाहिँ के हुन्छ भने पूर्ण रूपमा शान्ति बहाली हुने गरी हामी चाहिँ सबै पक्ष एक ठाउँ उभिएर साझा प्रतिबद्धता गर्ने आज हामीले प्रयास गरेका छौँ। मलाई आशा छ अब आजबाट एउटा अवस्थामा पुग्छौँ र भोलि बेलुकासम्मबाट किनभने त्यो
1: भोलि भन्नुको मतलब हामी शुक्रबारबाट एउटा
0: हजुर अहिले चाहिँ सब पनि बुझ्ने र त्यस पछाडि चाहिँ आफ्नो चाहिँ संस्कार अनुसार चाहिँ अन्तिम संस्कार गरेर हामी के हुन्छ भने पूर्ववत अवस्थामा फर्किन्छौँ र
1: त्यस शुक्रबारबाट करिब सुनसरी एउटा पूर्ववत अवस्थामा फर्किने वातावरण बन्दैछ।
0: पूर्ण रूपमा पुरानै अवस्थामा फर्किने वातावरणमा हामी अहोरात र काम गरिरहेका छौँ र आशा छ हामी त्यहाँनिर पुग्छौँ।
1: हस् तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद।
2: रेडियो पाव घटना विषयको सशक्त संवाद।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
4: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
4: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
9: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
13: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ, त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: 50 प्रति महिना बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल
1: घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ।
0: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा
1: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा

ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटा भित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझा खमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकार निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि पूर्याक्टिभ रूपमा काम गर्नको लागि भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।

0: भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चितराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
1: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
2: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलाबे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति 4 किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाज जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
3: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
3: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
4: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु हाल्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी दिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
4: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
5: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
6: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक

0: हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ। यतातर्फ तपाईहरूको ध्यान जाओस्।
1: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दालबाट।
2: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा दुई वर्षका एक बालक सहित तीनजनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरू इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्ध विराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आईडी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896625998
10: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
12: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान, हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
13: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
13: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98360423422।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने

0: भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
9: तेरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
10: न्यू धागो पसल।
11: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
10: न्यू धागो पसल।
11: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्या यो?
10: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
12: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
13: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 98-44-13-79-40।
10: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक, रामेछाप।
14: हजुरको रेडियो 102.1 मेगा।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाहरूबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको छ। शाह प्रधानमन्त्री भनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाको साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस प्रकारको घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बद्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वय कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभएको छ। बैठकले प्राकृतिक विपत्तिका घटनाहरूमा खोज उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकायहरूबीचको समन्वयलाई सुदृढ तुल्याउने निर्णय पनि गरेको छ। आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले समिति गठन गर्नुभएको छ। आज मन्त्रीस्तरीय निर्णय गर्दै वहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संग जगतमा वार्ता टोली गठन गर्नुभएको छ। सहमति समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने तयारी गरेको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितले अस्ति मंगलबारदेखि काठमाडौँको माइतीघरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असुल गरिने अर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। नेपाल राष्ट्र ब्याङ्कको निर्देशन विपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेको पीड़ितहरूको आरोप छ। त्यसैगि लघुवित्त तथा वित्तीय संस्था पीड़ितहरूसँग वार्ता पनि सरकारले वार्ता गरी सरकारले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएको उनीहरूको भनाइ छ। सिराहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा आज टायर बारेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। गोली लागेर यादवको ज्यान गएको जानकारी प्राप्त भएको छ, तर कसले गोली चलाएको हो गोलीबाट ज्यान गएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीले सो कुरा बताएको छ। यसबारे अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराले गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले त्यहाँका केही संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू लगाएको छ। कार्यालयले 4 किल्ला तोकेर कर्फ्यू लगाएको क्षेत्र निर्धारण गरेको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साली पनि वीरगंजमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि त्यहाँ निषेधाज्ञा जारी गरिएको छ। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी त्यहाँ पनि निषेधाज्ञा जारी गरिएको छ। घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिल वस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रसाद चौधरी कुर्मी र गाउँपालिकाकै कम्प्युटर अपरेटर सुरेश कहार विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दुवैजनालाई 5 लाख रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। गाउँपालिकाको उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहारको खाताबाट 5 लाख रूपियाँ ट्रान्सफर भएको थियो। गाउँपालिकाले
न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको थियो। त्यो कार्यक्रमका लागि भुक्तान भएको 6 लाख रूपियाँ मध्ये 5 लाख रूपियाँ उपाध्यक्ष चौधरीको खातामा गएको र त्यो भ्रष्टाचारको रकम भएको अख्तियारको जिकिर छ। विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। चालू आर्थिक वर्ष लागेपछि सरकारलाई कर बुझाउन पटक पटक लाइन बस्दा सरकारको कर संकलन गर्ने राजस्व पोर्टल नचलेको कारण नागरिकहरूले हैरानी खेप्नु परेपछि रामेश्वर देव वाणिज्य संघले आज प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई त्यहाँ गठन पत्र बुझाएको छ। साउनको दोस्रो सातासम्म पनि सरकारी राजस्व संकलन गर्ने आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको करदाता पोर्टल नियमित सञ्चालन हुन सकेको छैन। जति बेला पनि सर्भर चलेको छैन भन्दै सर्वसाधारण र व्यवसायीहरूलाई फर्काउनु परेपछि संघले उक्त पोर्टलको नियमित र प्रभावकारी सञ्चालन माग गर्दै अर्थमन्त्रीलाई ध्यान आकर्षण बुझाएको छ। रामेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेश्वर पुगेको व्यवसायीहरूको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी विनु भद्राचार्य कुमारलाई ध्यान आकर्षण पत्र बुझाउँदै सर्भर नचल्दा खेप्नु परेको हैरानी बारेमा जानकारी गराएको हो। रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा रामेछापमा पहिलो पटक व्यवसायीको प्रतिनिधि र बैंकर्सहरूका बीच समसामयिक विषयमा अन्तर्क्रिया भएको छ। आज रामेछाप उद्योग वाणिज्य संघमा आयोजना भएको उक्त अन्तर्क्रिया कार्यक्रममा जिल्ला सदरमुकाममा रहेका विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रामेछापका उद्योगिक व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू बीच पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी, व्यवसायीले भोगिरहेको वित्तीय समस्या, बैंक तथा वित्तीय संस्थाबाट जारी हुने कर्जा प्रवाह, कर्जामा तोकिएको ब्याजदर, सेवा प्रवाह, डिजिटल ब्याङ्किङ सेवा तथा सर्वसाधारण तथा व्यवसायीहरूको वित्तीय पहुँचको साथै सामाजिक उत्तरदायित्वको सन्दर्भमा छलफल भएको हो। महोत्तरीको प्रतिवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाडौँको माइती घरमा प्रदर्शन भएको छ। वन कर्मचारीलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका छन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेको बताउनुभयो। यादवका अनुसार 2 महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना ट्रान्स गर्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै 6-7 घण्टा बन्दक बनाएको थियो। उनीहरूलाई मानसिक यातना दिएको र वन कर्मचारीले प्रयोग गर्ने सरकारी गाड़ीमा आगजानी गरी पूर्ण रूपमा नष्ट गरेको उहाँको भनाइ छ। कुवेतमा भएको इरानी आक्रमणमा परेर 1 जना नेपालीको मृत्यु भएको छ। उत्तरी कुवेतमा गरिएको आक्रमणमा परेर 1 जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आक्रमणमा परेर चिनिया कम्पनीमा सवारी चालकको रूपमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मृतकको पहिचान भने खुलेको छैन। मन्त्रालयका अनुसार यसको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास कुवेतलाई निर्देशन दिएको छ। राजदूतावास कुवेतका सम्बद्ध निकायहरू र कम्पनीहरूसँग नजिकैको सम्पर्कमा रहेको परराष्ट्रले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्यमुखी समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री।

0: जुल्फो रेडियो 102.1 मेगाहर्ट्ज़।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुन फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तुर्किएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: आज विक्रम सम्वत
1: आह्वान देश छाड्नेहरूको संख्या सनसन बढ़्यो कर्मचारीको दरबन्दी थमाथम कटौती लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको पशुपालकलाई निशुल्क साइलेज शीर्षकको शुभ समाचार
0: कञ्चनपुरको कृष्णपुर नगरपालिका घाँसमा आधारित साइलेज उद्योग सञ्चालनमा आएको छ। पशुपालक किसान लक्षित सुदूरपश्चिम प्रदेशमै पहिलो पटक साइलेज मेसिन सञ्चालनमा ल्याइएको हो। नगरपालिकाले पशु आहार उत्पादनका लागि साइलेज हरियो घाँसलाई सुकाएर पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार उत्पादन गर्ने काम शुरू गरेको छ। सुखायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा अहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ। नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्योगको उद्घाटन गर्नुभएको छ। नगर प्रमुख ओझाले कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउन नगरपालिकाले साइलेज मेसिन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले साइलेज मेसिन मार्फत किसानले निशुल्क रूपमा साइलेज तयार गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साइलेज दुग्ध उत्पादन गर्ने गाई भैंसी तथा मासु उत्पादनका लागि पालिएका पशुका लागि पौष्टिक आहार भएको बताउनुभयो। नगरपालिकाको पशु विकास शाखाका प्रमुख मानबहादुर केसीले साइलेज वर्षभरि प्रयोग गर्न सकिने भएकाले हरियो घाँसको मौसमी अभाव नहुने बताउनुभयो। साइलेज मेसिन सञ्चालनमा आएपछि किसानले हरियो घाँस र मकै लगायतका पशु आहारजन्य बालीलाई वैज्ञानिक विधिबाट प्रशोधन गरेर लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्ने भएका छन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक बिहिबार प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम उक्त व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 19/2073 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिलो सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकाय नमानेपछि उनी र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश गरेको हो। सर्वोच्चले त्यतिबेला कानून बमोजिम प्राप्त सुविधा सरकारको स्वेच्छाचारी निर्णयका आधारमा कटौती गर्न नमिल्ने भनेको थियो। संवैधानिक पदाधिकारीहरूको निवृत्ति भरण सेवाका शर्त र सुविधा तथा सेवा गणना गर्ने सम्बन्धमा मन्त्री परिषदको निर्णय सर्वोच्चले बदर गरेको थियो। दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्ने विधेयक संसदमा दर्ता उपशीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाईचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको स्पष्ट पार्नु भएको छ। कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कड़ा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, आगामी दिनमा पनि राज्य सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्र अहोरात खटिनेछन्। प्रधानमन्त्री शाहले केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायत स्थानमा भएका दुखद घटना र त्यसपछि केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको जानकारी दिनुभयो। उहाँले यो दुखद घटनामा परिनिधन भएका नागरिक जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। दोषीमाथि कार्यवाही गृहमन्त्री। यससँगै खबर छ, गृहमन्त्री सुधन गुरूङले सुनसरीको देवानगंज घटनाका घाइतेहरूसँग भेट गर्नु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहित बिहिबार साँझ विराटनगर पुग्नुभएका मन्त्री गुरूङले राति विराट नर्सिङ होम पुगेर घाइतेहरूलाई भेट्नु भएको हो। घाइते र परिवारका सदस्यहरूसँग भेट गरी उहाँले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै दोषीमाथि सरकारले कार्यवाही गर्ने आश्वासन दिनुभयो। यता समन्वय गर्न निर्देशन उपशीर्षकको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशबाट निर्वाचित पार्टीका सांसदलाई तत्काल आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव र समुदायबीचको विश्वास कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। भाईचारा कायम राख्ने साझा संकल्प उपशीर्षकमा यससँगै खबर छ, तीन दिन अघि सुनसरीको देवानगंजमा भएको घटनाको प्रभाव मध्य प्रदेशमा पनि देखिएको छ। दुईजनाको ज्यान जाने गरी भएको उक्त घटनाको विरूद्धमा बिहिबार मधेशका केही जिल्लामा प्रदर्शन भएको छ। ती जिल्लाहरूमा केही संघ संस्थाले प्रदर्शन गरेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि शान्ति सुरक्षा कायम राख्न केही जिल्लामा कर्फ्यू आदेश जारी गरिएको छ। धार्मिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा कायम गर्न सरकारवालाले प्रदर्शनकारीलाई अनुरोध समेत गरेका छन्। नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: त्यस्तै फैलदै तनाव चुक्दै सरकार शीर्षकमा यसै विषयमा कान्तिपुर दैनिकमा पनि खबर छापिएको छ। सुनसरीको देवानगंज गाउँपालिकामा गत आइतबार भएको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीनजनाको मृत्यु भइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद गरेको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राखे तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिएनन्। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गरे। पाँचौ दिन सुरक्षा परिषदको बैठक बोलाए। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिएनन्। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता समेत देखाएनन्। पाँचौ दिन बिहिबार मात्रै गृहमन्त्री गुरूङ घटनास्थल सुनसरीतर्फ लागेका छन् भने प्रधानमन्त्री शाहले पनि बिहिबार मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा बुधबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव पारस छेत्री सहभागी थिए। केन्द्रबाट सरकारका उच्च अधिकारीहरू बैठकमा उपस्थित थिएनन्। सुरक्षा निकायले हिंसा हुन सक्ने सूचनासहितको प्रतिवेदन तीन वर्ष अघि नै सरकारलाई बुझाएका थिए तर त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएन। सुनसरीमा घटना हुनु अघि आवश्यक सूचना लिने विषयमा सुरक्षा निकाय असक्षम भएको देखिएको छ। यी सबै गतिविधिले सरकारमाथि अहिले प्रश्न उठिरहेको छ। त्यस्तै आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव बिहिबार मधेश भर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिरामा एकजनाको ज्यान गएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराहाको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीच प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरही दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको छ। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश देवताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा ज्यान गएको छ। आइतबार राति देवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव बढ़ेको थियो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी सिराहा सप्तरी र धनुषामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञाको आदेश जारी भएको छ। सिराहामा ज्यान गुमाएका यादवको शव राजमार्गमै राखेर प्रदर्शन हुँदै आएको थियो। बिहिबार साँझ प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लाहान पठाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको घाँटीमा गोली लागेको छ। समस्या समाधानमा सरकारले तत्काल पहल कदमी लिन नसक्दा तनाव सुनसरीबाट सप्तरी सिराहा धनुषा र पर्सासम्म फैलिएको छ। हालसम्म 2 जिल्लामा 3 जनाको मृत्यु भएको छ भने सुनसरी घटनाको 5 दिन बल्ल प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक भएकाले अहिले सर्वत्र प्रश्न उठिरहेको छ। फैलदै तनाव चुक्दै सरकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यता राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको छ। सामाजिक सद्भाव कायम गरौं राष्ट्रपति शीर्षकमा गोर्खापत्रले यो खबर छापेको हो।
1: सुनसरीको देवानगंजमा दुई पक्षीय बीचको झडपपछि उत्पन्न परिस्थितिले सरकारमाथि तीव्र दबाव परेको छ। मधेसमा भइरहेका पछिल्ला घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको राजीनामा माग गरेका छन्। विपक्षी दल नेकपा एमाले सुनसरी घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङको राजीनामा माग गरेको हो। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी छन्। त्यस्तै कप्तानगंज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने कांग्रेसले बताएको छ भने जेएनजे आन्दोलनको नजिर प्रधानमन्त्री बालेन्द्रमा पनि लागू हुन्छ भनी एमाले पनि प्रधानमन्त्रीप्रति प्रश्न उठाएको छ। बहुमतको दम्ब नदेखाउन सरकारलाई प्रचण्डले पनि चेतावनी दिएका छन् भने देशको परिस्थिति सहज नभएको विश्लेषण गरिएको छ। रविको प्रशंसा गर्दै देश चलाउन नसके बालिनले हात उठाए हुन्छ भनी आरएनले भनेका छन् भने सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ भनी खुशबू ओलीले प्रतिनिधि सभामा विचार राखेकी छन्। संसद बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित थिए। मधेसका राजसभा सांसदले पनि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री गृहमन्त्रीमाथि राजीनामाको दबाव एमालेको प्रश्न हिजो मान्छे मर्दा राजीनामा आज छुट शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: देश छाड्नेको ताती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले स्वदेशमै रोजगारीको वातावरण नबनाइदिएका कारण कामको खोजीमा देश छाड्नेको संख्या झन बढ़दै गएको छ। वैदेशिक रोजगारीमा जान कागजात बनाउन वैदेशिक रोजगार विभाग कोरिया ईपीएस शाखा राहदानी विभाग लगायत निकायमा पुग्नेको संख्या दिनहुँ बढ़दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतका वर्षहरूमा दैनिक 1500 विदेशी नै गरेका थिए। अहिले हरेक दिन त्रिभुवन विमानस्थलबाट 2000 नेपाली विदेशिन्छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082-83 792,187 जना नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्, जसमा पुरूषको संख्या 6,97,096 र महिलाको संख्या 95,091 छ।
1: राज्यसभाका सांसदहरू संसदमै सरकारको कार्य सम्पादन सेवा प्रभार र निर्णय क्षमतामा प्रश्न गर्नेतर्फ उन्मुख भएका छन्। यसले राज्यसभाभित्र असन्तुष्टि बढ़दै गएको देखाएको छ। म स्वयंले जेएनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइन। जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान्? यो प्रश्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद हरि पन्त अर्थात बुद्धि प्रसादको हो। बिहिबार प्रतिनिधि सभामा पन्तले गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाएका छन्। त्यसपश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाक्रम पनि सदनमा राखेका छन्। यो विषयको कुरा गर्न खोज्दा आफूलाई कहिले गृह मन्त्रालय पठाउने, कहिले स्वास्थ्य मन्त्रालयतिर देखाउने काम भएको भन्दै उनले सरकार परिवर्तन भएको महसुस गर्न नपाएको बताएका हुन्। राष्ट्रपाका कतिपय सांसदले त जनता कहाँ जाँदा सरकार खै भन्ने प्रश्नको सामना गर्नु परेको समेत सुनाएका छन्। मैले निर्वाचन क्षेत्र भ्रमण गर्दा जनताले सोधे, सांसद त आउनुभयो, हाम्रो घर दैलोमा सरकार कहिले आउँछ? राष्ट्रपा सांसद प्रकाश पाठकले प्रतिनिधि सभाको बैठकमा भनेका छन्। त्यस्तै झापाको भद्रपुरमा भारतले 2 किलोमिटर नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको खोजी समेत गरेका छन्। संसदमा विपक्षी दलहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनुलाई स्वाभाविक मानिन्छ, तर जब सत्तारूढ दलका सांसद नै सरकारको आलोचनामा उत्रिन्छन् त्यसले सम्बन्धित दलभित्रको असन्तुष्टिलाई उजागर गरिरहेको छ। यसका उदाहरण संसदमा देखा परेका हुन्। सरकारको काम गर्ने शैलीलाई लिएर प्रश्न गर्नेमा सांसदद्वय बुद्धि प्रसाद पन्त र प्रकाश पाठक मात्र छैनन्। बिहिबार नै प्रतिनिधि सभाको बैठकमा राष्ट्रपाकी सांसद अप्सना बानु लगायतले समेत प्रश्न गरेका छन्। राष्ट्रपाभित्र बढ्दै असन्तुष्टि शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
0: मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहका कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। हाल मन्त्रालयहरूले धमाधम संगठन तथा व्यवस्थापन ओएनएम सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सबैभन्दा सानो देखिएका छन्। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको मन्त्रालयको संख्या 17 झरेको छ। कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: छोटो निर्माण अवधि, जलविद्युतको तुलनामा कम जोखिम, कम